0: उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले अगाडि सारेको निजी लगानी संरक्षण तथा प्रवर्धन रणनीतिमा निजी सम्पत्ति र औद्योगिक व्यावसायिक संरचनाको सुरक्षालाई उच्च प्राथमिकता दिएको हो। राजनैतिक आन्दोलन, बन्द हड़ताल तथा अन्य अवांछित गतिविधिका क्रममा उद्योग व्यवसाय र व्यवसायका निजी निवास समेत निशानामा पर्न थालेपछि सरकारले निजी क्षेत्रको सुरक्षाका लागि नयाँ संस्थागत तथा नीतिगत व्यवस्था गर्न लागेको जनाइएको छ। नीतिमा उद्योग व्यवसायमा आक्रमण भए कड़ा सुरक्षा कार्यवाही हुने, लुटिएका सामान फिर्ता गर्न विशेष खोज अभियान चलाइने, निजी क्षेत्रले लामो समयदेखि माग गर्दै आएको विषयको रूपमा यसलाई लिइएको छ भने आन्दोलनबाट भएको क्षतिपछि सरकारको नयाँ रणनीति बन्न लागेको हो। जेएनजीलाई लक्षित स्टार्टअप र व्यवसाय एक्युबेसन गर्ने पनि नीतिमा उल्लेख गरिएको छ। कार्यान्वयनको अनुगमन गर्न उच्चस्तरीय समिति बनाइने भएको छ भने कागजको रणनीति कार्यान्वयनमा आए मात्रै परिणाम दिन सक्छ भनेर टिप्पणी गरिएको छ। निजी सम्पत्तिमाथि आक्रमणमा जीरो टोलरेन्स, औद्योगिक क्षेत्रलाई शान्ति क्षेत्र बनाउने सरकारको रणनीति आजको हिमालय टाइम्समा खबर छ।
1: निजी क्षेत्रलाई विद्युत व्यापारमा सहभागी गराउने कानूनी बाटो खुलाउन सरकारले केही नेपाल ऐन संशोधनको तयारी गरेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयकी सचिव सरिता दवाड़ीले निजी क्षेत्रलाई विद्युत व्यापारमा सहभागी गराउन आवश्यक कानून संशोधनको विषयमा कानून मन्त्रालयसँग छलफल भइसकेको जानकारी दिएकी छन्। शुक्रबार स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानले आयोजना गरेको नेपाल भारत विद्युत व्यापारमा निजी क्षेत्रको सम्भावना र आगामी बाटो विषयको कार्यक्रममा बोल्दै सचिव दवाड़ीले नयाँ विद्युत ऐन ल्याएर प्रक्रिया अघि बढ़ाउँदा लामो समय लाग्ने भएकाले तत्कालका लागि साबिकको ऐन संशोधनलाई छोटो बाटोका रूपमा अघि बढ़ाउन लागि जानकारी दिएकी छन्। हालकै कानून संशोधन गरेर अनुमति दिने तयारी, विद्युत व्यापारमा निजी क्षेत्र शीर्षकमा आर्थिक अभियानमा यो खबर छ।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। खाना पकाउने एलपी ग्यासको अभाव सर्किएपछि नेपाल आयल निगमले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अत्यावश्यक उपभोक्ताका लागि ग्यास बिक्री वितरण थाले पनि सर्वसाधारणले सहज रूपमा ग्यास पाउन सकेका छैनन्। ग्यास लिन बिहानदेखि बिक्री केन्द्रमा पुगेका उपभोक्ताहरू लामो समयसम्म लाइनमा बस्नु परेको र पालो आएपछि समेत ग्यास नपाएको गुनासो गरेका छन्।
2: लुम्बिनी प्रदेश सभा सञ्चालनका लागि एक वर्षको अवधिमा करोड़ौं खर्च भए पनि तीनवटा मात्र मूल कानून निर्माण भएका छन्। कानून निर्माणका लागि प्रदेश सभामा सातवटा विधेयक दर्ता भएका थिए। तीमध्ये तीनवटा कानून पारित भएका छन् भने दुईवटा अझै विचाराधीन अवस्थामा रहेका छन्।
1: सर्वोच्च अदालतको फैसला लेखनमा विलम्ब देखिएको छ। मुद्दा सुनवाईमा ढिलासुस्ती भएको भनेर गुनासो उठिरहेका बेला पछिल्लो समय सर्वोच्च अदालतमा न्यायाधीशबाट अन्तिम भएर पनि पूर्ण फैसला लेख्ने कार्यमा विलम्ब देखिएको हो।
2: नवगठित सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशको स्वास्थ्य संस्थामा डायलसिस सेवा विस्तार गर्ने निर्णय गरेको छ। शुक्रबार नवनियुक्त मुख्यमन्त्री खगराज भट्टको अध्यक्षतामा बसेको मन्त्री परिषदको पहिलो बैठकले प्रदेशको विभिन्न स्वास्थ्य संस्थामा डायलसिस सेवा विस्तार गर्ने निर्णय गरेको हो।
1: राष्ट्रिय गौरवको आयोजना मध्य पहाड़ी लोकमार्गको 2 किलोमिटर सड़क 2 वर्षदेखि अल्पत्र परेको छ। निर्माण व्यवसायको लापरवाहीका कारण बागलुङ नगरपालिका वडा नम्बर 1 रामरेखादेखि उपल्ला चौरसम्मको 2 किलोमिटर सड़क 2 वर्षमा पनि सम्पन्न हुन नसकेको हो।
2: जाजरकोट भूकम्पबाट क्षतिग्रस्त सल्यानको दारमा गाउँपालिकामा निजी आवासको विस्तृत क्षति आकलन डीडीए सम्पन्न भए पनि प्रतिवेदन स्वीकृतिमा ढिलाइ हुँदा पुननिर्माणको प्रक्रिया अघि बढ़न सकेको छैन। क्षति आकलनको प्रतिवेदन जिल्ला विपद व्यवस्थापन समितिमा पेश भए पनि आवश्यक प्रक्रिया पूरा हुन बाँकी रहेकाले प्रभावित परिवार सरकारी सहयोगको प्रतीक्षामा छन्।
1: विशेष गरी देशको पूर्वी पहाड़ी जिल्लामा उत्पादन हुने अलैची निर्यातले यस वर्ष कीर्तिमान कायम गरेको छ। नेपालमा उत्पादन हुने मध्ये धेरै जसो परिणाम निर्यात हुने अलैचीको उत्पादन र बजार पछिल्ला वर्षहरूमा थप बढ़ेको छ। यसले एकातिर किसानको जीवनयापन सहज भएको छ भने निर्यातमा पनि यसले आफ्नो हिस्सा बढ़ाउँदै लगेको छ।
2: सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले नगर अस्पताल र लाटी कोइली स्वास्थ्य संस्थामा डेंगूको निशुल्क परीक्षणको व्यवस्था गरेको छ। नगरपालिकाभित्र डेंगूका बिरामीको चाप बढ़दै गएपछि नगरपालिकाले दुई स्वास्थ्य संस्थामा डेंगूको निशुल्क परीक्षणको व्यवस्था मिलाएको हो।
1: सरकार र गैर आवासीय नेपालीको संयुक्त लगानीमा स्थापित कम्पनीले विदेशी मुद्रामा प्राथमिक शेयर निष्कासन अथवा आईपीओ जारी गर्न पाउने भएका छन्। धितोपत्र दर्ता तथा निष्कासन नियमावली 2073 संशोधन गरेर नेपाल धितोपत्र बोर्डले सरकार र एनआरएनएको संयुक्त लगानीमा स्थापना भएको कम्पनीले चुक्ता पुँजीको 85% आईपीओ जारी गर्न पाउने व्यवस्था गरिएको हो।
2: ऊर्जा क्षेत्रका सरकारवालाहरूले देशमा उत्पादित बिजुलीको आन्तरिक तथा अन्तर्राष्ट्रिय बजारीकरणका लागि थप विद्युत व्यापार अपरिहार्य रहेको बताएका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानद्वारा आयोजित फ्राइडे फोरममा बोल्दै वर्तमान अवस्थामा विद्युत खेर जाने अवस्था अन्त्य र भविष्यमा विद्युत उत्पादनका लागि गरिसकेको अरबौं लगानी संरक्षणका लागि विद्युत व्यापारमा निजी क्षेत्रको अपरिहार्यता रहेको बताएका हुन्।

0: नेपालको एकमात्र डिटिएच सेवा डिस्क होम डेसो खुशीको कनेक्शन
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब विदेशका खबर। इण्डोनेसियाको फ्लोरेन्स टापुमा शनिबार बिहान 7.7 म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पका कारण भवन तथा घर भत्किँदा 38 जनाको मृत्यु भएको छ भने सयौं बेपत्ता भएका छन्। भौतिक संरचनामा व्यापक क्षति भएको अधिकारीहरूले बताएका छन्। अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार स्थानीय समयअनुसार बिहान 5:58 जाँदा फ्लोरेन्स क्षेत्रकामा 10 किलोमिटर गहिरासम्म भूकम्प गएको थियो।
3: अब खेल खबर। नेपालमा पहिलो पटक आयोजना हुन लागेको पुरूष फ्रेन्चाइज भलिबल प्रतियोगिता नेपाल भलिबल लीग एनभीएलको पहिलो संस्करणको मिति औपचारिक रूपमा सार्वजनिक भएको छ। आयोजक केडिया गुपले शुक्रबार विज्ञप्ति जारी गर्दै एनभीएल आगामी भदौ 19 27 गतेसम्म आयोजना हुने जनाएको हो। प्रतियोगिता काठमाडौँको त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको बहुद्देश्यीय कवर हलमा सञ्चालन हुनेछ। यससँगै लामो समयदेखि चर्चामा रहेको नेपालको पहिलो पुरूष भलिबल फ्रेन्चाइज लीग आयोजना हुने मिति निश्चित भएको छ।
2: अब विचार विश्लेषणको पालो। आजको कान्तिपुर दैनिकमा पूर्व अर्थमन्त्री युवराज खतिवड़ाको अन्तर्वार्ता छापिएको छ। अर्थतन्त्र सुधार्न सरकारको समग्र कार्यशैली बदलिनुपर्छ भन्ने शीर्षकमा उहाँले भन्नुभएको छ। सरकारको नीति तथा कार्यक्रम, बजेट, वाचापत्र, सयबुदे कार्ययोजना हेर्दा संगतिको अभाव छ। निश्चित राजनीतिक दर्शनको अभावमा यस्तो भएको हो। अहिले स्टेट एक्टर भन्दा नन स्टेट एक्टरको प्रभुत्व बढ़न थालेको देखिन्छ। प्रधानमन्त्री र अर्थमन्त्रीको काम गराई हेर्दा एक अर्कालाई विश्वासमा वा अविश्वास वा बाइपास गरेको जस्तो लागेको छ। सरकारले व्यक्तिगत आयकरका दर घटाई उपभोग बढ़ाएर आर्थिक वृद्धिको बाटो रुझ्यो। यो अर्थतन्त्रमा मन्दी रहेका बेला छोटो अवधिका लागि अवलम्बन गरिने विकल्प मात्रै हो। कानून अनुसार अनुसन्धान गर्ने नाममा उद्योगिक व्यवसायलाई निरुत्साहित गर्ने काम नगरौं। औसत आयु बढ़िरहेको र जनसंख्या वृद्धिदर घटिरहेका बेला काम गर्ने उमेर घटाउनु युक्तिसंगत हुँदैन। बन्द रहेका उद्योग चलाउन हामीले हार खाएको हो। अहिले सेनाले चलाएको छ। राम्रो
4: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन् तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
5: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
4: प्रतीक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खाँदरी नगरपालिका 1, प्रगति टोल।
5: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्ष ब्युटी पार्लरमा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ।
4: प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 9813655553 र 9843180049।
6: खादबारी खानोपानी उपभोक्ता तथा सरसफाई संस्थाको वार्षिक साधारण सभा तथा अधिवेशन यही मिति 2083 साल आश्विन 11 गते सम्पन्न हुने भएको हुँदा यस संस्थाको सेवा लिई सेवा बापतको बकियोता बुझाउन बाँकी रहनुहुने उपभोक्ताज्यूहरू, सम्बन्धित घरधनीका नाममा धाराको नामसारी गर्न बाँकी रहनुभएका उपभोक्ताज्यूहरू र टोलको नाम फरक भएका उपभोक्ताज्यूहरूलाई मिति 2083 साल भाद्र 5 गते शुक्रबार कार्यालय समयभित्र बकियोता बुझाउन, नामसारी गर्न र टोल सच्याउन हार्दिक अनुरोध गर्दछौ। उक्त अवधिभित्र बक्यौता नबुझाए, नामसारी नगरे तथा टोल नसच्याए संस्थाको साधारण सभाका लागि प्रतिनिधि हुन नपाउने बेउरा समेत जानकारी गराइएको छ। खादबारी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था, खादबारी 8, सुनखुवा सभा।

0: शुभ प्रभात, यो सीआईएनको साझा खबर हो। सन्तोष गन्धर्वसँगै लील प्रकाश चन्दको तपाईंलाई हार्दिक स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com, सीआईएनको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल साउन 31 गते आइतबार, अगस्त 16 तारीक सन् 2026 नेपाल सम्बत 1146 साउन शुक्ल पक्षको चतुर्थी तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: चितवनको इच्छा कामनामा पाँच सिमल धारामा सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरूद्ध। जाजरकोटमा दुईजना बेपत्ता, सात घाइते। वर्षा शुरू भए यता पहिरोका कारण सबैभन्दा धेरै मानवीय क्षति।
1: काठमाडौँका पाँच स्थानबाट पहिलो दिनमा 6,000 भन्दा धेरै ग्यास सिलिण्डर बिक्री। आज उपत्यका सात स्थानबाट बिक्री गरिने दैनिक उपभोग्य वस्तुको अभाव र महँगी अनुगमन नगरिएको गुनासो।
0: उपचार प्रणालीमा सुधारको पहल, अघि बढ़्यो शिक्षा विधेयक। आलूको पर्याप्त उत्पादन हुँदा पनि बजार नपाइएको किसानहरूको गुनासो।
1: इण्डोनेशियाको समुद्री टापुमा शक्तिशाली भूकम्प, 47 जनाको मृत्यु। कोलम्बिया भूकम्पमा मृत्यु हुनेको संख्या 287 पुग्यो। म्यानमारमा बाढ़ीका कारण लाखौं घर डुबानमा।
0: र राष्ट्रिय फुटबल खेलाड़ी आशिष राईको उपचारमा सरकारले व्यवस्था गरेको भन्दै सुनसरीका खेलाड़ीद्वारा ध्यानाकर्षण। नेपाल गल्फ संघ र चीनको एडीवाई गल्फ बीच सहकार्य गर्ने सम्झौता।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा उपचार प्रणालीमा सुधार ल्याउनको लागि सरकारले शुरू गरेको अभ्यासको प्रसंग।
1: सरकारले स्वास्थ्य सेवा थप सहज, गुणस्तरीय र व्यवस्थित बनाउने उद्देश्यले उपचार प्रणालीमा सुधारको पहल थालेको छ। उपचारमा देखिँदै आएको असमानता, अनावश्यक परीक्षण, महँगा औषधिको प्रयोग तथा स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारिता सम्बन्धी समस्यालाई सम्बोधन गर्न सरकारले मानक उपचार प्रोटोकललाई स्वास्थ्य बीमासँग आबद्ध गर्ने तयारी अघि बढ़ाएको छ। प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार प्राध्यापक डाक्टर जगदीश प्रसाद अग्रवालको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा भएको छलफलमा विभिन्न विधाका विशेषज्ञ चिकित्सक तथा स्वास्थ्य मन्त्रालयका अधिकारीहरूसँग उपचार प्रणालीलाई थप व्यवस्थित बनाउने विषयमा विस्तृत छलफल भएको छ। छलफलमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गत उपचारात्मक महाशाखाका निर्देशक डाक्टर पवन जंग रायमाझी सहित बालरोग विशेषज्ञ, न्यूरोलोजिस्ट, कार्डियोलोजिस्ट, हेमोफिलिया, ओरल हेल्थ, ईएनटी लगायतका 18 क्षेत्रका विशेषज्ञ चिकित्सकहरू सहभागी हुनुहुन्थ्यो। विशेषज्ञहरूले आफ्ना क्षेत्रमा प्रयोग भइरहेका स्वास्थ्य प्रोटोकलको अवस्था, कार्यान्वयनमा देखिएका समस्या तथा सुधारका उपायबारे सुझाव दिनुभएको थियो। प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डाक्टर अग्रवालले उपचार प्रोटोकललाई स्वास्थ्य बीमासँग आबद्ध गरेपछि बीमाले आवश्यक उपचार सहज रूपमा प्राप्त गर्ने वातावरण बनाउने समेत बताउनु भएको छ। बिरामीको अवस्था अनुसार कुन परीक्षण र उपचार आवश्यक हो भन्ने स्पष्ट मापदण्ड बनेपछि उपचारमा अनावश्यक झन्झट कम हुने समेत उहाँले बताउनु भएको हो।
0: लगातारको वर्षासँगै पहिरो जाँदा जाजरकोटमा दुईजना बेपत्ता भएका छन् भने सातजना घाइते भएका छन्। भेरी नगरपालिका दुई रिसाङ क्षेत्रमा पहिरोले घर तथा टहरा भत्काउँदा सातजना घाइते भएका छन् भने दुईजना सम्पर्कविहीन भएका हुन्। पहिरोले भेरी नगरपालिका तीन स्याला बस्ने पूर्णबहादुर विकको कच्ची घर र सोही नगरपालिका तीन बस्ने भैरवी केसीका दुईवटा टीनका अस्थायी टहरा पूर्ण रूपमा भत्काएको छ र त्यस अनुसारको बेपत्ता भएकाहरूको खोजी भइरहेको रेडियो हाम्रो पाइला जाजरकोटले खबर पठाएको छ। यसैबीच चितौनको इच्छा कामना गाउँपालिका पाँच स्थित सिमल धारामा रूख सहित सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएको छ। गैराती 10:25 राजमार्गमाथिबाट खसेको पहिरोका कारण नारायणगढ़ काठमाण्डु सड़क खण्ड पूर्ण रूपमा बन्द भएको नेपाल प्रहरीले बताएको छ। पहिरो पन्छाएर सड़क सञ्चालनमा ल्याउन कम्तीमा 6-7 घण्टासम्म लाग्ने अनुमान गरिएको नेपाल प्रहरीले बताएको छ। यात्रुहरूको सुरक्षालाई ध्यानमा राख्दै सम्बन्धित निकायले अर्को सूचना जारी नभएसम्मका लागि नारायणगढ़बाट काठमाण्डु जाने र काठमाण्डुबाट नारायणगढ़ जाने सबै प्रकारका सवारी साधनको आवागमनमा पूर्ण रूपमा रोक लगाएका छन्। पहिरो पछाई सड़क खुलाउने काममा सड़क विभागसँग समन्वय भइरहेको पनि प्रहरीको भनाई छ। यात्रुहरूलाई वैकल्पिक बाटोको प्रयोग गर्न सड़क विभागले अनुरोध गरेको छ। यसैबीच मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर साधारणतया बादल लाग्नेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भूभागका धेरै स्थानहरूमा तथा कोशी र बागमती प्रदेशका हिमाली र पहाड़ी भूभागका केही स्थानमा पनि मेघगर्जन र चट्याङ सहित मध्यम खालको पानी पर्नेछ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थान, बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थान र मध्य तथा कोशी प्रदेशका तराई भूभागका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङ सहित मध्यम खालको पानी पर्ने सम्भावना छ। सीआईएनसँग कुराकानी गर्दै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद संजीव अधिकारीले बिहानको तुलनामा साँझको समयमा अधिक पानी पर्ने अनुमान गरिएको बताउनुभयो।
3: साउन 31 गते पनि विशेष गरेर मध्यदेखि पश्चिमी भूभागमा वर्षाको गतिविधि बढ्ने देखिन्छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पहाड़ी भूभागमा यो लुम्बिनी सुदूरपश्चिमको तराईमा पनि एक दुई ठाउँमा भारीसम्मको वर्षा हुन सक्ने देखिन्छ। दिउँसोको अवस्था भन्दा रातिको अवस्थामा अझै मौसम प्रतिकूल हुने देखिन्छ। सुदूरपश्चिम प्रदेशमा र लुम्बिनी प्रदेशमा चाहिँ वर्षाको क्रम अझै बढ्ने र सुदूरपश्चिमको पहाड़ी तराई भूभागमा एक दुई ठाउँमा धेरै भारी वर्षा पनि हुन सक्ने देखिन्छ।
0: गण्डकी र कर्णाली प्रदेशको पहाड़ी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका एक दुई स्थानमा भने ठूलो पानी पर्ने सम्भावना रहेकाले सावधानी अपनाउन अनुरोध गरिएको छ। आज राति समेत देशभर साधारणतया बादल लाग्ने प्रक्षेपण गरिएको छ। देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यम खालको पानी र हिउँ पर्ने सम्भावना छ। गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका धेरै स्थान, कोशी तथा बागमती प्रदेशका पहाड़ी भूभागका केही स्थानमा पनि मेघगर्जन सहितको मध्यम खालको पानी पर्ने सम्भावना छ। राति लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै धेरै स्थान, बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थान र मधेश तथा कोशी प्रदेशका तराई भूभागका थोरै स्थानमा समेत मेघगर्जन सहितको मध्यम खालको पानी पर्नेछ भने गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका एक दुई स्थानमा भने भारी वर्षाको पूर्वानुमान गरिएको छ।
1: करिब एक वर्षको अन्तरालपछि शिक्षा तथा खेलकुद मन्त्रालयले विद्यालय शिक्षा विधेयकलाई अघि बढ़ाएको छ। वर्षौंदेखि छलफलमा रहेको विधेयक यसपटक भने सकेसम्म सर्वस्वीकार्य बनाएर टुंग्याउने योजना मन्त्रालयको छ। गत वर्ष जेएनजेएफ विद्रोह नहुँदै संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले भदौ 5 गते विधेयक पारित गरेर संसदमा पठाउने निर्णय गरेको थियो। यद्यपि समितिले निर्णय गर्ने क्रममा विधेयकमा राखिएका थुप्रै प्रावधानप्रति सरकारवालाले असन्तुष्टि जनाउँदै आन्दोलनको घोषणा गरेका थिए। त्यस बेलै जीएनजी आन्दोलन भएर सरकार तथा संसद नै विघटन भएपछि विधेयक अल्पत्र परेको थियो। उक्त विधेयकमाथि मन्त्रालयले हिजोदेखि फेरि छलफल शुरू गरेको छ। विधेयकमा यसअघि समावेश गरिएका र हाल थपघट गर्नुपर्ने विषयमा मन्त्रालयले सरकारवालासँग सुझाव संकलन समेत गरेको हो। सरकारवालासँग सुझाव संकलन गर्ने क्रममा मन्त्रालयले हिजो कोशी प्रदेशको विराटनगरमा छलफल गरेको छ। छलफलमा स्थानीय तहका शिक्षा प्रतिनिधि, शिक्षक विद्यार्थी, प्रधान अध्यापक, अभिभावक तथा अन्य शिक्षा सरकारवालाका सुझाव र धारणाहरू संकलन गरिएका छन्।
0: सरकारले हिजो दिनभरिमा काठमाण्डुका 5 बिक्री केन्द्रबाट कुल 6,802 खाना पकाउने ग्यासको सिलिण्डर बिक्री गरेको छ। एक महिनादेखि ग्यास नपाएका उपभोक्ताहरू राहत दिने भन्दै नेपाल आयल निगमले हिजोदेखि काठमाण्डुका 5 स्थानमा काठमाण्डु जिल्ला प्रशासन कार्यालयको समन्वयमा बिक्री केन्द्र तोकेको थियो। ग्यास नपाएका उपभोक्ताको ठूलो संख्यामा बिहान 8 बजेदेखि नै बिक्री केन्द्रमा लाइन लागेका थिए। आयल निगमको तथ्याङ्क अनुसार निगमको टेकु परिसरबाट सबैभन्दा बढ़ी 2,290 ग्यास सिलिण्डर वितरण गरिएको छ। पुरानो जिल्ला प्रशासन कार्यालय बबरमहलबाट 1,600, किर्तिपुरको राधास्वामी केन्द्रबाट 762, यातायात कार्यालय परिसर चाबहिलबाट 720 र वसुन्धराको राधास्वामी केन्द्रबाट 600 सिलिण्डर बिक्री गरिएको छ। यसैबीच उपभोक्ताहरूको मागलाई मध्यनजर गर्दै आज उपत्यका विभिन्न 7 ठाउँमा खाना पकाउने ग्यासको सिलिण्डर बिक्री वितरण हुने भएको छ। नेपाल आयल निगमले समन्वयमा ग्यास उद्योगीहरूले ग्यास बिक्री गर्नेछन्। आयल निगमले आम उपभोक्ताका लागि सार्वजनिक गरेको सूचना अनुसार निगमको कार्यालय टेकु परिसर, पशुसेवा शाखा चपली, राधास्वामी किर्तिपुर, तारकेश्वर नगरपालिका परिसर, नयाँ बजार जुडो हल परिसर, चन्द्रागिरी नगरपालिका कार्यालय र राष्ट्रिय क्षयरोग केन्द्र ठिमीमा ग्यास सिलिण्डर बिक्री वितरण हुनेछ। अति आवश्यक परेका व्यक्तिले मात्रै आफ्नो नागरिकता र राष्ट्रिय परिचय पत्र सहित आएर ग्यास किन्न निगमले अनुरोध गरेको छ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा नयाँ शीत भण्डार निर्माणको गति सुस्त, बनेका पनि संचालनमा नआउँदा समस्या,
4: कोल्ड स्टोर भयो कुन थियो नै राम्रो सञ्चित लेख्यौँ, यहाँ 4-6 महिना सेभ गर्न पाइन्थ्यो, अरू तरकारीहरू पनि सडेर नै जान्थ्यो, पासा मूल्य पाइन्थ्यो।
0: 4 महिनामा सर्पले डसेर 65 जनाको मृत्यु, उपचार प्रणालीमा सुधारको पहल, अघि बढ़्यो शिक्षा विधेयक लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोसिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौ।
6: हरेक बार खाना 4 भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटीन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
5: स्वस्थ बालबालिका, समृद्ध परिवार, समुन्नत नेपाल,
6: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
7: नेपाल विविध जाति, भाषा, धर्म र संस्कृतिको साझा फुलबारी हो। मानवता नै सबै धर्मको मूल मर्म हो। आपसी सम्मान, सहिष्णुता र सद्भाव सबै धर्मको सन्देश हो।
8: यस्तो अवस्थामा हामी सबैले संयमता अपनाऊ। अपुष्ट समाचार, अफवाह वा सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सामग्रीलाई विश्वास नगरौ।
5: मतभेद भए संवादबाट समाधान खोजौ। सबैले कानूनको सम्मान गरौ र एक अर्काको अधिकारको रक्षा गरौ।
7: शान्ति कायम राख्नु हरेक नागरिकको साझा जिम्मेवारी हो। आज हामीले देखाएको संयमता र जिम्मेवारीले भोलिको सुरक्षित, शान्त र समावेशी नेपाल निर्माणमा योगदान पुर्याउँछ।
8: शान्ति, सद्भाव र मानव अधिकारको रक्षाका लागि सामुदायिक रेडियो प्रसारक संघ नेपालको अपील।
9: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
10: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
9: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो। तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
10: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
9: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
10: छोराछोरीसँग साथी जस्तै संवाद गरौ, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौ।
9: बाल विवाह रोकौ, छोराछोरीको सपना जोगाऊ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौ। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको कान्तिपुरको पहिलो पृष्ठमा अर्थतन्त्रले के खोजिरहेको छ शीर्षकमा गोकर्ण अवस्थीले खबर लेख्नु भएको छ। 2046 राजनैतिक परिवर्तनपछि 36 वर्षमा यो 32 सरकार हो। विगतका सरकार किन असफल भए त्यसको खोजी यो सरकारले पनि गर्न सकेको छैन। समाजले के खोजेको छ त्यसको भ्यू पाउन नसक्दा सरकार असफल हुँदै गएका हुन्। त्यस्तै राजदूत नियुक्तिमा ढिलाइले कूटनीतिक क्षेत्रमा अन्योल बढ़दै शीर्षकमा अर्को खबर प्रकाशित छ। फिर्ता बोलाएका कारण 11 देशका 10 महिनादेखि र 6 देशका 4 महिनादेखि राजदूत खाली छन्। अन्य 7 देशमा रहेका राजदूतको पदावधि पनि 5 साउनमा सकिएको छ भने 3 दूतावास बन्द गर्ने सरकारको निर्णय भएकाले 21 देशका लागि राजदूत नियुक्ति गर्नुपर्ने अवस्था रहेको छ। त्यस्तै भित्रपृष्ठमा कांग्रेस विवादमा अब अदालतको फैसला निर्णायक शीर्षकमा अर्को खबर प्रकाशित छ। त्यस्तै बढ़दै अलैची उत्पादन र निर्यात मुख्य चुनौती ब्राण्डिङ र बजार शीर्षकमा पनि खबर प्रकाशित छ। यसलाई सीमा तामाङले लेख्नु भएको छ। नेपालमा उत्पादन हुने अलैची 95% निर्यात हुने भए पनि भारत बाहेक तेस्रो मुलुकमा पुग्ने हिस्सा 1% भन्दा कम छ। काठमाडौँबाट चिनिया मार्ग हुँदै हुम्ला पुग्यो चामल शीर्षकमा अर्को खबर प्रकाशित छ। कृष्ण प्रसाद गौतमले लेख्नु भएको छ सुर्खेतबाट। त्यस्तै सरकार र एनआरएनको संयुक्त कम्पनीलाई विदेशी मुद्रामा आईपीओ निकाल्ने सुविधा शीर्षकको खबर पनि भित्रपृष्ठमा प्रकाशित छ।
0: अन्नपूर्ण पोस्ट दैनिकको भित्रीपन्नामा काठमाडौँमा भारतको 80 स्वतन्त्रता दिवस मृतक सैनिकका परिवारलाई 8.2 करोड़ प्रदान शीर्षकमा खबर छापिएको छ। काठमाडौँ स्थित भारतीय दूतावासले हिजो भारतको 80 स्वतन्त्रता दिवस मनाएको छ। वन्दे मातरम गीतको गायनसँगै शुरू भएको कार्यक्रममा नेपालका लागि भारतीय राजदूतले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गर्नुभयो। त्यस लगत्तै राष्ट्रगान गाइनुका साथै 80 स्वतन्त्रता दिवसको पूर्व संध्यामा भारतको राष्ट्रपति द्रौपदी मुर्मूले राष्ट्रका नाममा गरेको सम्बोधनको भिडियो पनि प्रसारण गरिएको थियो। अर्को खबर सवारी साधनमा 5 वर्षमा बाहिरियो 470 अर्ब शीर्षकमा भित्रीपन्नामै छापिएको छ। भवनाथ प्याकुरेलले लेख्नु भएको हो। नेपालमा 2021 देखि 2026 सम्ममा 470 अर्ब 50 करोड़ रूपियाँ बराबरको सवारी साधन र पाट पूर्जा आयात भएको छ। व्यापार तथा निकासी प्रवर्धन केन्द्रको तथ्याङ्क अनुसार उक्त मूल्य बराबरका मोटरसाइकल कार जीप बस ट्रकदेखि टायर इन्जिन ब्याट्री र अन्य पाट पूर्जा आयात गरिएको खबरमा उल्लेख गरिएको छ। र आर्थिक कारोबार दैनिकमा कोरियामा ई 7 भिसाका लागि दूतावासले शुरू गर्यो मागपत्र प्रमाणीकरण शीर्षकमा गोपाल संग्रौलाले लेख्नु भएको छ। कोरियामा संयुक्त सिप युक्त श्रमिक पठाउने कार्यविधिलाई पुनः कार्यान्वयन गरेपछि साउल स्थित नेपाली दूतावासले प्रमाणीकरणको काम शुरू गरेको हो। युवा श्रम तथा रोजगार मन्त्रालयको अनुरोधमा परराष्ट्र मन्त्रालयले केही दिन अघि कोरिया स्थित दूतावासलाई सिप युक्त श्रमिक पठाउने ई 7 भिसाको मागपत्र प्रमाणीकरण गर्न निर्देशन दिएको थियो। जलविद्युत आयोजनाले फेरिएको दोलखा शीर्षकमा दिलबहादुर केसीले लेख्नु भएको छ। जलविद्युत आयोजना सड़क पर्यटन रोजगारी बजार र सामाजिक रूपान्तरणमा नयाँ आधार बनेको छ। कालोसूचीमा पर्ने ऋणी 1 वर्षमा 83% घटेको बारेमा पनि खबर छ। गोर्खापत्र दैनिकमा उपचार प्रणालीको बारेमा खबर छापिएको छ भने अघि बढ़्यो शिक्षा विधेयक शीर्षकमा सूर्यप्रसाद पाण्डेले लेख्नु भएको छ। करिब 1 वर्षको अन्तरालपछि शिक्षा तथा खेलकुद मन्त्रालयले विद्यालय शिक्षा विधेयकलाई अघि बढ़ाएको छ। वर्षौंदेखि छलफलमा रहेको विधेयक यसपटक भने सकेसम्म सर्वस्वीकार्य बनाएर टुंग्याउने योजना मन्त्रालयको छ। विधेयकबाट यसअघि समावेश गरिएका र हाल थपघट गर्नुपर्ने विषयमा मन्त्रालयले सरोकारवालासँग सुझाव पनि संकलन गरिरहेको छ। नयाँ पत्रिका दैनिकमा 4 महिनामै सर्पले डसेर 65 जनाको मृत्यु भएको बारेमा शिवहरी घिमिरेले लेख्नु भएको छ। वर्षेनी सर्पदंशका घटनाहरू बढ़िरहेका छन्। विषालु सर्पले टोकेर 20 शरीरमा प्रवेश गरेका एउटै बिरामीलाई 10 देखि 25 भायलसम्म लाग्न सक्छ। कुन अस्पतालमा कति छ मौजदात त्यसको विस्तृत विवरण पनि दिइएको छ। टर्मिनलको निर्माणाधीन सेफ्टी ट्याङ्कीमा डुबेर बालक मृत्यु भएको बारेमा मुगुबाट अच्युत भण्डारीले लेख्नु भएको खबर छ भने बिउताइयो 1500 वर्ष पुरानो सप्त पाताल शीर्षकमा खबर पनि छापिएको छ। भित्री पन्नामा एकताको पहल भन्दा गगनमाथि आरोपका चाङ शीर्षकमा प्रेम गौतमले नेपाली कांग्रेसभित्रको विवादको बारेमा लेख्नु भएको छ। देउवा समूहको भेलाको उद्घाटनमा नेताको भाषण मात्र होइन बन्द सत्रमा प्रस्तुत प्रतिवेदनहरूमा पनि पार्टी कमजोर बनाएको भन्दै गगनमाथि आरोप नै आरोप लगाइएको छ। उदयपुरको नमूना माविमा विद्यार्थी 1000 शिक्षक दरबन्दी भने 35 शीर्षकमा खबर छापिएको छ। अनि अर्को खबर वाणिज्य बैंकको खुद नाफा 35.73% बढ़ेको बारेमा छ। भवन्ती मसिना लेख्नुहुन्छ, गत आर्थिक वर्ष 2082-83 20 वाणिज्य बैंकले 71 अर्ब 31 करोड़ 96 लाख रूपियाँ खुद नाफा आर्जन गरेका छन्। त्यसै गरी नाइमा एक्सपोको आज अन्तिम दिन 5 दिनमै 1.5 लाख भन्दा बढ़ीले गरे अवलोकन शीर्षकमा खबर छापिएको छ भने तमौर करिडोरमा पुल निर्माण सुस्त भएको बारेमा केशव प्रसाद भट्टराईले ताप्लेजुङबाट लेख्नु भएको खबर छापिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। इण्डोनेशियाको फ्लोरेस द्वीपमा शक्तिशाली भूकम्पमा परि कम्तीमा 47 जनाको मृत्यु भएको छ। भूकम्पपछि उद्धार टोलीले भग्नावशेषमा पुरिएका तथा फँसेका नागरिकको खोजी जारी राखेका छन्। 15 किलोमिटर गहिराईबाट गएको भूकम्पपछि दर्जनौं प्रकम्पहरू समेत गएका छन्। भूकम्पका कारण सयौं भवनमा ठूलो क्षति पुगेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। यसैबीच केही दिन अघि मात्रै कोलम्बियामा गएको शक्तिशाली विनाशकारी भूकम्पमा मृत्यु हुनेको संख्या 287 पुगेको छ। करिब 400 भन्दा बढ़ी अझै बेपत्ता रहेको बीबीसीले जनाएको छ। म्यानमारमा तीव्र मनसुनी बाढ़ीले गाउँ र धानका खेत डुबानमा परेका छन्। डुबानका कारण युद्धबाट पहिले नै विस्थापित भएका म्यानमारवासीहरू घर छाड्न बाध्य भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। संयुक्त राष्ट्रसंघले विभिन्न स्थानमा तीव्र मनसुनी बाढ़ीले अनुमानित 390,000 मानिस प्रभावित भएको जनाएको छ। जुलाईसम्म सांघाईमा मात्रै 230,000 बढ़ी प्रभावित भएका छन् र दक्षिण लेबनानमा इजरायली आक्रमणमा 7 जनाको मृत्यु भएको छ। लेबनानको राष्ट्रिय समाचार एजेन्सीका अनुसार इजरायली लडाकू विमानले आवश्यक घरमा गरेको आक्रमणमा 7 जनाको मृत्यु भएको हो।
0: साझा खबरमा अब खेल खबर। खेलका क्रममा गम्भीर घाइते भएका राष्ट्रिय फुटबल खेलाड़ी आशिष राईको उपचारमा सरकारले व्यवस्था गरेको भन्दै सुनसरीका खेलाड़ीहरूले प्रदर्शन गरेका छन्। इटहरी उपमहानगरपालिकाको कार्यालय अगाडि सबै खेलाड़ीले प्लेकार्ड सहित दबावमूलक रैली निकाल्दै आशिषको उपचारका लागि राज्यले तत्काल जिम्मेवारी लिनुपर्ने माग पनि गरेका छन्। नेपाली गल्फको विकास र प्रवर्धनका लागि नेपाल गल्फ संघ एनजीए र चीनको ग्वानझाउ एडीवाई गल्फ स्पोर्ट्स डेभलपमेन्ट कम्पनी लिमिटेडबीच सहकार्यको सम्झौता भएको छ। सम्झौता अनुसार नेपाली गल्फ टोलीले चीनको ग्वानझाउमा प्रशिक्षणको अवसर पाउनेछ भने नेपालमा गल्फ एकाडेमी निर्माण, खेलाड़ी तथा प्रशिक्षण आदान प्रदान र गल्फ टूरिज्म प्रवर्धनमा समेत सहकार्य गर्ने उल्लेख गरिएको छ। एपीएफका क्षितिज खनाल र प्रिन्स दाहाल लेनिङ 14 पुष्पलाल स्मृति राष्ट्रिय वरियता ब्याडमिण्टन प्रतियोगिताको फाइनलमा पुग्नु भएको छ। शीर्ष 8 वरियता प्राप्त पुरूष एकलको फाइनलमा प्रतिस्पर्धा हुनेछ। हिजो फाइनलमा क्षितिजले पीस फिटनेस क्लबका विष्णु कछुवाललाई 18-21, 21-7, 22-20 को सेटले पराजित गर्नुभयो।
1: आलुको उत्पादन पहाड़ी जिल्लामा बढ़दै तर बजार र व्यवस्थापनमा समस्या। रिपोर्ट कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
11: क्लासिक टेकको 16th एनिभर्सरी अफर, जतिमा चाहियो खेतीमा पायो, बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि खेतीमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई रु 12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
1: साझा खबरमा अब शीत भण्डारले किसानलाई हुने सुविधाको कुरा। बैतरीका उच्च पहाड़ी क्षेत्रका किसानहरू आफूले उत्पादन गरेको आलुले बजार नपाएपछि चिन्तित बनेका छन्। हिउँदे बाली गहुँ र जौको तुलनामा आलु खेतीबाट राम्रो आमदानी हुने अपेक्षा तथा व्यावसायिक आलु खेतीमा लागेका किसानहरू बजार र उचित मूल्य नपाउँदा मर्कामा परेका हुन्।
12: बैतडीका उच्च पहाड़ी क्षेत्रहरू श्रीभावर, जालहल्ला, बस्तानी, भन्ज्याङ, मोतीनगर, फोर्टे लगायतका स्थान आलु उत्पादनका पोकेट क्षेत्र हुन्। यस क्षेत्रका किसान आलु खेतीमै आत्मनिर्भर बन्दै गएका छन्। यस वर्ष भने आलु उत्पादन राम्रो भए पनि सोचे अनुसार माग र बजार नहुँदा किसान निराश छन्। 5 वर्षदेखि आलु खेती गर्दै आइरहेका सिगास गाउँपालिका 9 जालहल्लाका मोहन चन्द।
13: यसपालि आलुको उत्पादनमा धेरै के अरे उत्पादन भयो, गर्न खोजी 4-5 वर्ष भयो, 7 वर्ष के अरे 7 वर्षको तुलनामा यस सालको रेट चाहिँ भाउ के पनि पाइएन। अब किसान त चाहिँ धेरै मार्कामा भए।
12: मोहनले विगतका वर्षहरूमा 50-60 लाख रुपियाँ बराबरको आलु गाउँबाट उठाएर सुदूरपश्चिमका मुख्य व्यापारिक केन्द्र अतरिया, धनगढ़ी, महेन्द्रनगरका सब्जी मण्डीहरूमा पठाउनुहुन्थ्यो।
13: यो साल चाहिँ अब 40-50 लाखको मैले कारोबार गरेको हुँ। आलुमा भयो, बन्दामा भयो 50-60 लाखको मैले व्यापारी सितै यसो कारोबार
14: गरेको हुँ। रेट पनि ठिक ठिकै थियो। फोहोर साल मैले फर्स्टैदेखि सायद 33-33 मैले आलु उठाएर गराएसम्म मैले एक रुपियाँ सल्साएर मात्र मैले बिक्री वितरण गरेको थिएँ।
12: यो वर्ष खोटपे डडेलधुराबाट नै तराई तर्फको माग पूर्ति भएका कारण आलुले मूल्य नपाएको किसानको भनाइ छ। सम्बन्धित निकायले शीत भण्डार कोल्ड स्टोरको व्यवस्था गरे बेमौसममा किसानले उचित मूल्य पाउने सिगास गाउँपालिका 9 वडा सदस्य जनक चन्द बताउनुहुन्छ।
4: यसपालि आलुको उत्पादन ठिक ठिकै भयो। पोखेर क्षेत्र खोरबे डाउँधुराबाट तराई गयो। कोल्ड स्टोर भयो कुन थुना राम्रो सञ्चितले कि 4-6 महिना सेभ गर्न पाइन्थ्यो। अरू तरकारीहरू पनि छोडेर नै जान्थ्यो, पासा मूल्य पाइन्थ्यो।
12: 900 हेक्टर क्षेत्रफलमा हिउँदे आलु खेती हुने गरेको बैतडीमा पाटन नगरपालिका वडा नम्बर 8 खोरपेमा मात्रै एउटा निर्माणाधीन र अर्को निर्माण सम्पन्न 2 शीत भण्डार छन्। तर कानूनी प्रक्रिया नपुग्दा र पालिकाले चासो नदिँदा सञ्चालन हुन सकेका छैनन्। कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख हरिदत्त जोशी: तरकारी खेतीमा आत्मनिर्भर बन्दै गएका किसानलाई प्रोत्साहन गर्न स्थानीय सरकार र सरकारवाला निकायले भाषण र बजेटमा केही नगरेका वा नभनेका होइनन्। तर बजार व्यवस्थापन वा शीत भण्डार सञ्चालनमा ध्यान नदिँदा आलुको व्यावसायिक खेतीबाटै पलायन हुनुपर्ने हो कि भन्ने चिन्ता किसानमा देखिन्छ। डीआर भट्ट, सीआईएन रेडियो, सिगा सन्देश, सिरभावर।
0: यो रिपोर्ट सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
15: चितवनको इच्छा कामना 5 सिमल धारामा सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरूद्ध। जाजरकोटमा 2 बेपत्ता, 7 घाइते। वर्षा शुरू भए यता पहिरोका कारण सबैभन्दा धेरै मानवीय क्षति।
0: काठमाडौँका 5 स्थानबाट पहिलो दिनमा 6,000 भन्दा धेरै ग्यास सिलिण्डर बिक्री। आज उपत्यका 7 स्थानबाट बिक्री गरिने। दैनिक उपभोग्य वस्तुको अभाव र महँगी, अनुगमन नगरिएको अधिकार कर्मीको गुनासो।
15: उपचार प्रणालीमा सुधारको पहल अघि बढ़्यो। शिक्षा विधेयक: पहाड़ी क्षेत्रमा आलुको उत्पादन बढ़्यो तर बजार र चिस्ट्यान केन्द्रको अभाव। तमोर करिडोरमा पुल निर्माण सुस्त।
0: इण्डोनेसियाको समुद्री टापुमा शक्तिशाली भूकम्प, 47 जनाको मृत्यु। कोलम्बिया भूकम्पमा मृत्यु हुनेको संख्या 287 पुग्यो। म्यानमारमा बाढ़ीमा लाखौं घर डुबानमा।
15: र राष्ट्रिय फुटबल खेलाड़ी आशिष राईको उपचारमा सरकारले व्यवस्था गरेको भन्दै सुनसरीका खेलाड़ीद्वारा सरकारको ध्यानाकर्षण। नेपाल गल्फ

देखाउने र व्यङ्ग्य गर्नको लागि पनि यस्ता विभिन्न शैलीहरू अप्नाउन थालिएको छ। यहाँ संसद लेखिएको छ माथिपट्टि र त्यो संसद भवन जस्तो देखिने ठाउँबाट दुईजना सांसद बाहिर निस्कन्दैछन्। अगाडिपट्टि ढोका छ। निस्कदै गर्दा एकजना सांसद जस्ता देखिने व्यक्तिले केही भन्छ भन्दैछन् नजिकै रहेका अर्का व्यक्तितर्फ हेरेर। तल चाहिँ यस्तो लेखिएको छ, कहिले कालो चस्मामाथि बहस, कहिले टी शर्टमाथि।

0: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
1: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा सयपत्री डेन्टल हस्पिटल।
0: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
1: हाम्रा सेवाहरू
0: दाँत नदुखाइ खोल्ने,
1: दाँत भर्ने, दाँतको आकृति गर्ने,
0: दाँतको एक्सप्रेस सुविधा,
1: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
0: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
1: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
0: ध्यान दिनै पर्ने कुरा।
1: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
0: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल
2: पाथीभरा डेन्टल, खातबारी नगरपालिका एक, हाटलाक नेटुडी खेल छेउ, शंखुवा सभा। फोन नम्बर 0295 62 320 र 98 420 50 541।

राष्ट्रको नियुक्तिमा ढिलाइले कूटनीतिक क्षेत्रमा अन्योल बढ्दै अमेरिका चीन लगायत 11 देशमा 10 महिनादेखि राजदूत खाली। सरकार र गैर आवासीय नेपालीको संयुक्त लगानीमा स्थापित कम्पनीले विदेशी मुद्रामा अब आईपीओ जारी गर्न पाउने। नेपालबाट अलैचीको उत्पादन र निर्यात बढ्दै ब्रान्डिङ र बजार मुख्य चुनौती। इण्डोनेसियाको पूर्वी तटीय क्षेत्रमा गएको शक्तिशाली भूकम्पका कारण अहिलेसम्म कम्तीमा 47 जनाको मृत्यु, ठूलो मात्रामा भौतिक क्षति। र एभरेस्ट वुमन्स भलिबल लीगको तेस्रो संस्करण आगामी असोजमा हुनेछ।

0: लिएर आयो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ, हरेक घरको खुसी घर घरमा एलजी, एलजी लाइफ गुड।
1: दैनिक रु 197मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
3: नमस्कार, कान्तिपुर डायरीका साथमा सहकर्मी सुनिता र पूजनी। समाचार अब विस्तारमा।
4: कार्यकाल पूरा नहुँदै फिर्ता बोलाउने र नियुक्तिमा ढिलाइ गर्ने सरकारको प्रवृत्तिका कारण विभिन्न देशमा रहेका नेपाली दूतावासले महिनौदेखि राजदूतविहीन बनेका छन्। 11 देशमा 10 महिनादेखि र 6 देशमा 4 महिनादेखि राजदूत पद रिक्त छ। 7 देशका राजदूतको कार्यकाल पनि 1 महिना अघि सकिएको छ। सामरिक, राजनीतिक तथा सहयोगीका रूपमा समेत महत्वपूर्ण मानिएका अमेरिका, चीन, भारत जस्ता मुलुकमै नेपाली राजदूत छैनन्। अमेरिका, चीन सहित जर्मनी, इजरायल, मलेसिया, कतार, रूस, साउदी अरब, स्पेन, बेलायत र जापानमा 10 महिनादेखि राजदूत छैनन्। सुशीला कार्की नेतृत्वको सरकारले 30 असोजमा ती देशका राजदूतलाई फिर्ता बोलाएको थियो। त्यति बेला राजदूत सिफारिश हुँदा पनि प्रतिनिधि सभा नभएकाले संसदीय सुनवाई हुने अवस्था

0: थिएन। केपी शर्मा ओली नेतृत्वको कंग्रेस एमाले गठबन्धन सरकारले राजनीतिक कोटाबाट 14 साउन 2081 गरेको सिफारिश बमोजिम 17 देशमा राजदूत नियुक्ति गरिएको थियो। त्यसमध्ये 11 जनालाई कार्की सरकारले फिर्ता बोलाएको थियो। सरकार बनेको 2 साता नपुग्दै 22 चैत 2082 मन्त्री परिषद बैठकले उनीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो। अस्ट्रियाको भियना स्थित राष्ट्रसंघीय नियोग, बंगलादेश, बहराइन, इजिप्ट, म्यानमार, ओमान र ब्राजिलमा रहेका राजदूतको 4 वर्षे कार्यकाल 5 साउनमा सकिएको छ। 4 वर्षे कार्यकाल पूरा गर्नेहरू भने परराष्ट्र सेवाबाट नियुक्त करियर राजदूत हुन्। ब्राजिलका राजदूतको असोज मशान्तसम्म र बाँकी देशका राजदूतको पदावधि नयाँ राजदूत नियुक्तिको सिफारिश भई सम्बन्धित मुलुकबाट नियुक्तिको सहमति प्राप्त नभएसम्म राजदूतका रूपमा कामकाज गर्न स्वीकृति दिने निर्णय 6 साउनको मन्त्री परिषद बैठकले गरेको छ। ओमानका राजदूत डोरनाथ अर्याल काठमाडौँ फर्किसकेकाले अन्य राजदूत सम्बन्धित देशमै छन्। ब्राजिल, डेनमार्क र दक्षिण अफ्रिकाको राजदूत खारेज गर्ने घोषणा सरकारले 15 जेठको बजेट भाषणमा गरेको थियो, तर ती बन्द गरिएका छैनन्। राजदूतको नियुक्ति सरकारको सिफारिशमा राष्ट्रपतिबाट हुने संवैधानिक प्रावधान छ। कूटनीतिक क्षेत्रका विज्ञहरू कुनै पनि देशमा लामो अवधिसम्म राजदूत पद रिक्त राख्न नहुने बताउँछन्। त्यसले द्विपक्षीय सहकार्य मात्रै होइन देशको प्रतिष्ठा र छविमै नकारात्मक प्रभाव पार्ने उनीहरूको भनाइ छ। रिक्त भएको लामो समय बित्दा पनि राजदूत नियुक्ति नगरिएकोमा सरकारको कार्यक्षमतामाथि प्रश्न उठ्न थालेको छ। कूटनीतिज्ञ अर्जुन बहादुर थापा लामो अवधिसम्म राजदूतको रिक्तता कूटनीतिक क्षेत्रमा राम्रो नमानिने बताउँछन्। उनले भने लामो अवधिसम्म राजदूत नपठाउँदा सम्बन्धित देशसँग सम्बन्ध बिग्रेको वा त्यस देशलाई महत्व नदिएको अर्थ लाग्छ। सरकार फेरिएपछि फिर्ता बोलाउने र समयमा राजदूत नपठाउने हाम्रो पुरानो अभ्यास बनेको छ। त्यसलाई मित्र राष्ट्रले पनि बुझेरै होला नकारात्मक कमेन्ट आएको छैन, चासो भने रहन्छ। कूटनीतिज्ञ थापा पूर्व परराष्ट्र सचिव तथा सार्कका पूर्व महासचिव हुन्। नेपालका तर्फबाट भइरहेका उच्चस्तरीय भ्रमणहरूमा समेत राजदूतको अनुपस्थिति खट्किएको छ। परराष्ट्र मन्त्री शिशिर खनाले गत 22 जेठबाट 3 दिनसम्म समकक्षी जयशंकरको निमन्त्रणामा भारतको भ्रमण गरेका थिए। त्यस्तै चीनिया विदेश मन्त्री वाङ यीको निमन्त्रणामा उनले 31 जेठदेखि 3 असारसम्म चीनको भ्रमण गरेका थिए। भ्रमणको तारतम्य मिलाउनेदेखि द्विपक्षीय वार्ताका विषयहरूको प्राथमिकीकरणमा राजदूतको अभाव महसुस गरिएको परराष्ट्रका एक अधिकारीले बताएका छन्। उच्च तहको प्रतिनिधित्व सरकारको विश्वासप्राप्त व्यक्ति राजदूत नहुँदा गोप्य भ्रमणहरूको अवस्था निम्तिने गरेको कूटनीतिक क्षेत्रका अनुभवीहरू बताउँछन्। राजदूत नहुँदा औपचारिक मात्रै होइन अनौपचारिक संवाददेखि बहुक्षेत्रमा प्रभाव पर्ने कूटनीतिज्ञ थापा बताउँछन्। प्रधानमन्त्रीको भ्रमण, द्विपक्षीय वार्ताबाट लिन सकिने उपलब्धि लगायतका विषयमा पनि राजदूतको उपस्थिति र उनको कूटनीतिक कार्य कुशलताले निर्धारण गर्ने उनको भनाइ छ। कार्यवाहक राजदूतले सम्बन्धित देशका अधिकारी तथा त्यहाँको कूटनीतिक जमघटमा सबैभन्दा बढ़ी सामना गर्ने प्रश्न हुन्छ, तिम्रो देशले राजदूत कहिले पठाउँदैछ? परराष्ट्र मन्त्रालयमा आउने वा विभिन्न जमघटमा भेट हुँदा काठमाडौँमा रहेका विदेशी राजदूतहरूले समेत नेपालले कहिले राजदूत पठाउँदैछ भनेर चासो राख्ने गरेको परराष्ट्र मन्त्रालयका एक अधिकारी बताउँछन्।
1: सरकार र गैर आवासीय नेपालीको संयुक्त लगानीमा स्थापित कम्पनीले विदेशी मुद्रामा प्राथमिक शेयर निष्कासन आईपीओ जारी गर्न पाउने भएका छन्। धितोपत्र दर्ता तथा निष्कासन नियमावली 2073 संशोधन गरेर नेपाल धितोपत्र बोर्डले सरकार र एनआरएनको संयुक्त लगानीमा स्थापना भएको कम्पनीले चुक्ता पुँजीको 85% आईपीओ जारी गर्न पाउने व्यवस्था गरेको छ। संशोधित नियमावली स्वीकृतिका लागि अर्थ मन्त्रालय पुगेको छ। अब बस्ने मन्त्री परिषद बैठकमा सो नियमावली स्वीकृत हुने अर्थमन्त्रीको सचिवालयले जनाएको छ। संशोधित व्यवस्था जस्ताको तस्तै स्वीकृत भए विदेशमा कार्यरत गैर आवासीय नेपालीले विदेशी मुद्रामै आईपीओमा लगानी गर्न पाउनेछन्। गैर आवासीय नेपालीको कम्पनीले विदेशी मुद्रामा आईपीओ जारी गर्न पाउने व्यवस्था संशोधन भएर स्वीकृतिका लागि आएको र निकट भविष्यमा स्वीकृत हुने अर्थमन्त्री स्वर्णिम वाग्लेले बताएका छन्। चीनको ग्वाङझाओ शहरमा हिजो शुरू भएको गैर आवासीय नेपाली संघ एनआरएनए को 11 एशिया पेसिफिक सम्मेलनलाई भिडियो सन्देश मार्फत सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले भने, केही दिन अघि मात्रै हामीले धितोपत्र बाँडफाट तथा निष्कासन नियमावलीमा संशोधन गरेर नेपाल सरकार र एनआरएन इन्भेस्टमेन्ट फण्डबाट जारी हुने शेयरको हिस्सा 85% पुर्याएका छौं। अब ढुक्क भएर लगानी गर्नुहोस्। आफ्नो ज्ञान र सिपलाई यहाँ प्रयोग गर्नुहोस्। पर्यटन, सूचना प्रविधि क्षेत्रमा, हरित ऊर्जा, उच्च मूल्ययुक्त कृषिमा र आयात प्रतिस्थापन हुने क्षेत्रहरूमा लगानी गर्न अर्थमन्त्री वाग्लेको आग्रह छ। लामो समयदेखि कैरावासीय नेपाल संघले सामूहिक लगानीमा 10 अर्ब रूपियाँको पूँजी परिचालनका लागि कानूनी व्यवस्थाको माग गर्दै आएको थियो। यसका लागि एनआरएन नेपाल डेभलपमेन्ट फण्ड स्थापना गरेको थियो। सरकारले एनआरएन नेपाल डेभलपमेन्ट फण्डलाई विदेशी मुद्रामा 85% आईपीओ मार्फत पूँजी संकलन गर्न अनुमति दिएको हो। यो गैरावासीय नेपालीले मात्र लगानी गर्न सक्ने पहिलो कम्पनी बनेको छ। यस कम्पनीमा सरकारले 5 प्रवर्धक शेयर धनीबाट 10 र बाँकी 85% गैरावासीय नेपालीले लगानी गर्ने आईपीओ मार्फत पूँजी संकलन गर्ने बाटो खुलेको छ।
0: नेपाली कंग्रेसको संस्थापन इतर समूहद्वारा आयोजित 3 दिने राष्ट्रिय भेलाको दोस्रो दिन हिजो विभिन्न विषयगत प्रतिवेदनहरूमाथि छलफल जारी छ। काठमाडौँको सुकेधारा स्थित एक पार्टी भेन्यूमा जारी बन्द सत्रमा पार्टीको पछिल्लो आन्तरिक राजनीतिक स्थिति, सांगठनिक संरचना तथा आगामी राजनीतिक रणनीति तय गर्न राजनीतिक, सांगठनिक, आर्थिक र विधान संशोधन सम्बन्धी प्रतिवेदनहरू प्रस्तुत गरी छलफल अगाडि बढ़ाइएको छ। नेता विमलेन्द्र निधिले राजनीतिक प्रतिवेदन, एनपी साउदले समसामयिक राजनीतिक प्रतिवेदन, डाक्टर प्रकाश शरण महतले आर्थिक दृष्टिकोण प्रतिवेदन, उमाकान्त चौधरीले सांगठनिक प्रतिवेदन पेश गरेका छन्, रमेश लेखकले विधायन संशोधन प्रस्ताव पेश गरेका छन्। प्रस्तुत प्रतिवेदनहरूमाथि सहभागी नेता तथा कार्यकर्ताहरूले समूहगत रूपमा छलफल गरी सुझाव प्रस्तुत गर्ने प्रचार प्रसार समितिका संयोजक मीन विश्वकर्माले जानकारी दिए। सुझाव संकलन र घोषणा पत्र जारी गर्दै भेला आज सकिने बताइएको छ। कान्तिपुर डायरीमा अब ब्रेकको पालो।

0: कुपन नेपाली पेन्ट कम्पनी जस्मिन पेन्ट तीन दशक देखि नेपाली मनको रंग
1: रेड बुल बबाल एनर्जी

0: ब्रेकपछि कान्तिपुर डायरीमा अब कान्तिपुर सविस्तार। पछिल्लो समय एआई प्लेटफर्म धार्मिक र आध्यात्मिक प्रयोजनका लागि व्यापक रूपमा प्रयोग हुन थालेका छन्। गीता जीपीटी र जेसस एआई जस्ता च्याटबोट निशुल्क रूपमा शुरू भएर शुल्क तिरेर प्रयोग हुने व्यावसायिक मोडलमा परिणत भएका छन्। यस्ता फेथ टेक कम्पनीहरूले लाखौं प्रयोगकर्ता र करोड़ौं डलर लगानी आकर्षित गर्दै भगवान वा धार्मिक व्यक्तित्वसँग कुराकानी र रोबोट मार्फत पूजा आराधनाको सुविधा दिएका छन् भने नेपालमा पनि वृहत कर्मकाण्ड, हाम्रो पात्रो र बिहेबारी जस्ता स्टार्टअपहरू यस क्षेत्रमा सक्रिय छन्। अन्तर्राष्ट्रिय संचार माध्यमको सहयोगमा कान्तिपुर कर्मी सजना बरालले तयार पारेको सामग्री कान्तिपुर सविस्तारमा।
1: शब्द, संगीत, तस्विर वा भिडियो उत्पादन गर्न मात्रै नभएर पछिल्लो समय चिकित्सा र मानसिक परामर्शसँगै धार्मिक र आध्यात्मिक प्रयोजनका लागि पनि एआई आर्टिफिसियल इन्टेलिजेन्स प्लेटफर्मको प्रयोग हुन थालेको छ। गत वर्षसम्म मुख्यतया निशुल्क रूपमा उपलब्ध गीता जीपीटी र बुद्ध जीपीटी जस्ता च्याटबोटको चर्चा भएकामा हाल प्रयोगकर्ताले भगवानको भाव दिने एआई प्लेटफर्म प्रति घण्टाका दरले शुल्क तिरेरै प्रयोग गर्न थालेका छन्। धार्मिक एआई एपहरू कसरी व्यावसायिक बनिरहेका छन् भन्ने उदाहरणका रूपमा जस्ट लाइक मी एपलाई लिन सकिन्छ। एपी न्यूजका अनुसार जस्ट लाइक मीमा प्रयोगकर्ताले एआईद्वारा सृजना गरिएको जीससको डिजिटल अवतारसँग भिडियो कलमा कुराकानी गर्न सक्छन्। यसका लागि प्रयोगकर्ताले शुल्क तिर्नुपर्छ। एउटा प्याकेज अन्तर्गत मासिक 45 मिनट कुरा गर्न 49.99 डलर शुल्क तोकिएको छ भने प्रति मिनट 1.99 डलर तिर्नुपर्छ। कम्पनीका प्रमुख कार्यकारी अधिकारी क्रिस ग्रिडले प्रयोगकर्ताहरू एआईसँग भावनात्मक रूपमा जोडिने गरेको बताउँछन्। यसै गरी टेक्स्ट विथ जीसस नामको एप पनि चर्चामा छ। फ्रान्सेली समाचार एजेन्सी एएफपीका अनुसार यो एपमा हजारौं प्रयोगकर्ताले मासिक शुल्क तिरेर जीसस, मदर मेरी, जोसेफ र चेलाहरूसँग मेसेजमा कुराकानी गरिरहेका छन्। यसको आधारभूत सेवा निशुल्क भए पनि सम्पूर्ण सुविधा प्रयोग गर्न शुल्क तिरेर सदस्यता लिनुपर्छ। अर्को धार्मिक एप बाइबल च्याटका 1 करोड़ प्रयोगकर्ता पुगिसकेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। इसाई धर्ममा मात्र नभएर अन्य धर्ममा पनि यस्ता प्राविधिक प्रयास भइरहेका छन्। हिन्दू धर्मका लागि वेदाज एआई, बौद्ध धर्मका लागि एआई बुद्ध, इस्लाम धर्मका लागि दिन बढ़ी जस्ता एप बनेका छन्। भारतमा विकास साहुले बनाएको गीता जीपीटी हाल नेपाली, संस्कृत, भोजपुरी, हिन्दी सहित 16 भाषामा उपलब्ध छ। कोलकाताका रियान खानले मुस्लिम समुदायका लागि कुरान जीपीटी बनाएका छन्। यी बटहरूलाई विभिन्न धर्मका पौराणिक ग्रन्थ र प्रवचनमा प्रशिक्षित ट्रेन गराइएको छ। प्रयोगकर्ताले सोधेका प्रश्नमा यिनले तीनै ग्रन्थ र प्रवचनमा आधारित रहेर बोलीचालीको भाषामा जवाब दिन्छन्। गीता जीपीटीले कृष्ण, राधाकृष्ण, शिव, हनुमान, गणेश र चाणक्य जस्ता फरक फरक चरित्रसँग छुट्टा छुट्टै च्याटरूममा प्रश्न सोध्ने सुविधा दिएको छ। प्रविधि क्षेत्रको यो व्यावसायिक रूपलाई अझ बलियो पार्ने काम सिलिकन भ्यालीका पुराना हस्तीहरूले समेत गरेका छन्। द गार्डियनका पत्रकार एडम विलियम्सका अनुसार इन्टेल कम्पनीका पूर्व प्रमुख कार्यकारी प्याट्रिक गेलसिन्जर हाल ग्लू नामक धार्मिक प्रविधि फेथटेक कम्पनीको कार्यकारी अध्यक्ष बनेका छन्। यो कम्पनीले चर्चहरूका लागि च्याटबट र पादरीहरूको काम सहज बनाउने एआई एसिस्टेन्ट टूल निर्माण गर्छ। नेपालमा पनि फेथटेकको अभ्यास शुरू भएको छ। परम्परागत पूजापाठ, धर्मग्रन्थको अध्ययन, कुण्डली विश्लेषण जस्ता गतिविधि सहज बनाउन केही नेपाली स्टार्टअपले पनि फेथटेक धार्मिक प्रविधिको क्षेत्रमा प्रयास शुरू गरेका छन्। बाह्य देशमा एआई एप र धार्मिक रोबोटले व्यावसायिक बजार नै खड़ा गरिसकेको सन्दर्भमा नेपाली उद्यमी तथा विकासकर्ताले पनि स्थानीय सांस्कृतिक आवश्यकता र आस्थालाई प्रविधिसँग जोड्न नवीन पहल गरिरहेका छन्। धार्मिक प्रविधि एप्लिकेशन निर्माणतर्फ भएका प्रयासमध्ये एउटा उदाहरण हो संस्कृतका विद्यार्थी आफैले विकास गरेको वृहत कर्मकाण्ड मोबाइल एप। भारतको वृन्दावनमा संस्कृत अध्ययन गरेका झापाका नवीन खतिवडा र इलामका युवराज ढुङ्गेले 5 वर्ष अघि सामान्य लगानीबाट यो एप्लिकेशन बनाएका थिए। शुरूमा कर्मकाण्ड पुस्तकलाई मात्रै डिजिटल रूपमा राख्ने उद्देश्यले एप बनाउन खोजे पनि पछि यसलाई विस्तार गर्दै कम्पनीकै रूपमा उनीहरूले दर्ता गराएका छन्। गुगल एपबाट सामान्य आमदानी गरिरहेकोमा हाल यस एपमा कुण्डली हेर्न सशुल्क सदस्यता फिचर थपिएको छ। त्यसमा केही दिनमै झण्डै 500 प्रयोगकर्ताले सदस्यता लिइसकेका छन्। हाल एपको मासिक सक्रिय प्रयोगकर्ता संख्या 37,000 भन्दा बढ़ी छन् भने कुल डाउनलोड 50,000 नागेको छ। चाँडै यस एपमा एआई प्रविधि एकीकृत गर्ने नवीनको सोच छ। वृहत कर्मकाण्ड एपमा दर्ता भएका कुल 1,283 जना पण्डित मध्ये फिदिनका रमेश भट्टराईले फेसबुकमा लेखेका छन्, अर्जुन र कृष्ण जस्तै मलाई यो एप साथी भएको छ। सांस्कृतिक र धार्मिक अभ्यासमा प्रविधिको प्रयोग मोबाइल एप वा सफ्टवेयरमा मात्र सीमित छैन, हार्डवेयर र भौतिक प्रोडक्टमा पनि यस्ता केही काम भएका छन्। पोखराको चर्चित प्रविधि कम्पनी यार्सा ल्याब्सले ब्याट्रीबाट चल्ने भजन र मन्त्र बनाउने च्याटिङ बक्स निर्माण गरेको छ। ल्याब्सका संस्थापक एनजे सुविधिका अनुसार साँझ बिहान मानिसहरूले पूजा गर्दा संगीत बजाउन मन पराउने ट्रेन देखेर उनीहरूले भगवानको फोटो र बुट्टा कुदिएको ऐना आकारको संगीत बाकस तयार पारेका हुन्। च्याटिङ बक्समा प्रयोगकर्ताले आफूलाई मनपर्ने भगवानको मन्त्र वा भजन निश्चित समयसम्म बजाउन सक्छन्। सुविधिले भने, हामीले यो प्रविधिलाई बजारमा प्रचार गरेका छैनौं, तर माग आए बनाएर दिन्छौ। यस किसिमका धार्मिक प्राविधिक प्रयास व्यक्तिगत तहमा मात्र नभई संस्थागत र प्राविधिक छलफलको विषय समेत बन्न थालेका छन्। प्रविधिको विकास र रोबोटिक्सको क्षेत्रमा क्रियाशील संस्थाहरूले नेपालका सम्पदा क्षेत्र र मन्दिरहरूमा अटोमेशन कसरी भित्राउन सकिन्छ भन्नेबारे चर्चा शुरू गरेका छन्। रोबोटिक्स एसोसिएशन अफ नेपालका अध्यक्ष विकास गुरूङका अनुसार यो अवधारणा नयाँ देखिए पनि सन् 2013 लुम्बिनीको बौद्ध गुम्बाले यस्तो प्रविधिमा काम गरेको थियो। त्यहाँको बुद्ध ग्राम रोबोटिक्स लाइट म्युजियममा बुद्धको जन्म, दरबार त्याग, ज्ञान प्राप्ति र महापरिनिर्वाण जस्ता प्रमुख घटना रोबोटिक्स तथा एनिमेट्रोनिक्स मूर्तिको प्रयोग गरेर देखाउने गरिएको छ। यी रोबोटले हात, टाउको र शरीर हलचल गराएर अभिनय गर्छन्। त्यसो त नेपालमा फेट टेकको मुख्य बजार ज्योति सेवामा नै सीमित भएको यार्सा ल्याब्सका सुवेदीको बुझाइ छ। यसको सफल उदाहरणका रूपमा उनले हाम्रो पात्रो एपलाई लिएका छन्। त्यस्तै अर्को नेपाली एप बिहेबारीको चर्चा गर्दै सुवेदीले यसलाई कुण्डली, गोत्र र नाडी मिलाएर जोडी खोज्ने प्रविधिका रूपमा अर्थ्याएका छन्। कतिपय युवाले पृथ्वी एआई वा ज्योतिष एआई जस्ता च्याटबोट पनि बनाउने प्रयास गरिरहेको सुवेदीले बताए। यद्यपि बढ्दो डिजिटल प्रवेशसँगै धार्मिक क्षेत्रका पुजारी, पण्डित र बाबाजीहरूको भूमिका प्रभावित हुने त होइन भन्ने प्रश्न पनि उब्जिएका छन्। भारतको पुणेमा सन् 2017 एक स्थानीय प्रविधि कम्पनीले आरती गर्ने रोबोटिक हात बनाएको थियो। दक्षिण र पूर्वी एसियामा बौद्ध र हिन्दू धर्मका विभिन्न स्वचालित र रोबोटिक पूर्वाधार बढ़दै गएका छन्। रोबोट र एआई कहिले नथाक्ने, मन्त्र नबिर्सिने र विधामा पनि नबस्ने भएकाले धार्मिक विधिहरू सम्पन्न गर्न वैकल्पिक साधनका रूपमा थालिएको छ। तर प्रविधिले धार्मिक विधिहरू सम्पन्न गर्न सके पनि यसले मानव समुदाय र गुरूहरूको स्थान लिन नसक्ने विज्ञहरूको दावी छ।
2: कान्तिपुर सविस्तार।
0: मासुजन्य उत्पादनदेखि बिक्रीसम्मको प्रक्रिया नै स्वच्छ र सुरक्षित हुनुपर्छ, किनभने मासु स्वच्छ छैन भने पोषणका लागि खाएको मासुले नै स्वास्थ्यमा समस्या निम्ताउन सक्छ। पाँचथरको सदरमुकाम फिदिममा नियामक निकायले मासु पसलको अनुगमन गरेका छन्। अनुगमनका क्रममा अधिकांश मासु पसलले स्वच्छता र स्वास्थ्य सुरक्षाका न्यूनतम मापदण्ड समेत पालना नगरेको पाइएको अनुगमनमा सहभागी अधिकारीहरूले बताएका छन्। थप विवरणसहित पाँचथर सहकर्मी लक्ष्मी गौतमले तयार पारेको सामग्री अबको क्रममा।
3: पाँच थरको सदरमुकाम फिदिममा सञ्चालित मासु पसलको अनुगमन गर्दा अनुगमनमा सहभागी सदस्यहरूले ख्याल नगरी मासु खाए खतरा हुने निष्कर्ष निकालेका छन्। नियामक निकायले पछिल्लो पटक फिदिमका 8 मासु पसल अनुगमन गरेको थियो। भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाँच थरको अगुवाईमा जिल्ला प्रशासन कार्यालय पाँच थर, घरेलु तथा साना उद्योग विकास समिति जिल्ला प्रहरी कार्यालय र पाँच थर उद्योग वाणिज्य संघका प्रतिनिधिहरूको टोली सहभागी थियो। यस क्रममा अधिकांश मासु पसलले न्यूनतम मापदण्ड पालना नगरेको पाइएको छ। अधिकांश पसलमा सिसा वा जालीको व्यवस्था छैन भने पसलमा आवश्यक सरसफाई पनि गरिएको छैन। मूल्य सूची कुनै पनि पसलले राखेका छैनन्। मासु काट्ने हतियार र अचानु नियमित सफा गरिँदैन। कतिपय पसलमा मासुसँगै खाद्यान्न र तरकारी समेत बिक्री भइरहेको पाइएको छ। अनुगमनमा पुगेको टोलीले सरसफाईमा ख्याल गर्न सुझाव दिँदा कतिपय मासु विक्रेता भने उल्टै रिसाएका थिए। अनुगमनमा सहभागी सदस्यहरूका अनुसार 8 पसलमा देखिएको फोहोर, दुर्गन्ध, असुरक्षित भण्डारणको अवस्थाले प्रश्न सोध्न बाध्य बनाएको छ। आखिर हामीले खाने मासु कति स्वस्थ छ त? पशु वधशाला र मासु जाँच नियमावली 2057 मासु बिक्री गर्ने पसलका लागि न्यूनतम मापदण्ड तोकेको छ। मासु पसलको भुइँ पानी नसोस्ने, सजिलै सफा गर्न सकिने हुनुपर्छ। भित्ता पनि सफा गर्न मिल्ने हुनुपर्छ। पसलभित्र चरा, किरा र मुसा पस्न नसक्ने व्यवस्था गर्नुपर्छ। छानाबाट धुलो फोहोर वा पानी मासुमा खस्ने अवस्था हुनुहुँदैन। यो सँगै मासु राख्ने टेबल जमिनबाट कम्तीमा 50 सेन्टिमिटर अग्लो हुनुपर्ने भनिएको छ। त्यसमा धुलो र किरा पस्न नदिन सिसा वा जालीको व्यवस्था गरिनुपर्छ। मासु झुन्ड्याउँदा भुइँ भित्ता छाना वा खम्बामा छुनु हुँदैन। तौलने ढक तराजु पनि सफा र व्यवस्थित स्थानमा राखिनुपर्छ। मासुलाई ताजा देखाउन भनेर पानी छर्कने, डुबाउने वा पानीमा भिजेको कपडाले छोप्ने काम गर्न मिल्दैन। मासुको रंग आकर्षक देखाउन वा लामो समयसम्म टिकाउन रंग, औषधि, रसायन पनि प्रयोग गर्न पाइँदैन। अचानक र हतियार नियमित सफा गर्नुपर्छ। पसलमा फोहोर, रगत र अन्य फोहोर पदार्थको उचित व्यवस्था गर्नुपर्छ। अनुगमनको नेतृत्व गरिरहनु भएका डाक्टर रोशन दाहालले उपभोक्ताले केही कुरा सोचेर मात्रै मासु किन्नुपर्ने सुझाव दिनु।
4: अब आज चाहिँ हामीले फिलिमका मासु पसलहरू अनुगमन गर्यौं। हेर्दाखेरि चाहिँ यहाँ अलिकति सरसफाईको चाहिँ अझै कमी छ। विशेष गरी मासु पसल भइसकेपछि झिङ्गा धुलो जस्तो कुराहरूबाट चाहिँ कम्तीमा मासुलाई जोगाउने गरी चाहिँ हामीले व्यवस्थापन गर्नुपर्ने हुन्छ। सँगसँगै मासु बिक्री नहुँदाखेरि राख्नुपर्ने फ्रिजहरूको चाहिँ व्यवस्थापन गर्नुपर्ने हुन्छ। त्यो कुरा हाम्रो मासु पसलहरूमा एकदमै कमी पाइयो। अब उहाँहरूलाई चाहिँ हामीले आज चाहिँ सुझाव, अब त्यसलाई व्यवस्थापन गर्नुहोस्। कम्तीमा मासु पसल चाहिँ झिङ्गा धुलोहरू चाहिँ नपस्ने गरी चाहिँ व्यवस्थापन गर्नुहोस्। सँगसँगै मासु बिक्री नभएको अवस्थामा चाहिँ मासुलाई स्टोर गरेर राख्न मिल्ने गरीका फ्रिजहरूको व्यवस्थापन गर्नुहोस् भनेर सुझाव।
3: उपभोक्ताले ईशान्य कुरामा ध्यान दिए आफू र आफ्नो परिवारका लागि सुरक्षित हुन सक्ने उहाँको सुझाव छ। अनुगमनका क्रममा व्यवसायलाई तत्काल सुधार गर्न निर्देशन दिएको पनि डाक्टर दाहालले सुनाउनुभयो।
4: यो आर्थिक वर्षको पहिलो चोटिको हाम्रो अनुगमन थियो र हामीले चाहिँ आज चाहिँ सुझाव दिएका छौँ। अब अर्को चोटिदेखि पनि यस्तो खालको समस्याहरू रहिराख्यो भने हामी यसलाई चाहिँ अलिक कडाईका साथमा थोरै यसलाई अलिकति अगाडि लिएर जान्छौँ। क्रम चाहिँ अब निरन्तरै चलि नै रहन्छ।
3: फिल्ममा गरिएको अनुगमनले उपभोक्तालाई दिएको मुख्य सन्देश पनि यही हो। मासु किन्नु अघि पसल हेर्नुहोस्, मासु हेर्नुहोस्, स्वच्छता पनि हेर्नुहोस्, आफ्नो स्वास्थ्यसँग सम्झौता नगर्नुहोस्। रेडियो कान्तिपुरका लागि लक्ष्मी गौतम, फिदिम 5 थर।
0: कान्तिपुर डायरीमा पुनः ब्रेकको पालो।

0: नेपाली पेन्ट कम्पनी चस्मिन पेन्ट तीन दशकदेखि नेपाली मनको रंग।
1: ब्रेकपछि कान्तिपुर डायरीमा अब आर्थिक प्रसंग। विशेष गरी देशको पूर्वी पहाड़ी जिल्लामा उत्पादन हुने अलैची निर्यातले यस वर्ष कीर्तिमानी कायम गरेको छ। नेपालमा उत्पादन हुने मध्ये धेरैजसो परिमाण निर्यात हुने अलैचीको उत्पादन र बजार पछिल्ला वर्षमा थप बढ़ेको छ। यसले एकातिर किसानको जीवनयापन सहज बनाएको छ भने निर्यातमा पनि यसले आफ्नो हिस्सा बढ़ाउँदै लगेको छ। गत वर्ष 12.64 अर्ब रूपियाँको अलैची निर्यात भएको भन्सार विभागको तथ्याङ्क छ। यो हालसम्मकै उच्च हो। अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष अलैची निर्यात रकमका आधारमा 64.60 र परिमाणका आधारमा 48.70% बढ़ेको छ। पछिल्ला वर्ष यता अलैचीको निर्यात र उत्पादन बढ़दो छ। स्वदेशमै उत्पादित अलैची प्रशोधन प्याकेजिङ र अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्न भने नसकिएको सरकारी निकायदेखि व्यवसायीसम्म स्वीकार छन्। नेपालमा उत्पादित अलैची भारत इटली जापान र रूससम्म पुग्ने गरेको छ। कुल निर्यात मध्ये 99.91% अलैची भारतमा पुगेको थियो। बाँकी भने इटली जापान र रूसमा निर्यात भएको छ। अलैचीको बजार भारतमै निर्भर रहेको विभागको तथ्याङ्कले देखाउँछ। इटलीमा 1,03,49,000 रूपियाँको 9,814 किलो, जापानमा 1,45,048 किलो र रूसमा 4,19,000 रूपियाँको 110 किलो अलैची पुगेको हो।
2: Red Bull, Babbal Energy. कान्तिपुर डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग। इण्डोनेसियाको पूर्वी तटीय समुद्री क्षेत्रमा 7.7 म्याग्निच्युडको शक्तिशाली भूकम्पमा कम्तीमा 47 जनाको मृत्यु भएको छ। इण्डोनेसियाको विपद व्यवस्थापन निकायका अनुसार भूकम्पपछि उद्धार तथा खोजी कार्य जारी रहेकाले मृतकको संख्या थप बढ़न सक्ने अनुमान गरिएको छ। स्थानीय समयअनुसार हिजो बिहान करिब 5 बजे गएको भूकम्पको गहिराई 15 किलोमिटर रहेको इण्डोनेसियाको मौसम विज्ञान विभागले जनाएको छ। भूकम्पपछि 6.1 म्याग्निच्युड सहित दर्जनौ परकम्प समेत पूर्वी क्षेत्रमा भवन तथा घरहरूमा ठूलो क्षति पुगेको छ। प्रारम्भिक विवरण अनुसार 54 घरमा गम्भीर क्षति पुगेको छ भने 5 स्वास्थ्य संस्था, 3 धार्मिक स्थल र सरकारी भवन, एउटा शैक्षिक संस्था लगायतका भवनमा क्षति पुगेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्।
1: अब खेल प्रसंग। एभरेस्ट वुमन्स भलिबल लीगको तेस्रो संस्करण आगामी असोजमा हुने भएको छ। लीग असोज 15-24 गतेसम्म काठमाण्डको त्रिपुरेश्वर स्थित 10 रंगशालाको कवर्ड हलमा सञ्चालन हुने आयोजकले जनाएको छ। प्रतियोगिताको सोमितिलाई नेपाल भलिबल संघले समेत आधिकारिक स्वीकृति प्रदान गरेको आयोजकले जनाएको छ। स्वीकृतिसँगै लीगको तेस्रो संस्करणका लागि आवश्यक तयारी औपचारिक रूपमा अघि बढ़ाइएको छ।
3: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
4: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
3: प्रतीक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादबारी नगरपालिका 1, प्रगति टोल।
4: विगत 1 दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ।
3: प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 9816655553 र 9843180950।
5: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
6: खादबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
5: पाथीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
6: हाम्रा सेवाहरू
5: दाँत नदुखाइ खोल्ने,
6: दाँत भर्ने, दाँतको आसुति गर्ने,
5: दाँतको एक्सरे सुविधा,
6: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
5: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
6: दाँत नहुनेर बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत खलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथिपरा डेन्टल
5: ध्यान दिनै पर्ने कुरा।
6: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
5: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको हातबारीमा एक मात्र डेन्टल
7: पाथिपरा डेन्टल, हातबारी नगरपालिका एक, हाट लाग्ने टुडी खेल छेउ, शङ्खुवा सभा। फोन नम्बर 029562320 र 98 5। रेडियो शङ्खुवा सभा, समय सूचक अहिले बिहानको 7 बज्यो।

0: नेपाली महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको घर पर्दो साथी ठूलो क्याबिन शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैँ अगाडि
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147
2: नमस्कार है सर टाढै लाग्नु भयो निकै हतारमा हुनुहुन्छ त
3: नमस्कार भाइ तुमलिङतिर पो हिँडेको हौ म त
2: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर
3: होइन भाइ म त रबिन टेलर्सतिर पो हिँडेको हौ छोराको बिहे पनि आउन लाग्यो सुट पनि सिलाउनु पर्नेछ मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ
2: ओहो सर त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो सँगै जाउँ न त सर
3: ए ल ल सँगै जाउँ न भाइ
4: हामी कहाँ सटिङ सुटिङका कपडा अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ
3: रबिन टेलर्स खापारी नगरपालिका 9 तुमलिङ 4 राधाकृष्ण मन्दिर अगाडि
4: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल
3: सम्पर्क नम्बर 9860-96-40-00
4: र 9819-32-76-75
5: ओहो लु नमस्कार है सर
6: ओहो लु नमस्कार है सर नमस्कार
5: अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ कहाँ सिलाउनु भएको सुट
6: हो नि सर ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि
5: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो
7: हजुर काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल ठटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ
5: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने ठटाल टेलर्सलाई नै सम्झिनुहोला
7: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ
5: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट दौरा सुरुवाल अल्लोको कोट ढाकाको कोट जुवारी कोट अफिसियल सुट निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ
7: ठटाल टेलरिङ सेन्टर खाँदबारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो
5: डिजाइनर सुमन ठटाल 9865-39-444
7: र 0295-90-155
8: More style, more design. Total Tailors.
9: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला
10: त्यसको लागि के को चिन्ता हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर्स छ त्यहाँ विभिन्न कृषि औजारहरू हाते ट्र्याक्टर घाँस काट्ने मेसिन मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ
9: शुभलक्ष्मी कृषि औजार सप्लायर्स खाँदबारी 1 नगरपालिका रोड सङ्खुवा सभा
10: हजुर हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू हाते ट्र्याक्टर घाँस काट्ने मेसिन मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ
9: प्रोप्राइटर लक्ष्मी काफले
10: सम्पर्क 9843-47-262
9: 9810-55-55-85
10: र वाट्सएप नम्बर 9520-28-646
11: खुशीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ चारमा प्रत्येक दुई दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ अपरेशन हुने मिति 2083 साल भाद्र 6 गते शनिबार हाम्रा अन्य सेवाहरू मोतीबिन्दुको आधुनिक फेको प्रविधिद्वारा बिना सुई अपरेशन सेवा जलबिन्दु आँखाको नानी आँखाको ढकनी साथै आँखाको पर्दाको विशेष जाँच सेवा बालबालिकाको टाउको दुख्ने आँखा सुक्खा हुने डेढोपना तथा दूर र अदूर दृष्टिको विशेष जाँच सेवा चस्माको पावर जाँच साथै सुपथ मूल्यमा सम्पूर्ण किसिमका चस्मा उपलब्ध हुनुका साथै कन्ट्याक्ट लेन्स ब्लू कट तथा ब्रान्डेड पावर पनि उपलब्ध हुनेछ नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ 4 फोन 0929575267 मोबाइल 97655864 यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
12: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार सङ्खुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 को लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
13: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
14: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी नपा 7 नयाँ बजार सङ्खुवा सभा। फोन नम्बर 0295611065, 98421552504, 98421926987 र 98520519906।
15: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
16: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
15: शङ्खुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
16: हाम्रा सेवाहरू
15: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
16: दाँत खुल्ने दाँत सफा गर्ने,
15: दाँतको एक्सरे गर्ने,
16: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
15: झिक्न मिल्ने आरपीडी लगाइने,
16: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
15: बाङ्गो टिङ्गो दाँत मिलाइने,
16: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
15: मनोकामना डेन्टल क्लिनिक खाँद्रे नगरपालिका 1 प्रहरी गेट सेउ सङ्खुवा सभा हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
16: सम्पर्क नम्बर 0295906667 र 98420226667।
10: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
17: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी 1 खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98520 29 47, 98000906062।
18: निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रिनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
17: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खादबारीको नगरपालिका गेटैमा रहेको धित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
18: हाम्रो सेवाहरू:
17: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनिटरी आइटम, रेडिमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605080, 98520160580 र 98 4 1 0 81 81 धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर हातबारी 1 सङ्खुवा सभा
19: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नि?
20: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
21: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी। सम्पर्क नम्बर 98 5 20 55 768।
22: साथै 98 5 20 55 768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
23: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: खुसीको खबर खुसीको खबर तपाई हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 शङ्ख सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295572 67, मोबाइल 97438640084।
2: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनी?
3: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
4: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557।
5: साथै 98525557 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: नमस्कार है वडाध्यक्षज्यू।
1: नमस्ते नमस्ते, के भन्दा आउनु भयो त?
0: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
1: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
0: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
1: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासिलो अरुण पूर्वकै चर्चित दिशा टेलर्स खातबारी भन्दै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
0: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
2: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
3: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
4: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
6: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
4: सम्पर्क नम्बर 029556679 र मोबाइल नम्बर 9842082776।
7: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खातबारी 1 बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
8: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
9: किन र काका?
8: अब हेर न, छोराले विदेशबाट आइएमएमा पैसा पठाएछ, काकीले पनि

0: यात्रीलाई रहर गर्दैछिन्।
1: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचादी उद्योग छ, त्यहाँ नै अहिले त आइमी र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
0: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
1: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
0: सिर्जन एन्ड सम्राट सुनचादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शङ्खुवा सभा।
1: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
0: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
1: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
0: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ
1: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
0: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शङ्खुवा सभा।
1: प्रोप्राइटर सुनु एन्ड भीमका दाइली।
0: सम्पर्क 0291404 र 98040-45-827। घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
2: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाकबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी 1 खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800090062।
3: आयो सबको घर घरमा।
4: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
5: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 MHz।
4: अब रेडियो शङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432857841 र 0295625666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो शङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
6: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
7: ओहो लु, नमस्कार है सर।
8: ओहो लु, नमस्कार है सर। नमस्कार।
7: अनि के हो, आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
8: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लगाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
7: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
9: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र 1 दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले शङ्खुवा सभाको खातबारीमा लेटेस्ट 1 नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
7: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
9: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
7: अन्य सेवाहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ।
9: छटाल टेलरिङ सेन्टर, खादबारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
7: डिजाइनर सुमन ठटाल, 9861349444
9: र 0295901055।
10: More style, more design. Total Tailors.
11: होइन है मास्टरनी नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
1: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
11: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
1: ए, त्यसको लागि त हाम्रै खातबारीमा तेजरत नाका तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि संखुवासभा जिल्लाको खातबारीमा सञ्चालित नेपाल नेत्र ज्योति संघ तेजरत नाखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
12: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
1: अटो रिफ्राक्टोमिटरद्वारा आँखाको पावर जाँच गरिन्छ,
12: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
1: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
12: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
1: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा एक दिन निशुल्क शल्यक्रिया गरिन्छ,
12: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
1: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टिदोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
12: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ, साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचौ गाउँपालिकाको ताङ्कुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
1: थप जानकारीको लागि 029562061
12: 029570315
1: र 98520607
12: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खातबारी संखुवा सभा।
1: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
12: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खातबारीमा सेवा दिइरहनु भएको छ।
1: संख्या सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
12: हाम्रा सेवाहरू
1: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
12: दाँत खुल्ने, दाँत सफा गर्न्ने,
1: दाँतको एक्सरे गर्ने,
12: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
1: झिक्न मिल्ने आरपीडी लगाइने,
12: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
1: बाङ्गोटिङको दाँत मिलाइने,
12: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
1: मनकामना डेन्टल क्लिनिक, खाँद्री नगरपालिका 1 प्रहरी गेट, सेउ संखुवा सभा, हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
12: सम्पर्क नम्बर 029590667 र 98420226।
13: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।

0: सबको मन छुन
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शंकर सभा 95.5 मेगाहर्ज
2: हेर न विष्णु मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो कुन जन्मको पाप थियो कुन नि
3: ए अहिलेको जमानामा पनि के को पाप हुन्छ हो यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो सानोमै उपचार गरे ठिक भइहाल्छ नि यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ चिन्ता लिनै पर्दैन
4: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी सम्पर्क नम्बर 98525557
5: साथै 98525557 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ आजै सम्पर्क गर्नुहोस्
6: सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध खादबारी नगरपालिकाले सम्पत्ति कर मालपोत भूमिकर तिरो व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी पारदर्शी तथा प्रविधि मैत्री बनाउन हाल सूत्रा सिस्टम फुल वर्जन सञ्चालनमा ल्याएको छ उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण घर जग्गाको विवरण तथा व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अध्यावधि गर्न आवश्यक भएकाले कर तिर्न आउँदा देहायका कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ
7: साथमा ल्याउनु पर्ने कागजातहरू नेपाली नागरिकताको प्रमाणपत्र जग्गा धनी प्रमाण पूर्जा लाल पूर्जा नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र
6: सम्पर्क नम्बरहरू 029560400 र 98522761 खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालय मानी भन्ज्याङ पङ्खुवा सभा
8: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला
9: त्यसको लागि के को चिन्ता हाम्रै खादबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ त्यहाँ विभिन्न कृषि औजारहरू हाते ट्र्याक्टर घाँस काट्ने मेसिन मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ
8: शुभलक्ष्मी कृषि औजार सप्लायर्स खादबारी 1 नगरपालिका रोड सङ्खुवा सभा
9: हजुर हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू हाते ट्र्याक्टर घाँस काट्ने मेसिन मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ
8: प्रोप्राइटर लक्ष्मी काफ्रे
9: सम्पर्क 98433-47-262
8: 98-10-55-55-85
9: र वाट्सएप नम्बर 98528-6646
10: उपस्थित छु पञ्चाङ्ग ग्रह गोचर र आजको तपाईँको दिन के कसरी अनि कहाँ व्यतीत हुनेछ के भन्छ फली ज्योतिष शास्त्रले तपाईँको आजको दिनलाई कसरी व्यतीत हुन्छ तपाईँका मेष आदि बार राशिफल र तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा छु कार्यक्रम ज्योतिष दर्पणको शुरूवाती चरणमा छु कार्यक्रमलाई तपाईँ फोन गरेर आफ्नो जिज्ञासा राख्न पाउनुहुनेछ कार्यक्रमको अवधिभर म कार्यक्रमलाई ढिलो नगरिकन अगाडि बढाउँछु आजको पञ्चाङ्ग अनि आजको ग्रह गोचर

0: आज मिति 2083 श्रावण 31 गते आज आइतबार तदनुसार ईस्वी सन् 2026 अगस्त 16 तारीक नेपाल सम्मत 1146 गुल्वाथ्वा रौद्रनाम संवत्सर श्री सूर्य दक्षिणायन वर्ष ऋतु श्रावण शुक्ल पक्ष सूर्योदयमा आज चतुर्थी रहेको छ 33 घड़ी 21 पला दिनको 6:55 मिनटसम्म तत्व प्रान्त पञ्चमी रहनेछ। उत्तर फाल्गुनी नक्षत्र 2:01 बिहान 6:24 मिनटसम्म सिद्धियोग 8:59 पला भवग्रहण 3:47 पला आज आनन्द युगमा मित्र योग रहेको छ। आजको निर्माणको समय 32:41 पला बिहान सूर्योदय 5:35 मिनटमा भयो। साँझ सूर्यास्त 6:39 मिनटमा रहनेछ। आज बैतडी विश्वनाथ मन्दिरमा साउने मेला समाप्ति हुने दिन हो। आज लगायत विभिन्न ठाउँमा सौरमान अनुसार आजदेखि साउन सकियो पनि भन्न पाइन्छ, तर चन्द्रमान अनुसार भने श्रावण शुक्ल पक्षको आज चौथी हो, भोलि पञ्चमी हो, भोलि सोमबार पनि हो। भोलि सोमबार साउनकै सोमबार भनेर आराधना उपासना पूजापाठ गर्दा पनि उत्तिकै फल मिल्ने शास्त्रीय मान्यता रहेको छ। अब तपाईँको दिन कसरी वातित हुन्छ, तपाईँको राशिफल भन्दा पहिले ग्रह गोचर भन्दाऊ। सूर्य कर्कट राशिमा रहेका छन्, चन्द्रमा यतिखेर कन्या राशिमा छन्, मंगलको अवस्था यतिखेर मिथुन राशिमा, बुध ग्रह कर्कट राशिमा, बृहस्पति पनि कर्कट राशिमा छन्, शुक्र कन्या राशिमा छ, शनि मीन राशिमा, राहु कुम्भ र केतु भने सिंह राशिमा। आजको ग्रहहरूबाट यहाँ संकेत देख्न सकिन्छ। आज जन्मिने सम्पूर्ण जातकको कन्या राशि बिहान दिउँसो बेलुका राति भोलिपल्टसम्म कन्या राशि नै रहनेछ। अब कुरा गरौं तपाईँको राशिले के भन्छ, तपाईँको ग्रहमा कसरी आजको राशिफलको अनुसार कसरी हिँडिरहेको छ भन्ने कुरामा हामी तपाईँलाई जानकारी गराउँछौ। अबको क्रममा तपाईँका राशिफल यस प्रकार रहेको छ। अलिकति स्वास्थ्यमा समस्या, कुरा काटेको संख्यामा वृद्धि, छैटौं ग्रहले गर्दा शत्रुमा धेरै वृद्धि हुन सक्छन्। आफ्नो गोपनीयतालाई सुरक्षित राख्नु, गोपनीयता भङ्ग नगर्नु बेस हुन्छ। उन्नति राम्रो छ, प्रगति राम्रो छ, काममा तपाईँको लागि धेरै कुरामा सहज हुनेछ भने गर्दै आएका हरेक कामबाट सफलता प्राप्तिको लागि दिन शुभ छ। मान्यजनहरूको आशीर्वाद पनि शुभ राशि बेसलाई संकेत देख्न सकिन्छ। तपाईँको दिन आजको लागि महत्वपूर्ण दिन बन्न सक्छ। तपाईँले सोचेका कामहरूबाट पनि धेरै कुरामा सहज हुन्छ। मन परेका व्यक्तिहरूसँग भेटघाट पनि आजको राशि मिथुनलाई संकेत देख्न सकिन्छ। अलिकति धार्मिक क्षेत्रमा मन रुचिहरू वृद्धि रहनेछ। नोकरी वा पेसामा पनि आज आफ्नो वर्चस्व प्रभावहरू वृद्धि रहने खालका योग देख्न सकिन्छ। अलिकति व्यापार व्यवसायमा भने केही असफलताहरू राशि कर्कटलाई संकेत देख्न सकिन्छ। दिन मध्यम र चञ्चल खालको रहेको छ। लग्नमा बृहस्पति हुनाले पराक्रमिक भने राम्रो रहेको छ। आजको दिनमा आर्थिक स्थितिमा सन्तोषजनक रहनुका साथै प्रतिष्ठामा वृद्धि रहनेछ। धनस्थानको चन्द्रमाले शेयर बजारमा लगानी राम्रो हुन सक्ने योग देख्न सकिएको योग छ। आकस्मिक धनलाभ भने हुन सक्ने सम्भावनाको योग राशि सिंहलाई देख्न सकिन्छ। कन्या राशिको लागि लग्नमा चन्द्रमा शुक्र सँगै बसेका छन्। यसले विशिष्ट व्यक्तिहरूको सहयोग जुट्नेछ। कार्यक्षेत्रमा लगनशीलताले अप्ठ्यारो काममा सम्पादन हुनेछ। सामाजिक कामको जिम्मेवारी वृद्धि हुनुका साथमा अध्ययन अध्यापनमा पनि आजको दिन रुचि वृद्धि आजको राशिबाट संकेतहरू देख्न सकिन्छ भने मन परेका व्यक्तिहरूसँग भेटघाट आजको राशिबाट संकेत छ।
1: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ? त्यसो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
2: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग र ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
1: सम्पर्क
2: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97 658 98 142 73 6001
1: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
0: मनमा हर्ष र उल्लास कमी हुनेछ। 12 चन्द्रमाले अनावश्यक खर्चमा वृद्धि छ। व्यापारमा लगानी घाटा रहन सक्छ। स्वास्थ्यबाट निकै नोक्सान हुँदा अचानक धन क्षति हुन सक्ने योग रहेको छ। आजको दिन तपाईँको लागि गर्दै आएका कामबाट पनि सकारात्मक हुने योग छ। मन प्रसन्न रहनेछ। अलिकति राजयुक्त ग्रहले दृष्टि भएकाले तपाईँको लागि सरकारी जागिरमा पदवृद्धिको सम्भावना धेरै मात्रामा संकेतहरू ग्रहमा देख्न सकिने आजको राशि वृश्चिक राशिबाट संकेतहरू देख्न सकिन्छन्। धनुराशिको लागि भने आज मन प्रसन्न रहनेछ। तपाईँको कर्म र वचनले आजको दिनमा हरेक कामहरूमा सकारात्मक हुनेछ। लामो दूरको यात्रामा पनि सहज हुने योगहरू देख्न सकिन्छ। आजको दिनमा सुखद समाचार पनि सुन्न पाइने योग रहेको छ।
1: मकर राशि।
0: आर्थिक हिसाबमा आज आफ्नो एकदम सचेत रहनुपर्ने अवसरहरू देख्न सकिन्छ, किनभने धनस्थानको राहु त्यस्तै गरेर सातौं बृहस्पतिले केही हर हिसाबमा कमजोरी पनि बनाउन सक्छ। त्यसो भएको हुँदा तपाईँको लागि अध्ययन अध्यापनमा पनि राम्रो रहनेछ। जागिरमा पदवृद्धि सर्वबढुवाको सम्भावना राम्रो छ। कृषि र पशु चौपायबाट भने मनज्ञ धनार्जन गर्न सकिने योग छ।
1: कुम्भ राशि।
0: आजको दिनमा बोल्ने कला वक्तित्व कलाहरूबाट तपाईँको लागि शुभ छ। आज सबैभन्दा तपाईँलाई अरूले पनि तपाईँको बारेमा प्रशंसा गर्ने योग छ। तपाईँ उन्नति र प्रगतिप्रद बाटोहरूमा हिँडिरहँदा काममा सकारात्मक छ। अन्तिममा भन्छु, 8 चन्द्रमा छ, सवारी साधनमा यात्रा गर्दै हुनुहुन्छ। हनुमानजीको उपासना र स्मरण गरेर अगाडि बढ्नुहोला। शुभ हुन्छ। सातौं घरको चन्द्रमा प्रेमकारक योग छ। दाम्पत्य जीवनमा सुखद समाचार सुन्न पाइने योग छ। सन्तान प्रतिको मोह वृद्धि रहनेछ भने गर्दै आएका हरेक कामबाट सफलता मिल्नेछ। जागिरमा पदवृद्धि सर्वबढुवाको सम्भावना राम्रो छ।
2: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
1: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
2: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
1: सम्पर्क
2: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97 658 98 142 73 6001
1: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
3: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
4: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
3: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
4: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योति दर्पण।

0: छुर तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीका विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा म लागिरहेको छु। हरेक दिन 8 बजेबाट बिहान 9 बजेसम्म, बिहान 8 देखि 9, 1 घण्टा हामी तपाईँको यो समयको अवधिभर तपाईँसँग रहेर हामी विभिन्न कुराहरूको चर्चा र परिचर्चाहरू भने अवश्य गर्ने प्रयास गरिरहेका छौं। यतिखेर हामीसँग प्रत्यक्ष रूपमा कुराकानी गर्न र आफ्नो ज्योतिष सम्बन्धीका केही जिज्ञासा शास्त्रीय मर्यादामा रहेर ज्योतिषको अनुसन्धानात्मक कार्यबाट चिना टिप्पणी विश्लेषण गराउनको लागि कोही जिज्ञासु आउनु भएको छ, स्वागत गर्छु। राधे राधे हजुर।
1: राधे राधे गुरुदेव।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ हजुर? हिमाल खतिवडा बोल्दै हुनुहुन्छ। हिमालजी कुन रेडियोबाट कार्यक्रम सुन्दै हुनुहुन्छ हिमालजीले? यतिखेर
1: रेडियो खोटाङबाट गुरुदेव।
0: रेडियो खोटाङबाट, रेडियो खोटाङमा अहिले बजिरहेको छ
1: हजुर गुरुदेव।
0: तपाईँ ठ्याक्कै कहाँ हुनुहुन्छ अहिले चाहिँ, कुन पालिकामा?
1: पालिकामा छ गुरुदेव।
0: कसको बारेमा हेर्नुहुन्छ अहिले?
1: मेरै बारेमा हेर्नुहुन्छ।
0: कति सालमा जन्मिनुभयो तपाईँ?
1: 2051 साल साउनको 22 गते शनिबार बेलुका 4 बजेर 21 मिनट।
0: बेलुकाको 4 बजेर 21 मिनटमा कुन जिल्लामा भयो जन्म?
1: ओखलढुङ्गामा गुरुदेव।
0: ओखलढुङ्गामा
1: हजुर।
0: 51 सालको साउनको 22 गते 4 बजेर 21 मिनटमा तपाईँ जन्मिनुभयो। राशिको नाम हेमराज आउँछ, कर्कट राशि हुन्छ, अमावस्या यानि कि औंसी तिथिमा जन्म भएको हो त?
1: औंसीको
0: शान्ति गर्न सूर्य देवता र चन्द्रमा देवताको पूजा गर्नुपर्छ, अनि ब्राह्मणद्वारा मन्त्रहरू हुन्छन्, हवनहरू हुन्छन्, पाठहरू हुन्छन्, सबै गराउनुपर्छ। अर्को रह्यो तपाईँलाई गुरु चण्डाली परेको छ, तपाईँको घर परिवारमा अलिकति कष्टकर जिन्दगी बितिरहेको छ क्या, अहिलेसम्म उन्नति हुन सकिरहेको छैन। तपाईँ चन्द्रमा 8 भएको मान्छे, फेरि कहिलेकाहीँ पानीमा डुब्ने, कहिलेकाहीँ दुर्घटना पर्ने हुन सक्छ यस्तो मान्छेलाई। अलिकति आयु वृद्धिको लागि पनि तपाईँले हनुमान कवचहरू धारण गर्ने, पूर्णिमाको व्रतहरू बस्ने, हनुमान चालिसा दैनिक पाठ गर्ने गर्नुभयो भने राम्रो हुन्छ, र बिहिबार पनि सोको खानुहोला। अहिले तपाईँको लागि 33 वर्षसम्म संकटा भन्ने ग्रह छ है। अहिले तपाईँ 32 वर्ष हुनुभएको छ होइन? अझै 1 वर्ष संकटा छ, दुःख पर्न सक्छ, विशेष ध्यान दिनुहोला है। सामान तपाईँलाई के भनौँ, दुना टपरी चामल धान जौ तिल सबै भन्नु पर्यो,
1: विशेष खालको
0: अहिले भनिसके त मैले, मैले के भने अहिले, मैले के भने भन्नु त,
1: चन्द्रमा र सूर्यको
0: हो बास, यति यो विशेष भयो। त्यही भएर मैले त विशेष त भनिसके के, असामान्य अब त चुरा पोते कायो होइन, अनि सामान्य चाहिँ टिका चन्दन अक्षता फुलपाती फलफुल यसो पकवान अनि दुबो यस्तो कुरा त सबै त्यहाँ गुरुहरूलाई लेखी मागौँ न है। अहिले छुट्टिन्छ, हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा ओखलढुङ्गासँग कुराकानी गर्यौं। अब कहाँबाट आउनुहुन्छ? रेडियो खोटाङ सुनेर हामीलाई ओखलढुङ्गाबाट धेरैले फोन गर्नुहुन्छ, यो सिसन गढीतिरको साइडमा असत्यै कार्यक्रम सुन्ने गर्नु भएको छ। यतिखेर कोही जिज्ञासु फेरि पनि लाइनमा हुनुहुन्छ, स्वागत। राधे राधे हजुर।
2: राधे राधे,
0: कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ यतिखेर?
2: म सकुन विश्वकर्मा बोल्दैछु गुरु।
0: सकुनजी काठमाडौँमा हुनुहुन्छ?
2: हजुर।
0: के हुँदैछ, स्वास्थ्य ठिकठाक छ?
2: अहिले अलिक सुधार हुँदैछ गुरु।
0: हुँदैछ, ग्रह लगाएर बिग्रियो कि ग्रह के भयो, के ग्रह थियो?
2: मलाई त ग्रह सङ्कटा
0: रे सङ्कट आइपऱ्यो होइन? शान्ति गर्नु भएको छ कि छैन?
2: शान्ति त गरेको
0: हो, मासु खाने बाबुलाई गराउनु भयो होला
2: होइन, नखानेलाई नै गराएको, झापातिरबाट पढेकै गुरुहरूलाई लिएर गराएको थियो।
0: ठिक छ ल, अहिले के छ, सुधार हुँदैछ नि होइन?
2: अहिले सुधार हुँदैछ गुरु।
0: लु भन्नु त, साल महिना गते समय कसको हेर्ने आज?
2: आज दाईको हेर्नु पर्यो, 2055 साल।
0: 55 साल दाई कहाँ हुनुहुन्छ अहिले?
2: दाई यहीँ हुनुहुन्छ,
0: सुनिरहनु भएको छ उताबाट कार्यक्रम
2: सुनिरहनु भएको छ।
0: 55 सालको कुन महिना?
2: फागुन महिनाको 17 गते।
0: फागुन महिनाको 17 गते
2: सोमबार।
0: सोमबार
2: बिहान 9:34
0: कुन जिल्लामा?
2: भोजपुर जिल्लामा।
0: भोजपुर जिल्लामा सोमबार
2: हजुर।
0: यहाँबाट हेर्दाखेरि तपाईँको दाजुको लागि राशिको नाम माधव आउँछ, सिंह राशि हुन्छ, चतुर्दशीको दिनमा जन्म, शुक्ल पक्ष राम्रै हो। यो सातौं माङ्गलिक छ, भाउजू टिकन गाह्रो छ, वैवाहिक जीवनमा दोष लाग्छ। कतिलाई बिहे भयो?
2: एउटा मात्रै भएको छ।
0: झगडा पर्छ? अब अहिले सुरुमै त्यस्तो छ, पछि के हुने हो? सातौं माङ्गलिक छ, एउटा आँखको बोर्डसँग बिहे गर्नु भनिदिनु। शनिबार व्रत राख्नु, असाध्य एकरो मान्छे है तपाईँको दाजु, भेडो गमण्डी मूर्ख भन्दा नि हुन्छ होइन? त्यही हुनु छ दाजु, दाजुलाई यो आवाज सुनाइदिनु पर्यो। शनिबारको व्रत राख्नु पर्यो। आमा र बाबासँग राम्रो सम्बन्ध नहुन सक्छ, र आमा र बुवाको घरमा राहु र केतुको दोष छ। आमा र बुवाको पनि सम्बन्ध खटपटे होला, के छ?
2: आमा बुवासँग त अहिले ठिकै छ
0: होइन? आमा र बुवाको चाहिँ सम्बन्ध,
2: आमा बुवा त्यस्तै त्यस्तै छ।
0: बाले दुइटा बिहे गर्नु भएको छैन?
2: दुइटा बिहे त गर्नु भएको छैन, यसो कहिलेकाहीँ छाकछुक परिहाल्छ।
0: यो तपाईँको दाजुको लागि माङ्गलिक ग्रहको शान्ति गराउनु, शनिबार व्रत राख्न लाउनु, नवग्रहको पूजा पाठहरू गरेर लाउनु, अरू के छ भन्नु त?
2: अनि यो काम कुन क्षेत्रमा काम गर्दा
0: राम्रो? फलाम र धातुको काम नगर्ने, अन्य कामहरू गर्दा राम्रो हुन्छ।
2: सुन चाँदी सम्बन्धी कस्तो होला?
0: फाप्दैन, आफ्नो व्यवसाय फाप्दैन, काम गर्न पाइयो तँ पनि राम्रो होइन, तँभन्दा अन्य काम गरेको राम्रो हुन्छ।
2: व्यापार व्यवसायमा?
0: व्यापार व्यवसायमा कपडा व्यवसायहरू गर्नु, होटल व्यवसायहरू गर्नु राम्रो हुन्छ।
2: वैदिक शिवयात्रातिर कस्तो होला?
0: 26 वर्षभित्रमा गएको भए राम्रो हुन्थ्यो, अहिले 26 वर्ष कट्नुभयो कि कट्नु भएन? 55 साले मान्छे होइन, अहिले 28 वर्ष हुनुभएछ। अब त गाह्रो छ हजुर, पहिले गाह्रो हुन्थ्यो नि?
2: पहिले पनि ट्राई त गर्नुभएको थियो, उता खै त्यतिकै झुलाएर
0: सामान्य शान्ति चाहिँ गर्नु पर्यो। अलिकति ग्रहमा दोष छ, यो मान्छे सुखी बन्न सक्ने मान्छे होइन। अलि अरू अरूको बारेमा डाहा गर्ने, रिस गर्ने मान्छे सुखी हुँदैन क्या कहिले पनि? धेरै झन्किनुहुन्छ त धेरै, ख्याल गर्नुहोला। माङ्गलिक र लग्नमा शनि भएको मान्छे कहिलेकाहीँ उहाँलाई पनि मूत्रस्थलीमा अथवा मूत्र नलीमा समस्याहरू आउन सक्छ होइन? यस्तो मान्छेको चाहिँ कहिलेकाहीँ सन्तानमा बाधा हुन सक्छन्, सन्तान अभाव हुन सक्छन्, त्यो एकदम ध्यान दिएर अगाडि बढ्नुपर्छ है त
2: हजुर। अनि यसो जोडजाम गर्ने, घर घडेरै जोड्ने योगहरू?
0: 26 वर्ष पछाडि त दिन त राम्रो आएछ, 29 वर्षदेखि 32 वर्षभित्रमा घर घडेरै जोडिन्छ, 29 देखि 32 राम्रो छ है
2: हजुर।
0: घरदेखि घरको छेउमा के अरे त्यो जहाँ जोडिन्छ त्यसको छेउमा मन्दिरहरू भएको छेउमा जोडिन्छ यो मान्छेको घर घडेरी
2: हजुर
0: है। अरू सबै कुरा ठिक छ अहिले छुट्टीला?
2: कुलपित्रीहरू के कस्तो?
0: राम्रो छ, राम्रो छ,
2: राधे
0: राधे। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं र हामी प्रत्यक्ष रूपमा तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीका धेरैभन्दा धेरै कुराहरूको जिज्ञासाको समस्याको समाधान गर्ने प्रयासमा लागिरहेका छौं। यतिखेर कोही जिज्ञासु हाम्रो लाइनमा आउनु भएको छ, स्वागत गर्छु। राधे राधे हजुर।
3: राधे राधे गुरु।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर?
3: म उदयपुर कटारी भोटलीबाट।
0: हजुरको शुभ नाम?
3: मेरो नाम रञ्जना अधिकारी।
0: रञ्जनाजी, अहिले त भोरले पनि हाइवे बन्यो होइन?
3: हजुर हजुर,
0: मदन भण्डारी राजमार्गले गर्दा भोरले पनि अहिले त पहिले कस्तो थियो अहिले कस्तो भयो होइन?
3: हजुर हजुर,
0: पहिले त कटारी भन्ने बित्तिकै भोरले भनेपछि पहाड भन्थ्यो होइन? अहिले त अगाडिबाट गुटुङ टुङटुङ लाएर चाहिँ के भन्छ राजमार्ग बनिदियो, भोरलेका मान्छे त कहाँबाट कहाँ ए अल सब महँगा महँगामा त्यो बारी पनि महँगो हुन थाल्यो होइन? कहाँनिर पर्छ भोरलेको तपाईँ घर ठ्याक्कै?
3: भोरले स्कुलबाट अगाडि मन्दिर नजिक।
0: ए स्कुल पारे? भर्ले स्कुल त नाभि स्कुल परेको जङ्गल बिचको
3: होइन न यो माभि हो हजुर हजुर
0: ए अनि हाम्रो भेट भएको छ कि छैन कटारीतिर
3: हाम्रो भेट भएको छैन गुरु
0: भएको छैन ल अहिले कसको बारेमा हेर्नुहुन्छ
3: अहिले आफ्नो छोराको
0: छोराको कुन रेडियो सुन्ने गर्नुहुन्छ दिनदिनै त्यहाँ
3: यो युके एफएम
0: दिनदिनै आछ
3: आछ
0: राशिफल पञ्चाङ्ग सबै सुन्न पाइन्छ
3: सुन्न पाइन्छ
0: नडाडिकन भन्नु त पञ्चाङ्ग राशिफल झ्याउ लाग्छ कि आनन्द लाग्छ
3: आनन्द लाग्छ अहिले पनि हामी सुनि नै राखेको छौ
0: ए अहिले छोराको बारेमा हेर्ने
3: हजुर हजुर
0: साल भन्नु त
3: 2081
0: हजुर
3: पौष 15 गते
0: पुषको 15 गते
3: हजुर सोमबार
0: सोमबार
3: 4:54
0: 4:54 साँझ हजुर 4:54 भनेको दिउँसो हुँदा नि भयो होइन साँझ पर्ने बेला कहाँ जन्मिनु भयो छोरा
3: यो कटारी अस्पताल
0: कान्छी चोक होइन त
3: कान्छी
0: चोकमा 81 सालको पुसको 15 गते 4:54 यो मान्छेको मूलको तेस्रो पामा नाम जुराउनु पर्थ्यो भानुभक्त नाम राख्नु पर्थ्यो के राख्नु भयो के भएर
3: भानुभक्त नै हो
0: अनि मूलको तेस्रो पामाले धन पिर्छ भन्छ नि त
3: धन हो कि आमा हो गुरु
0: आद्य पिता ना समपैति मूलम पादे द्वितीय जननी तृतीय दोस्रो पाउले त आमा पिर्छ जननी पिर्छ तेस्रो पाउले धन पिर्छ कसले भने तपाईँलाई फेरि यो नाम चाहिँ भानुभक्त राख्ने अनिखेर चाहिँ के भन्छ अरे धन पिर्छ के अरे आमा पिर्छ भने कसले भने तपाईँलाई कहाँको बाउले भने
3: हाम्रो उतैतिरको हो यतैतिरको त होइन तर मैले धन हो कि आमा हो कि जस्तो लागेको थियो कि
0: गुरुले भन्नुभयो कि हजुरलाई आफै लागेको
3: होइन मलाई लागेको उहाँ म भित्र थिएँ नराम्रो हुँदाखेरि अनि आमा हो कि जस्तो लागेको थियो सुन्नमा चाहिँ अलिक मिस्टेक गर्छ कि
0: अनि केही भन्नु भएन उहाँले शान्तिहरू गर्नुपर्छ।

0: यो औँसी र मूल सँगै पर्नु भनेको बाउ र आमाको अलिकति खटपट हुन्छ, आमाले एकोरे एकोरी खालके हुनुहुन्छ अरे, तपाईँ हो?
1: ए हजुर, म आफै हो।
0: अलिक बढी जिद्दी स्वभावको छ, श्रीमानलाई गाली गर्न खोज्नुहुन्छ?
1: त्यस्तो त गरेको छैन, तर कुनै बेला हुन्छ।
0: हजुरको लागि यहाँबाट त कस्तो छ भने अलिकति श्रीमान श्रीमतीको क्रम नमिल्न सक्छ, श्रीमानलाई हेर्ने खालको श्रीमती पाउँछ यसको आमा बुवाको सम्बन्धमा भन्ने हो। अब यो औँसी पनि शान्ति गराउनु, मूलको पनि अब शान्ति गराउनु पर्थ्यो, अब गराउनु भयो भने ठिक छ, नभए फेरि गर्नु, फेरि गर्दा केही बिग्रिँदैन होइन। अनि अहिले उल्का चलिया छ वर्षसम्म, अलिकति उताउलो चटपटहरू लाग्न सक्छ, नभए राम्रो छ, मान्छे भाग्यमानी हुन्छन्। अब सबैभन्दा पहिलो काम भनेको यो बेला स्वास्थ्य र विद्या हेर्ने हो, स्वास्थ्य अलिअलि ख्याल गर्नुपर्छ औँसी परेकाले, नभए पढाइको लागि राम्रो छ है।
1: अनि शुभ अङ्क गुरु,
0: एक अङ्क राम्रो हुन्छ, कालो रंग राम्रो हुन्छ, दक्षिण पश्चिम दिशा राम्रो हुन्छ। अहिले छुट्यौ, राधे राधे। कार्यक्रममा यतिखेर हुनुहुन्थ्यो हामीसँग, आफ्नो जिज्ञासा राखेर गइसक्नु भएको छ, हामी प्रत्यक्ष रूपमा कुराकानी गर्दै तपाईँसँग हामी प्रत्यक्ष रूपमा कुराकानी गर्ने प्रयास गरिरहेका छौँ। यतिखेर भने कार्यक्रममा एकैछिन लिन्छु विश्राम, विश्रामपछि उपस्थित हुन्छु, हामी सँगै रहनुहोला।
2: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष दर्पण। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण। भूत्र वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुझाउनुहोला।
3: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
4: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
3: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगाल्नु भएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने, हेराउने, वास्तु सम्बन्धी परामर्श, घर घडेरीको माटो परीक्षण, पितृ उद्धार, रत्न र कवच धारण, कुण्डलीमा भएको अशुभ योग, ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
4: सम्पर्क
3: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी, ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन, मोबाइल 98453 97658, 98142 73 6001।
4: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
5: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
6: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
5: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
6: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

0: कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छु र तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीका विशेष जानकारीहरू भने दिने प्रयासमा लागिरहेको छु। धेरै मान्छेलाई यदि धेरै कुराहरूको पनि कमी कमजोरी भइरहेको छ भन्ने कुरामा थाहा नहुन सक्छ। हामी तपाईलाई ग्रहको बारेमा, नक्षत्रको बारेमा र तपाईलाई विशेष गरी कुन शास्त्रले के भनिरहेको छ भन्ने कुरामा धेरै दिनदेखि जानकारी दिइरहेका छौं। गाउँघरमा तपाईँले कहिलेकाहीँ सुन्ने कुरामा पनि अलिकति गल्ती गर्नुभएको हुन सक्छ। कहिलेकाहीँ तपाईँहरूलाई विशेष गरी अलिकति अल्प ज्ञानले पनि कहिलेकाहीँ त्यो खालको अवस्थाहरू आउन सक्छ, होइन? त्यही भएको भएर तपाईँले के गर्नु पर्यो भने जहाँ हुनुहुन्छ अनि तपाईँ हामीसँग प्रत्यक्ष रूपमा कुराकानी गर्दै र तपाईँसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीका धेरैभन्दा धेरै कुराहरूको हामी जानकारी तपाईँलाई दिने एउटा प्रयासमा लागिरहेका छौं। हामीलाई मूल भन्ने बित्तिकै एउटा मनमा लाग्न सक्छ, मूल यस्तो कुरा हो अथवा मूल उस्तो कुरा हो, होइन? अब कहिलेकाहीँ अभुक्त मूल हुन्छ, कहिलेकाहीँ मूलको शुभ वा अशुभ फलहरू पनि प्राप्तहरू गर्न सकिन्छ। त्यसो भएको हुँदा तपाईँहरूले एउटा कुरो के ध्यान दिनु पर्यो भने मूल धेरै प्रकारका हुन्छन्। मूललाई तपाईँहरूले एउटा सबैले सुन्ने श्लोक आद्ये पिता ना समुपैति मूल पादे द्वितीये जननी तृतीये धनम चतुर्थ शशुभत शान्त्या सर्वत्र सत्याधे विलोमम। यो मैले तपाईँलाई मुहूर्त चिन्तामणिको बारेमा थोरै यो नक्षत्र प्रकरणको बारेमा तपाईँलाई मैले जानकारी गराइरहेको छु। अब यो मैले किन यसरी तपाईँलाई यो काम गराइरहेको छु भन्दा तपाईँहरूलाई लाग्न सक्छ नक्षत्र प्रकरणमा मूलको बारेमा आद्य पिता नाशम उपैति उपैति इतम इति नाशम। आद्य पिता, आद्य भनेको पहिलो पाउले पितालाई नाश गर्छ। मूलको द्वितीय पादे जननी, दोस्रो पाउले आमालाई पिर्छ। तृतीय धनम, तेस्रो पाउले धन पिर्छ। चतुर्थ अस्य शुभ, चौथो पाउ शुभ हुन्छ। बुझ्नुभयो? त्यसो भएको हुँदा तपाईँहरूले के गर्नु पर्यो भने मूल पर्यो भन्दैमा आत्तिनु पर्दैन। फेरि शान्त्या सत सर्वत्र, सबै कुराको शान्ति गरेपछि पूर्ण फल मिल्छ भनेर पक्कै त शास्त्रले लेखिदिएको छ, है? अब के हुन्छ भने तपाईँहरूलाई भन्नै पर्छ मैले यो अभुक्त मूल भनेको के हो भने ज्येष्ठा नक्षत्रको अन्तिम दुई घड़ी र मूलको शुरूको दुई घड़ी अथवा जम्मा गरी चार घड़ी समय जुन हुन्छ त्यसलाई अभुक्त मूल भनेको नारदले बताएका छन्। अब त्यही कुरोलाई वशिष्ठले ज्येष्ठाको अन्तिम एक घड़ी, मूलको पहिलो पाउको एक घड़ी जम्मा तपाईँको के हुन्छ भने दुई घडी अथवा धेरैमा पनि तीन घडीसम्मको मूललाई के भनिन्छ? वशिष्ठको मतमा अभुक्त भन्ने गरिन्छ। अब बृहस्पतिको मत जाने हो भने के हुन्छ? ज्येष्ठाको अन्तिम र अन्तिम आदि घडी तथा मूलको आरम्भको आदि घडी जम्मा एक घडीलाई चाहिँ अभुक्त मूलको प्रमाण दिएको छ। अभुक्त मूलम घटिका चतुष्टयम ज्येष्ठान्त्य मूलादिभवम हि नारद वशिष्ठ एक द्विघटित मितिम जगौ बृहस्पतिस्त्वेक घटी प्रमाणम भन्छ यसले। अब यो अभुक्त मूलले के गर्छ? यो पनि अलिकति अशुभ हुने खालको यो, होइन? अभुक्त मूलको अर्को प्रमाण के छ भने यो ज्येष्ठ मूल योरनन्त लाह प्रजह शिशु अभुक्त मूलजह सर्वामघा नक्षत्र यो रपी नारदले भन्छन्। वशिष्ठको आफ्नै मत छ, बृहस्पतिको आफ्नै मत छ। यो शास्त्र जति पढो त्यति पढौ पढौ लाग्छ, जति पढो त्यति त्यति यस्तो भइरहेको हुन्छ क्या। अब कति, अब अर्को अर्को एउटा श्लोक भन्छु तपाईँलाई म। अथो चुरन्ते प्रथमाष्ट घट्यो मूलस्य साक्रान्ते म पञ्च नाड्य जातम शिशुम तत्र परिद्यजिद्वा मुखम पितस्याश्च समान पश्यत। अब के लेखा छ यहाँ? कहिलेकाहीँ यस्तो अवस्था आउँछ, मूलमा जन्मेको मान्छेलाई आफ्नो पितालाई नहेर्नु पनि भनेर लेखा छ। तर कस्तो अवस्थामा? मूल नक्षत्रको अन्तिमतिरको चाहिँ के अरे, मूल नक्षत्रको चाहिँ आठ घडी र ज्येष्ठाको अन्तिम पाँच घडी, भनेको मूल लाग्दै गर्दा र ज्येष्ठाले छोड्दै गर्दाको अवस्था। ज्येष्ठा अनि मूल आउँछ, ज्येष्ठाको अन्तिम पाँच घडी र मूल नक्षत्रको सुरु घडीमा आठ घडी हुन्छ जुन, त्यसलाई चाहिँ के भनिन्छ? अभुक्त मूल स्पेसल रूपमा मान्ने गरिन्छ भनेर लेखा छ। अब वास्तविक अभुक्त मूलमा जन्मेको बच्चालाई कहिलेकाहीँ बेचिदिनु पनि भन्ने गर्छन्, अथवा गाउँघरमा परम्परा अनुसार यसको मूलको शान्ति गर्नु पनि भन्ने अर्थमा जान्छ, अथवा आठ वर्षसम्म यसले विशेष पेर्ने भएकाले यो जुन कुल तेह्र घडीको जन्म हुन्छ त्यसलाई विशेष गरी पिताले आठ वर्षसम्म त्यो बच्चालाई सकभर नहेर्नु, अथवा तपाईँलाई आठ वर्षसम्म बढी पिर्छ भन्ने अर्थ हुन सक्छ। बुझ्नुभयो कि भएन? त्यसो भएको हुँदा तपाईँले के बुझ्नु पर्यो भने, यो मूल भन्ने बित्तिकै धेरै प्रकारका मूलहरू हुन्छन्, तपाईँलाई सटीक रूपमा हामीले यो पिर्छ है, यसले यसो गर्दा तुरन्तै शान्ति गर्नुहोस् है भन्छौँ हामी। अब कतिले यहाँ पच्चिस वर्षमा शान्ति गरेका हुन्छन्, बाबुमा बाह्र वर्ष मरिसकेको हुन्छ, भनेको अब बुवाको आफ्नो काल कति छँदैछ होइन, त्यसमा पनि तपाईँ र हाम्रो मूल अथवा अश्लेषा अथवा औँसी केले गर्दा पिरिरहेको हुन्छ क्या। त्यसो भएको हुँदा तपाईँले के गर्नु पर्यो भने, अलिकति विशेष गरी तपाईँले चाहिँ यसलाई ध्यान दिनु पर्यो। यो मूलको बारेमा धेरै कुराहरूमा भर पर्छन्, यो मूल अभुक्त मूल, अब मूल गणान्त होइन, ज्येष्ठ गणान्त, धेरै कुरा छन् शास्त्रमा, जति पढो त्यति गहिराइ छ यी कुराहरू। त्यसो भएको हुँदा तपाईँले यसलाई विशेष गरी ध्यान दिनुपर्ने अवस्थाहरू छन्। यसलाई शान्तिहरू गर्ने, पूजापाठ गर्ने, घरमा महामृत जपहरू गराउने, सुनहरू राखेर त्यसलाई सुनको प्रतिमामा विशेष पूजाहरू गर्ने गर्यो भने धेरै कुरामा शुभहरू हुँदै जानेछन्। अहिले त्यो भने कोही जिज्ञासु हामीसँग हुनुहुन्छ। राधे राधे हजुर।
1: जय श्री राधे गुरु।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ? अभिषा इति अभिषा होइन? कहाँनिर पर्छ घर अभिषाजीको?
1: हजुर,
0: कहाँनिर पर्छ घर ठ्याक्कै?
1: मेरो शङ्खुवा सभा धर्मदेवी नगरपालिका हो।
0: कुन रेडियोमा कार्यक्रम सुन्ने गर्नु भएको छ?
1: शङ्खुवा सभा नै।
0: अहिले कसको बारेमा हेर्नुहुन्छ?
1: मेरो श्रीमानको बारेमा।
0: कति सालमा जन्मिनु भयो?
1: 2051 साल चैत महिनाको 20 गते सोमबार राति 10:11
0: 10:11 राति हो।
1: हजुर,
0: कुन जिल्लामा?
1: शङ्खुवा सभामै हो।
0: को हो यो मान्छे?
1: मेरो श्रीमान
0: हो। 51 सालमा जन्मिनु भयो चैतको 20 गते। राशिको नाम इन्द्र हो कि ईश्वर छ?
1: हजुर हो।
0: के छ नाम?
1: इन्द्र नै छ।
0: राशि के हेर्नुहुन्छ?
1: राशि
0: हेर्नुहुन्छ। ल, लग्नमा बृहस्पति। कति भाग्य मानिसहरू मान पाउनु भएको छ? साह्रै राम्रो भाग्य छ, राजुक परेको छ, सुखी मान्छे। लग्न स्थिति बृहस्पति अध्यापकको भव भन्छ। अध्यापक बन्नेहरूलाई ज्ञान दिने, तालिम दिने, ट्रेनिङ दिने के गर्नुहुन्छ अहिले उहाँले?
1: त्यसको त केही गर्नुहुन्न गुरु, उहाँ त अहिले वैदेशिक रोजगारको लागि।
0: ए, भनेपछि बेलामा पढाइ बिग्रियो। पढ्नु है, म तल ग्रह हेर्छु। 15 वर्षदेखि राहु भन्ने ग्रह चल्या रहेछ, 13 वर्षदेखि संकटा भन्ने ग्रह, 21 वर्षसम्म चल्या रहेछ, राहु 39 सम्म रहेछ। भनेपछि राहुले किन पढ्न दिन्थ्यो र है?
1: हजुर,
0: बिगारे कुरो। बेलायमा तपाईँले राहुको र यो संकटाको शान्ति गरेर राम्रो, र पनि राजयोग परेको छ। अहिले पनि त्यस्तो नराम्रो छैन, राम्रो छ। घर परिवार, इज्जत, मान प्रतिष्ठा सबै राम्रो छ। मंगलबारको व्रत राख्न लाउनु, मंगलबार गणेशको उपासना, मंगलबार गणेशको आराधना गर्ने, हनुमानजीको आराधना गर्ने गर्दाखेरि धेरै कुरामा राम्रो हुन्छ है।
1: हजुर, उहाँलाई यो अहिले वैदेशिक रोजगारको लागि जानुभएको छ गुरु, कतिको भाग?
0: अब अहिलेको लागि त उहाँलाई मैले भनिसकेँ त, 39 वर्षसम्म राहु छ, राहुको शान्ति गर्नुपर्छ। मैले फेरि पनि भने दोहोऱ्याइदिएँ तपाईँलाई, अहिले उहाँ 32 वर्ष हुनुभयो हाम्रो हिसाबमा। यो राहुको शान्ति गरेपछि बल्ल राम्रो हुन्छ, र पनि राम्रै छ, आत्तिनु पर्ने कुरा छैन, राहुको शान्ति चाहिँ गर्नै पर्छ।
1: हजुर, अनि यो वास्तु सम्बन्धी कुरो,
0: वास्तु सम्बन्धीको लागि ठिक छ, नराम्रो छैन। आग्नेय गोडमा तपाईँको त्यहाँ अलिकति बाङ्गो भएको घडेरी छ, भनेको पूर्व फर्किँदाखेरि दाहिनेपट्टि एकदम खुँडै जग्गा छ, त्यही खुँडै जग्गामा फोहोर फाल्ने अथवा टोयलेट बाथरूम राख्नु भएको छ, के छ?
1: हजुर, त्यस्तै छ गुरु।
0: किन राखेको छ? मैले यो कुरा भनेको भने गरे होइन,
1: होइन, यो धेरै अगाडि बनाएको गुरु, गुरुको
0: जहिले बनाए पनि भोलि त्यसले पिर्छ भनेपछि त्यसलाई हटाइदिनु क्या, ढुक्क भएन?
1: हजुर, हटाउने योजना बनाउँदै नै छौँ। अनि यो श्रीमान श्रीमतीसँगको सम्बन्ध कस्तो हुन्छ?
0: श्रीमान श्रीमतीको सम्बन्ध राम्रो छ, नराम्रो छैन, भाग्यमा नै ग्रहहरू छन्, छोरा छोरीबाट पनि सुख नै हुन्छ, राम्रै हुन्छ, त्यस्तो नराम्रो छैन।
1: दाजुभाइ मम्मीसँगको सम्बन्ध?
0: दाजुभाइ आमा बुवा सबैसँगको सम्बन्ध ठिक छ, आत्तिनु पर्दैन है। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौँ र हामी विशेष गरी भूत भविष्य अनि धेरैभन्दा धेरै कुराहरूको हामी तपाईँलाई जानकारी दिने एउटा प्रयासमा लागिरहेका छौँ। आफ्नो र आफन्तहरूको बारेमा विशेष चर्चा अनि परिचर्चाहरू पनि गर्ने एउटा प्रयासमा लागिरहेका छौँ। हामी आफ्नो अनि आफन्तहरूको बारेमा विशेष चर्चा र परिचर्चाहरू पनि गर्ने एउटा प्रयास गरिरहेका छौँ। हामी लामो समयदेखि धेरैभन्दा धेरै कुराहरूको जानकारी हामी दिने एउटा प्रयासमा लागिरहेका छौँ। 98453 97 658 र 98142 73 601 सिधा सम्पर्कमा भने हामी रहन्छौ। कोही जिज्ञासु हाम्रो लाइनमा यतिखेर आइसक्नु भएको, मलाई जानकारी प्राप्त भइरहेको छ, म उहाँलाई कार्यक्रममा स्वागत गर्छु। को हुनुहुन्छ अनि कहाँबाट आउनु भएको हो? स्वागत गरिहालौ। राधे राधे हजुर।
2: जय श्री राधे गुरु।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ तपाईँ यतिखेर?
2: म बजाङदेखि दीपराज जोशी।
0: बजाङदेखि, नाम के भन्नुभयो?
2: दीपराज जोशी।
0: कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ हजुरले?
2: साईताल।
0: कसको बारेमा हेर्न चाहनुहुन्छ अहिले?
2: मेरो आफ्नै बारेमा गुरु।
0: कति सालमा जन्मिनुभयो?
2: 2059 साल चैत महिनाको 18 गते मंगलबार राति 1 बजे।
0: के बारको राति, के बारको बिहान?
2: मंगलबारको राति, बुधबारको बिहान।
0: कुन जिल्लामा जन्मिनुभयो?
2: बझाङमै।
0: कति गते राति, कति गते बिहान हुन्छ यसलाई?
2: 18 गतेको राति, 19 गतेको बिहान।
0: तपाईँको नाम देवराज नाम आउँछ, मीन राशि हुन्छ, लग्न तपाईँको लागि धनु लग्न भनेर देखिन्छ, धनु लग्नको मालिक बृहस्पति हुन्छ, अष्टम स्थानमा छ। राम्रै हो, नराम्रो होइन, अलिकति धार्मिक क्षेत्रमा कमजोरी हुन्छ, पढाइमा एकदम रिसर्च सम्बन्धीका विषयहरू पढ्नु, राज्य परेको छ, उन्नति प्रगति राम्रो छ, तर कस्तो भयो भने जिन्दगी जति गरे पनि राहु र शनिसँगै छ, छैटौं घरमा स्वास्थ्य भयंकर बिग्रिन्छ, स्वास्थ्यबाट एकदम ख्याल गर्नु, जति गर्न खोजे पनि उन्नति प्रगति हुँदैन भन्दै थियो। उहाँको फोन डिस्कनेक्ट भइसकेको रहेछ, हामी उहाँको बारेमा यति नै जानकारी गरायौं। हामीसँग प्रत्यक्ष रूपमा कुराकानी जो गर्नुहुन्छ हो कि होइन भन्ने कुरो पनि सोध्नु पर्यो, दोहोरो कुराकानी हुन्छ, एक्लै फै बोलेर मात्रै पनि भएन, होइन? कोही जिज्ञासु हाम्रो लाइनमा आइसक्नु भएको छ, स्वागत गर्छु। राधे राधे हजुर।
3: जय श्री राधे गुरु।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर? को बोल्दै हुनुहुन्छ, नाम पनि भनिदिनु न सँगसँगै। जय सिंह धामी। कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ जय सिंह जी यतिखेर? बैतडी एफएममा। कुन कसको बारेमा हेर्न चाहनुहुन्छ अहिले तपाईँ?
3: छोराको बारेमा।
0: छोराको साल महिना गते समय सबै कपीमा लेखेर राख्नु भएको छ नि, होइन?
3: हजुर।
0: मलाई सबै कुरा भन्नु त, छोरा कति सालमा जन्मिनु सबै भन्नु त फटाफट।
3: 2068 साल वैशाख महिनाको 6 गते।
0: 6 गते वैशाख।
3: बिहान
0: कति बजे?
3: 6 बजेर 17 मिनटमा।
0: 17 मिनटमा बिहानको है? कुन जिल्लामा भयो? कुन जिल्लामा?
3: मङ्गलबार। हजुर,
0: जिल्ला चाहिँ कुन जिल्ला होला भनेको मैले?
3: हजुर
0: जिल्ला चाहिँ कुन जिल्ला होला भनेको कि
3: हजुर 68 साल 2068 साल
0: मेरो आवाज सुन्नु भएको छैन हो
3: हजुर
0: मेरो आवाज सुन्नु भएको छैन हो
3: हजुर
0: मैले कुन जिल्लामा भने मैले सुन्नु भएन
3: बैतडी जिल्लामा सर
0: बैतडी जिल्लामा तपाईँको आफ्नै छोरा हो
3: हजुर आफ्नै छोरा हो
0: तपाईँको छोराको नाम स्वाति नक्षत्रको तेस्रो पावाबाट नाम जोड्छ राशिको नाम रोशन नाम राख्नुपर्छ तुला राशि हुन्छ के नाम राख्नु भएको छ
3: रोहित
0: छ ठिक छ नाम राम्रो भयो माङ्गलिक छ अलि एकरो झनक्क रिसाउने खेटो अहिले 15 वर्षको उमेरमा उल्का भन्ने ग्रह चलिरहेको रहेछ उल्काले अलि उत्ताउलो बनाउँछ अलिक सङ्गतहरू बिगारिदिन सक्छ उल्काको शान्ति गर्नु अरू सबै कुरामा ठिक छ तपाईँको छोरालाई अहिले उल्काको शान्ति गरेर एउटा माङ्गलिक शान्ति गर्नुभयो भने 22 वर्षसम्म उन्नति धेरै गर्छ पढाइ लेखाइमा राम्रो गर्छ धेरै कुरामा सफलता प्राप्ति गर्ने योग छ है आमा बुवासँगको सम्बन्ध राम्रै छ नराम्रो छैन घरको वास्तुको बारेमा पनि ठिक छ त्यस्तो नराम्रो छैन आत्तिनु पर्ने ग्रहहरू छैन है एकचोटि सामान्य उल्काको शान्तिहरू गर्ने उल्काको पूजा पाठहरू गर्ने कामहरू गर्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ है हजुर हजुर अङ्क नौ अङ्क राम्रो हुन्छ रातो रङ राम्रो हुन्छ पहेँलो रङ राम्रो हुन्छ पूर्व दिशा राम्रो हुन्छ अहिले छुट्टिन्छु है राधे राधे हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं र तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीका धेरै भन्दा धेरै कुराहरूको जानकारी हामी दिने एउटा प्रयासमा लागिरहेका छौं हरेक दिन 8 बजेबाट 9 बजेसम्म हामी तपाईँसँगै रहन्छौ र तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीका विशेष जानकारीहरू भने दिने एउटा प्रयास गरिरहेका हुन्छौं हरेक दिन हामीलाई तपाईँले कुराकानी गर्दै हामी भूत भविष्य अनि वर्तमान सम्बन्धीको धेरै भन्दा धेरै कुराहरूको हामी जानकारी दिने एउटा प्रयास गरिरहेका छौं हामीलाई एक दुईवटा कमेन्ट रहेछ कमेन्टको पालो पनि लिइहालौँ यतिखेर हिजो हामीलाई राधे राधे गुरु मैलामबाट सनातन रेडियो नेटवर्क सुन्दैछु भनेर कमेन्ट आएको रहेछ अर्को कमेन्ट छ श्री राधे गुरु गुरु खास सोमबार कति दिन व्रत लिने हो गुरुले अरूले 5 दिन लिनुपर्छ भनेको सुनेको थिएँ खास कुरो के हो गुरु जान्न पाए आभारी हुने थिएँ राधे राधे गुरु भन्नुभएको छ सोमबारको व्रत जिन्दगीभरि लिन पनि पाइन्छ अब कति दिने आफ्नो कुरा भए हिजोकै कमेन्ट गर्नुभएको रहेछ आफ्नो चिना हेर्नको लागि त्यो कमेन्ट पढिन बझाङबाट गर्नुभएको कमेन्ट नाम खुलाउनु भएको छैन आजको कमेन्ट छ राधे राधे गुरुदेव जय श्रीमन नारायण म पनि आफ्नो भूत भविष्य र घरको वास्तुको बारेमा हेर्न चाहन्थे गुरुदेव भन्नुभएको छ नम्बरमा फोन गर्नुहोला अहिले लागेन भने दिउँसो पनि गर्न सकिन्छ है तपाईँले पनि भर्खरै केही महत्वपूर्ण कुराको उठान गर्दै हुनुहुन्छ भने तुरन्तै एउटा कमेन्ट गर्नुहोला हाम्रो पात्रमा गएर सनातन रेडियो नेटवर्कमा कमेन्ट गर्नुभयो भने हामी त्यहाँबाट तपाईँको कमेन्टलाई वाचन गर्छौं राधे राधे गुरु म कालीकोटबाट सिर्जना बिक हो रेडियो नयाँ कर्णाली सुन्दैछु गुरु मन्दिरमा विवाह गरेपछि सबै विधि पूरा हुन्छ गुरु यसलाई प्रष्ट पारे आभारी हुने थिए भनेर लेख्नु भएको छ अब विवाह मन्दिरमा गर्नुहोस् वा घरमा गर्नुहोस् कर्म जहाँ भए पनि गर्नै पर्छ हामीले मन्दिरमा गएर खाँदा चाहिँ थोरै खाँदा पेट भरिने घरमा चाहिँ धेरै खानुपर्ने त होइन त्यस्तै हो कर्म पनि मन्त्र उच्चारण र विधिवत रूपमा सबै कुराहरू गर्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ है यहाँ गर्दा नराम्रो उहाँ गर्दा राम्रो भन्ने कुरा हुँदैन त्यस्तो भएको हुँदा तपाईँले जहाँ कर्म गर्नुहुन्छ राम्रोसँग विधिवत रूपमा कर्म ग्रह शान्ति पनि त्यही हो तपाईँले घरमै ग्रह शान्ति गर्नुपर्छ भन्ने कहीँ लेखेको हुँदैन अब घरमा गर्दा फाइदा के हुन्छ म भनिदिन्छु आज तपाईँलाई घरमा गऱ्यो भने कम्तीमा घरमा ब्राह्मणले पाइला टेक्ने भए घरमा ब्राह्मणले पाइला टेक्यो भने त कति पवित्र हुन्छ त्यो घर आमालाई हेर्नु अझ शास्त्रमा के लेखा छ भने ब्राह्मण राम्रो ब्राह्मण छन् पवित्र ब्राह्मण छन् भने घरमा आउनुभन्दा पहिले ठ्याक्कै गेटैमा गएर पाउ धोइदिनु भन्छन् अझ बुझ्नुभयो कि भएन कति राम्रो कति राम्रो अनि जुन घरमा ब्राह्मणले पाइला टेक्छन् अनि घरमै हवन हुने भयो मन्त्रोच्चारण हुने भयो शङ्ख घण्ट घरमै मजाले बज्ने भयो जय जयकार लाग्ने भयो, वेदको ध्वनि गटटट घरमा बज्ने भयो, घर कति पवित्र हुने भयो त है। त्यसो भएको हुँदा तपाईँहरूले पनि यस्तै कुराहरूलाई घरमै गरे पनि हुन्छ, तर काल सर्पयोगको शान्ति र नाक पूजा चाहिँ घरभित्र नगर्नु। अब भोलि त नाग पूजा होला है, भन्नु झन्नै मैले भन्न बिर्सेको, भोलि नाग पञ्चमी हो है, भोलि नाग पञ्चमी, विशेष गरी भोलि भदौको एक गते पनि परेको छ, सोमबार पनि परेको छ, नाग पञ्चमी परेको छ। भोलि त बिहान उठ्ने, नुहाइ धुवाइ गर्ने, तीर्थमा जाने, स्नान गर्ने, हामी पनि भोलि देवघाट जाँदैछौँ बिहानै 4 बजे उठेर, तपाईँहरू पनि जानु होला त्यसै गरी, राम्रो हुन्छ, शुभ हुन्छ है। त्यसो गर्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ। आदरणीय सज्जनहरू, कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा यो कुराको तपाईँलाई जानकारी गराइरहेको छु। अब तपाईँले पनि केही मनमा लागेका कुराहरू छन् र सोध्न चाहनुहुन्छ भने दिनैभरि तपाईँले हामीलाई फोन गरेर प्रत्यक्ष रूपमा कुराकानी राखेर हामीसँग भएका विभिन्न जानकारी र हामीसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीका धेरैभन्दा धेरै कुराहरूको जानकारी तपाईँबाट हामी लिने प्रयास गरिरहेका हुन्छौं। आफ्नो र आफन्तहरूको बारेमा विशेष चर्चा र परिचर्चाहरूको लागि सम्झिन सक्नुहुनेछ कार्यक्रममा। यतिखेर हामी लगभग अन्तिम भागमा छौं, कमेन्टको प्रतीक्षा छ। कमेन्टमा यतिखेर हामीलाई गुरु राधे राधे, मन्दिरमा चढाएको फल खान मिल्छ कि मिल्दैन? गुरु कति राम्रो खानु त पर्यो त, त्यही त अनि प्रसाद भनेकै त्यही हो। राधे राधे गुरु, दिङला कहिले आउनुहुन्छ भन्नुभएको छ, अब यी तपाईँले खोज्दै जानुभयो, अब आउने लु। राधे राधे गुरु, दिङला कहिले आउनुहुन्छ? दुईटा कमेन्ट आएछन् दिङलाको लागि, नाम खुलाउनु भएको छैन तपाईँ।
4: दिस इज रेडियो संखुवासुभा 95.5 मेगाहर्ट्ज।
5: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
6: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो, सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
7: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी, सम्पर्क नम्बर 98525557।
8: साथै 98525557 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ, आजै सम्पर्क गर्नुहोस्।
9: सरप्राइज जेनी, यो गहना कस्तो छ?
10: यस्तो पनि गहना लाउँछन्?
9: अनि यो
10: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
9: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
10: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त, कहाँ किन्नु भएको?
9: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
10: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइन र सुनचाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
9: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्खुवा सभा।
10: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98429981, जनक पौडेली 98525854 र 029562048।
9: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्खुवा सभा।
11: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
12: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
11: शुभलक्ष्मी कृषि औजार सप्लायर, खाँदबारी 1।
13: रेडियो सङ्खुवा सभा, समय सूचक अहिले बिहानको 9 बज्यो।
14: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
15: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
16: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
15: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
16: हाम्रा सेवाहरू
15: दाँत नदुखाई खोल्ने,
16: दाँत भर्ने, दाँतको आसुति गर्ने,
15: दाँतको एक्सरे सुविधा,
16: बाँगाटिङ्गा नमिलेका दाँत मिलाउने,
15: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
16: दाँत नहुनेर बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
15: ध्यान दिनै पर्ने कुरा,
16: दुखेको दाँत किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने किराले नखाने बनाइन्छ।
15: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
17: पाथीभरा डेन्टल, खातबारी नगरपालिका एक, हाटलाट नेटुडी खेल छेउ, शंखुवा सभा। फोन नम्बर 0295 62320 र 98420 50541।

नमस्कार, कान्तिपुर डायरीमा स्वागत छ। उपस्थित छु म सुनिता। नेपाल आयल निगमको समन्वयमा जिल्ला प्रशासन कार्यालय काठमाडौँले आज पनि सात स्थानमा विभिन्न ब्रान्डका ग्यास सिलिण्डर बिक्री वितरण गर्ने भएको छ। निगमले खाना पकाउने ग्यासको अभावमा रहेका उपभोक्ताका लागि भन्दै सूचना जारी गरेको हो। निगमको टेकु परिसरबाट नेपाल, एचपी, एभरेस्ट, सुगम, श्रीराम र सगर, पशु सेवा शाखा चपली बुढानील कण्ठबाट नेपाल, एचपी, भानु तथा राधास्वामी कीर्तिपुरबाट नेपाल, एसपी, एभरेस्ट, सुगम, श्रीकृष्ण, साईबाबा र श्रीमाया ग्यास वितरण गर्ने भएको छ। यस्तै नयाँ बजार जुडो हल परिसरमा नेपाल, एसपी र ओम, तारकेश्वर नगरपालिकाको परिसरबाट नेपाल र एसपी र चन्द्रगिरी नगरपालिका कार्यालयमा लोकप्रिय नेपाल, एसपी र श्रीमाया तथा राष्ट्रिय क्षयरोग केन्द्र ठिमीबाट नेपाल, एसपी, सुरेश, सगर, एभरेस्ट, सुगम र एसटीसी ग्यास वितरण गर्न लागेको हो। निगमले एलपी ग्यासको आयात नियमित भइरहेको र विक्रेताहरू मार्फत पनि वितरण जारी रहेको जानकारी दिँदै अति आवश्यक भएका उपभोक्ताले आफ्नो नागरिकता वा राष्ट्रिय परिचय पत्र सहित बिहान 11 बजेदेखि साँझ 5 बजेसम्म खरिद गर्न सकिने जनाएको छ। निगमले हिजो काठमाडौँका 5 स्थानबाट 6802 थान ग्यास बिक्री गरेको थियो। रोल्पाको लुङ्ग्री गाउँपालिका पास धैरेनीमा पहिरोले घर पुरिदा एकजना वृद्धाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्ण श्रेष्ठका अनुसार निरन्तरको वर्षासँगै आज बिहान खसेको पहिरोमा परि 72 वर्षीय अम्मी गुरूङको मृत्यु भएको हो। बिहान करिब 3 बजेतिर गुरूङ आफ्नै घरमा सुतिरहेको अवस्थामा 81 घरमाथिबाट पहिरो गई घर पुरिदा च्यापिएर मृत्यु भएको प्रहरीले जनाएको छ। जाजरकोटको बेरी नगरपालिका 2 रिसाङमा पहिरोले घर तथा टहरा भत्किँदा 10 घाइते भएका छन्। सो घटनामा 3 सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरीका अनुसार हिजो दिउँसो करिब 4 बजेदेखि परेको अविरत वर्षाका कारण भेरी नगरपालिका 2 रिसाङ स्थित विभिन्न स्थानमा पहिरो गएको हो। सो घटनामा 60 वर्षीय रामबहादुर साई, 45 वर्षीय सिद्धिबहादुर कामी, 57 वर्षीय भद्रकाली कार्की, 45 वर्षीय मनवीर चदरा, 47 वर्षीय मोतीकला बिक, 52 वर्षीय केदार कार्की, करिब 23 वर्षीय अनिता कार्की, 10 वर्षीय युनिस साई, 45 वर्षीय सुन्तली चदरा घाइते भएका छन्। त्यस्तै भेरी नगरपालिका 2 फारूला बस्ने 54 वर्षीय उमासिंह खत्री, सोही नगरपालिका 2 चिसापानी बस्ने 70 वर्षीय भीमबहादुर कार्की र भेरी नगरपालिका 2 बस्ने करिब 87 वर्षीय रति खत्री सम्पर्कविहीन भएका छन्। सम्पर्कविहीन भएकाहरूको खोजी तथा घाइतेको उद्धारका लागि सुरक्षाकर्मीको टोली घटनास्थलमा परिचालन गरिएको छ। अविरल वर्षाका कारण आज पनि देशका विभिन्न मुख्य राजमार्ग तथा सड़क अवरूद्ध भएका छन्। प्रहरी प्रधान कार्यालयले आज बिहान 5 बजेसम्मको विवरण सार्वजनिक गर्दै काभ्रे पलाञ्चोक, इलाम, सिन्धुपाल्चोक, रसुवा, रूकुम, पश्चिम, संखुवासभा, लमजुङ, मुस्ताङ, रोल्पा र चितवनका विभिन्न सड़क खण्डमा यातायात प्रभावित भएको जनाएको हो। पृथ्वी राजमार्गको चितवन इच्छा कामना गाउँपालिका पास कुरिन्टा नजिक सिमल धारामा पहिरोले हिजो रातीदेखि अवरूद्ध भएको बाटो आज खुलेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिरो पन्छाएसँगै बाटो पूर्ण रूपमा खुलेको र सवारी साधन दोहोरो संचालनमा आएको हो। चितवन प्रहरी कार्यालयका प्रवक्ता डीएसपी चन्द्रभूषण यादवले बिहान 6:15 नारायणगढ़ काठमाडौँ जाने र आउने सवारी साधनहरूको आवागमन पूर्ण रूपमा खुलेको जानकारी दिए। गैराती 10:30 रूखहरू सहितको सुक्खा पहिरो खस्दा बाटो दुईतर्फी रूपमा नै अवरूद्ध भएको थियो। बाटो अवरूद्ध भएसँगै नारायणगढ़ हुँदै काठमाडौँ जाने आउने सबै खाली गाड़ी चलाउन रोक लगाइएको थियो।

LG ले ल्यायो नयाँ LG Essential Series, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वाशिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट EMI, नागरिकता भए पुग्छ। हरेक घरको खुसी, घर घरमा LG, LG Life's Good।

0: Coming up next,
1: The Good Morning Show.
2: नेपाली कंग्रेसको संस्थापन इतर समूहद्वारा आयोजित तीन दिने राष्ट्रिय भेलाको आज अन्तिम दिन पनि विभिन्न विषयगत प्रतिवेदनहरूमाथि छलफल जारी छ। काठमाडौँको सुकेदारा स्थित एक पार्टी भेन्यूमा जारी बन्द सत्रमा पार्टीको पछिल्लो आन्तरिक राजनीतिक स्थिति, सांगठनिक संरचना तथा आगामी राजनीतिक रणनीति तय गर्न राजनीतिक, सांगठनिक, आर्थिक र विधान संशोधन सम्बन्धी प्रतिवेदनहरू प्रस्तुत गरी छलफल अगाडि बढ़ाइएको छ। छलफलमा नेता विमलेन्द्र निधि, एनपी साउथ, डाक्टर प्रकाश शरण महत, उमाकान्त चौधरी र रमेश लेखकले प्रतिवेदन प्रस्तुत गरेका छन्। ती प्रस्तुत प्रतिवेदनहरूमाथि सहभागी नेता तथा कार्यकर्ताहरूले समूहगत रूपमा छलफल गरी सुझाव प्रस्तुत गर्ने प्रचार प्रसार समितिका संयोजक मीन विश्वकर्माले जानकारी दिए। सुझाव संकलन र घोषणा पत्र जारी गर्दै भेला आज समापन हुने बताइएको छ। काठमाडौँको ब्रिकुटी मण्डपमा जारी नयाँमा नेपाल मोबिलिटी एक्सपो 2026 आज समापन हुँदैछ। छ दिनका लागि शुरू भएको मेलामा हिजो एकै दिन 42,000 अवलोकनकर्ताले एक्सपो भ्रमण गरेको आयोजकले जनाएको छ। यससँगै पाँच दिनमा मेला अवलोकनकर्ताको संख्या 1,50,000 नागेको छ। नेपाल अटोमोबाइल्स इम्पोर्ट्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएशन नाइमाले छ दिनमा 1.5 लाखले मेलाको अवलोकन गर्ने अपेक्षा गरेको थियो। अटो सो प्लानिङ कमिटिका अध्यक्ष गौरव सारडाले अवलोकनकर्ताको उल्लेख्य सहभागिताले उत्साहित बनाएको बताएका छन्। एक्सपोको उद्घाटनका दिन साउन 26 गते 29,000, दोस्रो दिन 26,000, तेस्रो दिन 22,000 र चौथो दिन 31,000 भन्दा बढ़ीले मेलाको अवलोकन गरेको आयोजकको तथ्याङ्क छ। मेलामा 55 भन्दा बढ़ी ब्राण्डका सवारी साधन प्रदर्शनीमा राखिएका छन्। झापामा टिपरको ठक्करबाट एकजना साइकल यात्रुको मृत्यु भएको छ। मृत्यु हुनेमा झापा गाउँपालिका 3 का 65 वर्षीय ईशन लाल गणेश रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। टिपरको ठक्करबाट गम्भीर घाइते भएका गणेशको बिर्ता मोड स्थित बीएनडीसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको। दुर्घटनापछि फरार टिपर चालक झापा गाउँपालिका 3 का 36 वर्षीय फागु लाल राजवंशीलाई प्रहरीले पक्राउ गरेको छ। वर्षायाम शुरू भएसँगै झापामा जापानिज इन्सेफलाइटिसको संक्रमण बढ़दै गएको छ। मेची नगरका एक पुरूषमा संक्रमण पुष्टि भएसँगै जिल्लामा संक्रमितको संख्या 10 पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ। संक्रमित मध्ये 5 जनाको मृत्यु भएको छ भने 2 जनाको उपचार भइरहेको छ। 3 जना उपचारपछि डिस्चार्ज भएका छन्। मृतक मध्ये 3 पुरूष र 2 महिला छन्। संक्रमित मध्ये 1 जना 7 महिनाका बालक समेत रहेका छन्। लामखुट्टेको टुकाईबाट सर्ने जेईबाट बस्न घर वरिपरि पानी जम्न नदिन तथा आवश्यक सावधानी अप्नाउन स्वास्थ्य कार्यालयले आग्रह गरेको छ। उत्तर कोरियाले लगातार ब्यालिस्टिक मिसाइलको परीक्षण गरिरहँदा दक्षिण कोरियाले प्योङयाङसँग युद्ध अन्त्य गर्नको लागि वार्ताको प्रस्ताव गरेको छ। दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले प्राविधिक रूपमा अझै जारी रहेको दुई देशबीचको युद्धलाई औपचारिक रूपमा अन्त्य गर्ने विषयमा उत्तर कोरियासँग वार्ताका लागि प्रस्ताव गरेका हुन्। उनले दुवै देशबीचको वास्तविक सीमा क्षेत्र गैर सैन्यकृत क्षेत्रमा हुन सक्ने झडप रोक्न बहुस्तरीय सुरक्षा प्रणाली निर्माण गर्न सकिने बताएका छन्। राष्ट्रपति लीले उत्तर कोरियाको परमाणु महत्वाकांक्षालाई रोक्ने व्यावहारिक उपायबारे
3: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो संख्या सभा 95.5 MHz।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
3: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
2: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादबारी नगरपालिका एक, प्रगति टोल।
3: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 9813655553 र 9843180049।
4: ओहो लु नमस्कार है सर।
5: ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
4: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
5: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
6: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खादबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
7: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
6: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
7: अन्य सेवाहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुहारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
6: छटाल टेलरिङ सेन्टर, खादबारी एक, बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
7: डिजाइनर सुमन ठटाल, 9865349444
6: र 0295901055।
8: मोर स्टाइल, मोर डिजाइन, टोटल टेलर्स।
2: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
9: त्यसको लागि के को चिन्ता, हाम्रै खादबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
2: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
9: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
2: प्रोप्राइटर लक्ष्मी काफ्ले,
9: सम्पर्क 9843347262,
2: 9010555585
9: र वाट्सएप नम्बर 9852028646।
10: होइन ए मास्टर नि नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
2: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
10: यो बुढेसकाल लागेपछि त नानी, आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
2: ए, त्यसको लागि त हाम्रै खादबारीमा तेजरत नाखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि सङ्खुवासभा जिल्लाको खादबारीमा सञ्चालित नेपाल नेत्र ज्योतिषम तेजरत नाखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
9: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
2: अटो रिफ्याक्टोमिटर द्वारा आँखाको पावर जाँच गरिन्छ,
9: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
2: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% प्रतिशत छुटको व्यवस्था गरिएको छ।
9: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ।
2: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा एक दिन निशुल्क शल्यक्रिया गरिन्छ।
9: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ। साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
2: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टि दोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ।
9: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ। साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको तामकुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
2: थप जानकारीको लागि 029562061
9: 029573315
2: र 98520701177
9: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँदबारी सङ्खुवा सभा।
11: नमस्कार है वडा अध्यक्षज्यू।
12: नमस्ते नमस्ते, के भन्दाहरू भयो त?
11: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
12: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
11: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
12: यो मेरो सुट त हाम्रै सकुवा सभाको नबुदा एक मात्रै विश्वासिलो अरू पूर्वकै चर्चित दिशा टेलर्स खादबारी भन्दै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानुहोला।
11: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
13: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
14: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
15: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
2: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
16: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
9: सम्पर्क नम्बर 029560679 र मोबाइल नम्बर 98420872776।
17: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, निशान खादबारी 1 बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
18: खुशीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ चारमा प्रत्येक दुई दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मिति 2083 साल भाद्र 6 गते शनिबार। हाम्रा अन्य सेवाहरू, मोतीबिन्दुको आधुनिक फेको प्रविधिद्वारा बिना सुई अपरेशन सेवा, जलबिन्दु, आँखाको नानी, आँखाको ढकनी साथै आँखाको पर्दाको विशेष जाँच सेवा, बालबालिकाको टाउको दुख्ने, आँखा सुक्खा हुने, डेढोपना तथा दूर र अदूर दृष्टिको विशेष जाँच सेवा, चस्माको पावर जाँच साथै सुपथ मूल्यमा सम्पूर्ण किसिमका चस्मा उपलब्ध हुनुका साथै कन्ट्याक्ट लेन्स, ब्लू कट तथा ब्रान्डेड पावर पनि उपलब्ध हुनेछ। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ चार, फोन 029575267, मोबाइल 97655864। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
19: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
20: खादबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
19: पाथीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
20: हाम्रा सेवाहरू,
19: दाँत नदुखाइ खोल्ने,
20: दाँत भर्ने, दाँतको आकृति गर्ने,
19: दाँतको एक्सप्रेस सुविधा,
20: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
19: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
20: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको घिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथिपरा डेन्टल
19: ध्यान दिनै पर्ने कुरा।
20: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
19: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको हातबारीमा एक मात्र डेन्टल
9: पाथिपरा डेन्टल, हातबारी नगरपालिका एक, हाटलाक नेटुडी खेल छेउ, शङ्खुवा सभा। फोन नम्बर 029562320 र 9840505041।
0: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
9: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ म त।
0: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
9: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
0: ओहो सर, त्यसो भए मेरो पनि अल्लोको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
9: ए ल ल, सँगै जाउँ न भाइ।
2: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
9: रबिन टेलर्स, खातबारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
2: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
9: सम्पर्क नम्बर 9860964000
2: र 9819326775। के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
9: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खातबारीमा सेवा दिइरहनु भएको छ।
2: शङ्कर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
9: हाम्रा सेवाहरू
2: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
9: दाँत खोल्ने, दाँत सफा गर्ने,
2: दाँतको एक्सरे गर्ने,
9: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
2: झिक्न मिल्ने आरपीडी लगाइने,
9: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
2: बाङ्गो टिङ्गो दाँत मिलाइने,
9: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
2: मनकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका एक, प्रहरी गेट छेउ, शङ्खुवा सभा, हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
9: सम्पर्क नम्बर 029590667 र 9842226667।
18: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाईँ हाम्रै बजार खाँदबारी शङ्ख सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खाँदबारी शङ्ख सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चस्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल, खाँदबारी एक, शङ्ख सभा, जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752667, मोबाइल 9748640084।
21: सम्पूर्ण करदाताहरूमा खाँदबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खाँदबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन हाल सूत्रा सिस्टम फुल वर्जन सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गाको विवरण तथा व्यवसाय सम्बन्धी विवरण एकपटकका लागि अध्यावधिक गर्न आवश्यक भएकाले कर तिर्न आउँदा देहायका कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
22: साथमा ल्याउनु पर्ने कागजातहरू: नेपाली नागरिकताको प्रमाण पत्र, जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा, नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात, कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण, व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाणपत्र, घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
21: सम्पर्क नम्बरहरू 029560400 र 98520-72631। खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालय, मानी भन्ज्याङ, संखुवा सभा।
1: तपाईहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: खुशीको खबर तपाईँ हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 संघ सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295-75-267, मोबाइल 97438-46084।
2: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुनै?
3: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै टहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
4: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525-55768, 98525-55768।
5: साथै 98525-55768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
6: होइन है मास्टर नि नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
7: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
6: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
7: ए, त्यसको लागि त हाम्रै खादबारीमा तेजरत्न आँखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि संखुवा सभा जिल्लाको खादबारीमा सञ्चालित नेपाल नेत्र ज्योतिषम तेजरत्न आँखा तथा कान उपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
8: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
7: अटो रिफ्र्याक्टोमिटरद्वारा आँखाको पावर जाँच गरिन्छ,
8: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
7: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
8: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
7: मोतियाबिन्दु भएका बिरामीलाई छनौट गरी महिनामा 1 दिन निशुल्क शल्यक्रिया गरिन्छ,
8: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
7: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टि दोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
8: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ। साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको ताम्कुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
7: थप जानकारीको लागि 0295-62-061,
8: 0295-70-315
7: र 98-25-60-177
8: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खादबारी संखुवा सभा।
9: आयो सबको घर घरमा
10: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
11: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
10: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
12: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
13: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी साथ नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी साथ नयाँ बजार संखुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 को लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
14: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
10: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी नपा 7 नयाँ बजार संखुवा सभा। फोन नम्बर 0 29 5 61 165, 98 4 21 52 564, 98 4 21 26 987 र 98 5 20 51 906।
15: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ चारमा प्रत्येक दुई दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मिति 2083 साल साउन 9 गते शनिबार, 2083 साल साउन 23 गते शनिबार र 2083 साल भाद्र 6 गते शनिबार। हाम्रा अन्य सेवाहरू: मोतीबिन्दुको आधुनिक फेको प्रविधिद्वारा बिना सुई अपरेशन सेवा, जलबिन्दु, आँखाको नानी, आँखाको ढकनी साथै आँखाको पर्दाको विशेष जाँच सेवा, बालबालिकाको टाउको दुख्ने, आँखा सुक्खा हुने, डेढोपना तथा दूर र अदूर दृष्टिको विशेष जाँच सेवा, चस्माको पावर जाँच साथै सुपथ मूल्यमा सम्पूर्ण किसिमका चस्मा उपलब्ध हुनुका साथै कन्ट्याक्ट लेन्स, ब्लू कट तथा ब्रान्डेड पावर पनि उपलब्ध हुनेछ। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार। फोन 0 29 5 75 2 67, मोबाइल 97 6 55 86 4 60। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
16: खादबारी खानोपानी उपभोक्ता तथा सरसफाई संस्थाको वार्षिक साधारण सभा तथा अधिवेशन यही मिति 2083 साल आश्विन 11 गते सम्पन्न हुने भएको हुँदा यस संस्थाको सेवा लिई सेवा बापतको बकियोता बुझाउन बाँकी रहनुहुने उपभोक्ताज्यूहरू, सम्बन्धित घरधनीका नाममा धाराको नामसारी गर्न बाँकी रहनुभएका उपभोक्ताज्यूहरू र टोलको नाम फरक भएका उपभोक्ताज्यूहरूलाई मिति 2083 साल भाद्र 5 गते शुक्रबार कार्यालय समयभित्र बकियोता बुझाउन, नामसारी गर्न र टोल सच्याउन हार्दिक अनुरोध गर्दछौ। उक्त अवधिभित्र बकियौता नबुझाए, नामसारी नगरे तथा टोल नसच्याए संस्थाको साधारण सभाका लागि प्रतिनिधि हुन नपाउने बेउरा समेत जानकारी गराइएको छ। खादबारी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था, खादबारी 8 सुनखुवा सभा,

0: तपाईहरु अहिले सुन्दै हुनुहुन्छ रेडियो संस्था सभा 95.5 मेगाहर्ज।
1: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
2: यदि त्यसो हो भने दन्तरोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर

0: गरी खासबारीमा सेवा दिइरहनु भएको छ।
1: शंकर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
0: हाम्रा सेवाहरू
1: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
0: दाँत खुल्ने दाँत सफा गर्न्ने,
1: दाँतको एक्सरे गर्ने,
0: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
1: झिक्न मिल्ने आरपीडी लगाइने,
0: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
1: बाङ्गो टिङ्गो दाँत मिलाइने,
0: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
1: मनकामना डेन्टल क्लिनिक, खादरी नगरपालिका 1 प्रहरी गेट, सेउ संखुवा सभा हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
0: सम्पर्क नम्बर 029-590-667 र 98-420-22-667।
2: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार संखुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
3: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
4: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी नपा 7 नयाँ बजार संखुवा सभा। फोन नम्बर 029-561-165, 98-421-5254, 98-421-26987 र 98-520-51906।
0: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
5: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी 1 खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98-520-29-47, 98-00-90-0062।
6: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
5: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खादबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम जयपुरेन सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
6: हाम्रो सेवाहरू:
5: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029-560-580, 99-520-160-580 र 99-421-08-181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, खादबारी 1 संखुवा सभा।

0: नमस्कार है वडाध्यक्षज्यू।
1: नमस्ते नमस्ते, के भन्नु आउनु भयो त?
0: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
1: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
0: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
1: यो मेरो सुट त हाम्रै सकुवा सभाको नमुना एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खादबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि हेर्छ भन्ने विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
0: अबदेखि म पनि निशान टेलर्स नै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
2: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्स नै अर्डर दिनुपर्छ ल।
3: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
4: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
6: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
4: सम्पर्क नम्बर 0295560979 र मोबाइल नम्बर 9842082776।
7: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, निशान खादबारी एक बुद्धथोकबाट दूरसञ्चार जाने बाटो।
8: आयो सबको घर घरमा।
9: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
10: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
9: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842057841 र 0295260666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
11: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
12: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
13: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
12: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी एक, नगरपालिका रोड, संखुवा सभा।
13: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
12: प्रोप्राइटर लक्ष्मी काफ्ले,
13: सम्पर्क 9843347262,
12: 9010555580
13: र वाट्सएप नम्बर 9852028646।
14: खादबारी खानोपानी उपभोक्ता तथा सरसफाई संस्थाको वार्षिक साधारण सभा तथा अधिवेशन यही मिति 2083 साल आश्विन 11 गते सम्पन्न हुने भएको हुँदा यस संस्थाको सेवा लिई सेवा बापतको बकियोता बुझाउन बाँकी रहनुहुने उपभोक्ताज्यूहरू, सम्बन्धित घरधनीका नाममा धाराको नामसारी गर्न बाँकी रहनुभएका उपभोक्ताज्यूहरू र टोलको नाम फरक भएका उपभोक्ताज्यूहरूलाई मिति 2083 साल भाद्र 5 गते शुक्रबार कार्यालय समयभित्र बकियोता बुझाउन, नामसारी गर्न र टोल सच्याउन हार्दिक अनुरोध गर्दछौ। उक्त अवधिभित्र बकियौता नबुझाए, नामसारी नगरे तथा टोल नसच्याए संस्थाको साधारण सभाका लागि प्रतिनिधि हुन नपाउने बेउरा समेत जानकारी गराइएको छ। खादबारी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था, खादबारी 8, संखुवा सभा।
15: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
16: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
15: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
16: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ, छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
15: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो। सँगै जाउँ न त सर।
16: ए ल, सँगै जाउँ न भाइ।
12: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
16: रबिन टेलर्स, खातबारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
12: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
16: सम्पर्क नम्बर 98 60 96 40 00
12: र 98 19 32 76 75।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको घर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैँ अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ 0295 75 147।

0: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 MHz।
1: सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खादबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, सिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन हाल सूत्रा सिस्टम फुल वर्जन सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गाको विवरण तथा व्यवसाय सम्बन्धी विवरण एकपटकका लागि अद्यावधि गर्न आवश्यक भएकाले कर तिर्न आउँदा देहायका कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
2: साथमा ल्याउनु पर्ने कागजातहरू: नेपाली नागरिकताको प्रमाण पत्र, जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा, नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात, कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाइ

0: तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 को लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
1: उपलब्ध सुविधाहरू: एक, दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। दुई, शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। तीन, सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। चार, वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। पाँच, पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। छ, आन्तरिक परीक्षाको व्यवस्था सबै तहमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। सात, विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। आठ, सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। नौ, यातायातको सुविधा भएको।
2: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस, खाँदावारी नपासात, नयाँ बजार, सङ्खुवा सभा। फोन नम्बर 0295611065, 98421552504, 98421926987 र 98520519906।
3: सरप्राइज जेनी, यो गहना कस्तो छ?
4: छ्या, यस्तो पनि गहना लाउँछन्?
3: अनि यो
4: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
3: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
4: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
3: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
4: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
3: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक, बुद्ध टोल, सङ्खुवा सभा।
4: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98420 59 800, जनक पौडेली 98520 58 344 र 029560248।
3: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक, बुद्ध टोल, सङ्खुवा सभा।
5: आयो सबको घर घरमा।
2: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
6: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 MHz।
2: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432 57 841 र 0295262666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
7: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
8: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै।
9: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
10: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र, इटरी 16, सुनसरी। सम्पर्क नम्बर 98520 55 768, 98520 55 768।
1: साथै 98520 55 768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
11: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
12: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा
3: शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्याक्टर, घाँस काट्ने मेसिन

0: तेल तथा अन्य औजारका पाट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
0: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
1: प्रोप्राइटर लक्ष्मी काफ्ले।
0: सम्पर्क 9843447262,
1: 9810555585
0: र वाट्सएप नम्बर 9852286646।
2: खुशीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ चारमा प्रत्येक दुई दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मिति 2083 साल भाद्र 6 गते शनिबार। हाम्रा अन्य सेवाहरू: मोतीबिन्दुको आधुनिक फेको प्रविधिद्वारा बिना सुई अपरेशन सेवा, जलबिन्दु, आँखाको नानी, आँखाको ढकनी साथै आँखाको पर्दाको विशेष जाँच सेवा, बालबालिकाको टाउको दुख्ने, आँखा सुक्खा हुने, डेढोपना तथा दूर र अदूर दृष्टिको विशेष जाँच सेवा, चश्माको पावर जाँच साथै सुपथ मूल्यमा सम्पूर्ण किसिमका चश्मा उपलब्ध हुनुका साथै कन्ट्याक्ट लेन्स, ब्लू कट तथा ब्रान्डेड पावर पनि उपलब्ध हुनेछ। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ चार। फोन 0295752067, मोबाइल 97655846460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।

0: रेडियो संखुवा सभा समय सूचक अहिले मध्याह्नको 12 बज्यो।
1: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
2: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
3: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
2: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
3: हाम्रा सेवाहरू
2: दाँत नदुखाई खोल्ने,
3: दाँत भर्ने, दाँतको आसुति गर्ने,
2: दाँतको एक्सप्रेस सुविधा,
3: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
2: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
3: दाँत नहुनेर बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
2: ध्यान दिनै पर्ने कुरा
3: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
2: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
0: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाटलाक नेटुडी खेल छेउ शंखुवा सभा। फोन नम्बर 0295 62 320 र 98 4 20 50 541।

जाजरकोटसहित विभिन्न स्थानमा खसेको पहिरोमा पुरिएर 5 जनाको मृत्यु, पहिरोमा फँसेका 150 बढ़ीको उद्धारको प्रयास जारी। दक्षिण कोरियाद्वारा प्योङयाङसँग युद्ध अन्त्यका लागि वार्ताको प्रस्ताव, उत्तर कोरिया भने लगातार ब्यालिस्टिक मिसाइलको परीक्षणमा। र स्पेनिस ला लिगा फुटबलको नयाँ सिजनमा अल्भासको विजयी शुरूआत, गेटाफे 3-0 पराजित।

0: टिभी ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ। हरेक घरको खुसी घर घरमा एलजी। एलजी, लाइफ गुड।
1: नमस्कार, गान्धीपुर डायरीका साथमा सुनिता र तारा समाचार। अब विस्तारमा,
2: सुर्खेत, जाजरकोट र रोल्पाका विभिन्न स्थानमा पहिरो जाँदा 5 जनाको मृत्यु भएको छ, अनि 9 जना घाइते भएका छन्। जाजरकोटमा पहिरोका कारण करिब 150 जना प्रभावित क्षेत्रमा फँसेका छन्। उद्धार तथा खोजीका लागि 200 भन्दा बढ़ी सुरक्षाकर्मी परिचालन गरिएको छ। जाजरकोटको भेरी नगरपालिका 2 रिसाङमा अविरल वर्षापछि गएको पहिरोले विभिन्न बस्तीमा क्षति पुर्याएको हो। पहिरोमा परि 1 जनाको मृत्यु भएको छ भने 9 जना घाइते भएका छन्। घाइतेमध्ये करिब 52 वर्षीय केदार कार्कीको उपचारका लागि नेपालगंज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको छ। गम्भीर घाइतेलाई नेपालगंज र सुर्खेत तथा अन्यलाई जिल्ला अस्पताल र स्थानीय मेडिकलमा उपचार भइरहेको छ। यस्तै जाजरकोटकै भेरी नगरपालिका 2 फारूल्लामा हिजो गएको पहिरोमा परि बेपत्ता भएका 54 वर्षीय ओमसिंह खत्री र उनकी आमा रती खत्री मृत फेला परेका छन्। पहिरोमा पुरिएको अवस्थामा उनीहरूको शव आज बिहान सुरक्षाकर्मीको उद्धार टोलीले फेला पारेको हो। यससँगै पहिरोपछि बेपत्ता भएका 3 मध्ये 2 जनाको शव भेटिएको छ। बेपत्ता भएका चिसापानीका करिब 70 वर्षीय भीमबहादुर कार्कीको शव पनि फेला परेको छ। जाजरकोटको रिसाङमा गएको पहिरोका कारण विभिन्न बस्तीमा करिब 150 जना फँसेका छन्। उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाली प्रहरीका 200 भन्दा बढ़ी सुरक्षाकर्मी परिचालन गरिएको छ। उद्धार गरिएका तथा सुरक्षित स्थानमा सारिएका व्यक्तिलाई त्रिभुवन आधारभूत विश्वविद्यालयमा राखिएको छ। घटनास्थल सदरमुकामबाट करिब 13 किलोमिटर उत्तर पूर्वमा रहे पनि पहुँच मार्ग सहज नभएका कारण उद्धार टोलीलाई पुग्न 2-3 घण्टा लागेको प्रहरीले जनाएको छ। जोखिममा रहेका बस्तीका स्थानीयसँग फोन सम्पर्क गरेर उनीहरूको अवस्थाबारे जानकारी लिने काम समेत भइरहेको प्रदेश प्रहरी कार्यालयका एसएसपी सन्तोष सिंह राठौड़ले जानकारी दिए। यस्तै रोल्पाको लुङरी गाउँपालिका पास धैरेनीमा शुक्रबार राति पहिरोले घर पुरिँदा 72 वर्षीय अम्मी गुरूङको मृत्यु भएको छ। निरन्तर वर्षपछि पहिरो खसेकोले घर पुरिँदा उनी च्यापिएकी थिइन्। प्रहरी र स्थानीयको सहयोगमा उनको शव निकालिएको छ।
1: नेपाल आयल निगमको समन्वयमा जिल्ला प्रशासन कार्यालय काठमाडौँले आज पनि 7 स्थानमा विभिन्न ब्राण्डका ग्यास सिलिण्डर बिक्री वितरण गर्ने भएको छ। निगमले खाना पकाउने ग्यासको अभावमा रहेका उपभोक्ताका लागि भन्दै सूचना जारी गरेको हो। निगमको टेकु परिसरबाट नेपाल एचपी, एभरेस्ट र सुगम, श्रीराम र सगर, पशु सेवा शाखा चपली, बुढानीलकण्ठबाट नेपाल एचपी र भानु तथा राधास्वामी, कीर्तिपुर परिसरबाट नेपाल एचपी, एभरेस्ट र सुगम, श्रीकृष्ण, साईबाबा र श्रीमाया ग्यास वितरण गर्ने भएको छ। त्यस्तै नयाँ बजार जुडो हल परिसर नेपाल एचपी र ओम, तारकेश्वर नगरपालिकाको परिसरबाट नेपाल र एचपी, चन्द्रगिरी नगरपालिका कार्यालयमा लोकप्रिय नेपाल एचपी श्रीमाया तथा राष्ट्रिय क्षयरोग केन्द्र थिमीमा नेपाल एचपी, सूर्य, सगर, एभरेस्ट र सुगम र एसटीसी ग्यास वितरण गर्न लागिएको बताइएको छ। निगमले एलपी ग्यासको आयात नियमित भइरहेको र विक्रेताहरू मार्फत पनि वितरण जारी रहेको जानकारी दिँदै अति आवश्यक भएका उपभोक्ताले आफ्नो नागरिकता वा राष्ट्रिय परिचय पत्र सहित बिहान 11 बजेदेखि साँझ 5 बजेसम्म खरिद गर्न सकिने जनाएको छ। निगमले हिजो काठमाडौँका 5 स्थानबाट 6,802 थान ग्यास बिक्री गरेको थियो।
2: अविरल वर्षाका कारण पहिरो जाँदा राप्ती राजमार्ग बिहानदेखि अवरूद्ध छ। अरिङ्गाले फेदीमा पहिरो जाँदा राप्ती राजमार्ग बिहानदेखि अवरूद्ध भएको हो। राजमार्ग अवरूद्ध भएपछि सल्यान, दाङ, रूकुम र नेपालगंज चल्ने गाड़ी बिहानदेखि सड़कमा रोकिएका छन् भने यात्रुहरू सड़कमै अलपत्र परेका छन्। सड़क अवरूद्ध भएपछि जिल्लावासी तथा यात्रु प्रभावित भएका हुन्। सड़क स्तरोन्नतिको काम भइरहेको अरिङ्गाले पेदीमा पहिरो खसेपछि राप्ती राजमार्ग आज बिहान 5 बजेदेखि अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक देवराज भट्टराईले जानकारी दिए। सड़कमा खसेको पहिरो हटाउन सम्बन्धित निकायसँग कुराकानी भएपछि जेसीबीले पहिरो हटाउने कार्य गरिरहेको उनको भनाइ छ। पहिरो ठूलो भएकाले अवरूद्ध सड़क खुल्ने केही समय लाग्ने उनले बताए। यसैगरी ठाडो खोलाले सड़क बगाउँदा लान्टी लेक पोखरा सड़क पनि पूर्ण रूपमा अवरूद्ध छ।
1: यसैबीच पृथ्वी राजमार्गको चितवन इच्छाकामना गाउँपालिका पाँच कुरिनटार नजिक सिमलधारामा पहिरोले हिजो रातिदेखि अवरूद्ध भएको बाटो खुलेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिरो पञ्चायतसँगै बाटो पूर्ण रूपमा खुलेको र सवारी साधन दोहोरो सञ्चालनमा आएको जानकारी दिएको छ। चितवन प्रहरी कार्यालयका प्रवक्ता डीएसपी चन्द्रभूषण यादवले बिहान 6:15 नारायणगढ काठमाडौँ जाने र आउने सवारी साधनहरूको आवागमन पूर्ण रूपमा खुलेको जानकारी दिए। गए राति 10:30 रूखहरू सहितको सुखा पहिरो खस्दा बाटो दुईतर्फी रूपमा नै अवरूद्ध भएको थियो। बाटो अवरूद्ध भएसँगै नारायणगढ हुँदै काठमाडौँ जाने आउने सबै खाले गाड़ी चलाउन रोक लागेको थियो।
2: नेपाली कंग्रेसको संस्थापन इतर समूहद्वारा आयोजित 3 दिने राष्ट्रिय भेला आज समापन हुँदैछ। प्रतिनिधिहरूको सुझाव संकलन र घोषणा पत्र जारी गर्दै भेला आज सकिन लागेको हो। अन्तिम दिन आज विभिन्न विषयगत प्रतिवेदनहरूमाथि छलफल हुने भएको छ। काठमाडौँको सुकेधारास्थित एक पार्टी भेन्यूमा जारी बन्द सत्रमा पार्टीको पछिल्लो आन्तरिक राजनैतिक स्थिति, सांगठनिक संरचना तथा आगामी राजनीतिक रणनीति तय गर्न राजनीतिक, सांगठनिक, आर्थिक र विधान संशोधन सम्बन्धी प्रतिवेदनहरू प्रस्तुत गरी छलफल अगाडि बढ़ाइयो। छलफलमा नेता विमलेन्द्र निधि, एनपी साउद, डाक्टर प्रकाश शरण महत, उमाकान्त चौधरी र रमेश लेखकले प्रतिवेदन प्रस्तुत गरेका छन्। ती प्रस्तुत प्रतिवेदनहरूमाथि सहभागी नेता तथा कार्यकर्ताहरूले समूहगत रूपमा छलफल गरी सुझाव प्रस्तुत गर्ने प्रचार प्रसार समितिका संयोजक मीन विश्वकर्माले जानकारी दिए।
1: काठमाडौँको भ्रिकुटी मण्डपमा जारी नाइमा नेपाल मोबिलिटी एक्सपो 2026 आज समापन हुँदैछ। 6 दिनका लागि शुरू भएको मेलामा हिजो एकै दिन 42,000 अवलोकनकर्ताले एक्सपो भ्रमण गरेको आयोजकले जनाएको छ। यससँगै 5 दिनमा मेला अवलोकनकर्ताको संख्या 1,50,000 नाएको छ। नेपाल अटोमोबाइल्स इम्पोर्ट्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएशन नाइमाले 6 दिनमा 1.5 लाखले मेला अवलोकन गर्ने अपेक्षा गरेको थियो। अटो सो प्लानिङ कमिटिका अध्यक्ष गौरव सारडाले अवलोकनकर्ताको उल्लेख्य सहभागिताले उत्साहित बनाएको बताएका छन्। एक्सपोको उद्घाटनका दिन साउन 26 गते 29,000, दोस्रो दिन 26,000, तेस्रो दिन 22,000 र चौथो दिन 31,000 भन्दा बढ़ीले अवलोकन गरेको आयोजकको तथ्याङ्क छ। मेलामा 55 भन्दा बढ़ी ब्राण्डका सवारी साधन प्रदर्शनीमा राखिएका छन्। नयाँ नयाँ मोडलका सवारी साधन सार्वजनिक गरेर वितरक कम्पनीहरूले अवलोकनकर्तालाई आफ्ना स्टलमा आकर्षित गरेका छन्। कम्पनीहरूले पनि ग्राहक आकर्षित गर्न विभिन्न सुविधा उपलब्ध गराएका छन्। मेलामा हालसम्म विभिन्न ब्राण्डले 53 नयाँ मोडलका सवारी साधन सार्वजनिक गरेका छन्।
2: झापामा टिपरको ठक्करबाट एकजना साइकल यात्रुको मृत्यु भएको छ। मृत्यु हुनेमा झापा गाउँपालिका 3 का 65 वर्षीय ईशनलाल गणेश रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। टिपरको ठक्करबाट गम्भीर घाइते भएका गणेशको बिरता मोड स्थित बीएनसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। दुर्घटनापछि फरार टिपर चालक झापा गाउँपालिका 3 का 36 वर्षीय फागुलाल राजवंशीलाई प्रहरीले पक्राउ गरेको छ।
1: वर्षायाम शुरू भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिसको संक्रमण बढ़दै गएको छ। मेची नगरका एक पुरूषमा संक्रमण पुष्टि भएसँगै जिल्लामा संक्रमितको संख्या 10 पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ। संक्रमित मध्ये 5 जनाको मृत्यु भएको छ भने 2 जना उपचाररत छन्। 3 जना उपचारपछि डिस्चार्ज भएका छन्। मृतक मध्ये 3 पुरूष र 2 महिला छन्। संक्रमित मध्ये 1 जना 7 महिनाका बालक समेत रहेका छन्। लामखुट्टेको टोकाईबाट सर्ने, जेईबाट बस्न, घर वरपर पानी जम्न नदिन तथा आवश्यक सावधानी अपनाउन स्वास्थ्य कार्यालयले आग्रह गरेको छ। कान्तिपुर डायरीमा अब ब्रेकको पालो।

0: LG ले ल्यायो नयाँ LG Essential Series. अब किफायती मूल्यमा रेफ्रिजरेटर, वाशिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई. नागरिकता भए पुग्छ हरेक घरको खुसी. घर घरमा LG. LG लाइफ गुड.
1: It's always fun when you hit the road, making turns in the brand new Tiago, Tiago EV, and it's fully charged.

0: ब्रेकपछि कान्तिपुर डायरीमा अन्तर्राष्ट्रिय प्रसंग उत्तर कोरियाले लगातार ब्यालिस्टिक मिसाइलको परीक्षण गरिरहँदा दक्षिण कोरियाले प्योङयाङसँग युद्ध अन्त्य गर्नका लागि वार्ताको प्रस्ताव गरेको छ। दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले प्राविधिक रूपमा अझै जारी रहेको दुई देशबीचको युद्धलाई औपचारिक रूपमा अन्त्य गर्ने विषयमा उत्तर कोरियासँग वार्ताका लागि प्रस्ताव गरेका हुन्। उनले दुवै देशबीचको वास्तविक सीमा क्षेत्र गैर सैनिकृत क्षेत्रमा हुन सक्ने झडप रोक्न बहुस्तरीय सुरक्षा प्रणाली निर्माण गर्न सकिने समेत बताएका छन्। राष्ट्रपति लीले उत्तर कोरियाको परमाणु महत्वाकांक्षालाई रोक्ने व्यावहारिक उपायबारे छलफल गर्न पनि प्रस्ताव गरेको बीबीसीले उल्लेख गरेको छ। उत्तर कोरियाले परमाणु हतियार बोक्न सक्ने ब्यालिस्टिक मिसाइलको लगातार परीक्षण गर्दै आएको छ। यी परीक्षणलाई दक्षिण कोरिया र जापानमाथि दबाव सृजना गर्ने तथा आफ्नो सैन्य शक्ति प्रदर्शन गर्ने प्रयासका रूपमा हेरिएको छ। यता उत्तर कोरियाले भने राष्ट्रपति लीको प्रस्तावमा प्रतिक्रिया दिन बाँकी छ।
1: एल्वासले स्पेनिस ला लिगा फुटबलको नयाँ सिजनमा विजयी शुरूआत गरेको छ। गैराती भएको पहिलो खेलमा एल्वासले 10 खेलाड़ीमा सीमित गेटाफेलाई 3-0 पराजित गरे। गेटाफेको किको फेमोनियाले 42 मिनटमा रातो कार्ड पाएपछि टोली 10 खेलाड़ीमा सीमित भएको थियो। एल्वासको जितमा नाहुल टेनालगिया, मारिनो डियाज र मिखेल रोड्रिगेजले 1-1 गोल गरे। ला लिगा युरोपको पहिलो प्रमुख घरेलु लीग हो। हवस् त कान्तिपुर डायरी अहिलेलाई यति नै। साँझ 6:30 बजे अर्को बुलेटिनका साथमा उपस्थित हुने नै छौं। अहिलेलाई सुनिता र तारा विदा हुन्छौ। नमस्कार।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
2: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, संखुवा सभा।
2: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
1: प्रोप्राइटर लक्ष्मी काफ्ले,
2: सम्पर्क 98433-47262,
1: 98-10-55-55-85
2: र वाट्सएप नम्बर 98-5-20-28-646।
3: आयो सबको घर घरमा।
4: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस हरेक घर घरमा।
5: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
4: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98-432-57-841 र 0-29-562-666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
6: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
7: सरप्राइज जेनी, यो गहना कस्तो छ?
8: छ्या, यस्तो पनि गहना लाउँछन्?
7: अनि यो
8: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
7: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
8: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
7: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
8: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
2: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, संखुवा सभा।
8: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98-420-59-801, जनक पौडेली 98-520-58-344 र 0-29-560-248।
2: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, संखुवा सभा।
9: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
10: खाँदबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
9: पाथीभरा डेन्टल खाँदबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
10: हाम्रा सेवाहरू:
9: दाँत नदुखाई खोल्ने,
10: दाँत भर्ने, दाँतको आकृति गर्ने,
9: दाँतको एक्सरे सुविधा,
10: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
9: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
10: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
9: ध्यान दिनै पर्ने कुरा:
10: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
9: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खाँदबारीमा एकमात्र डेन्टल
2: पाथीभरा डेन्टल, खाँदबारी नगरपालिका 1, हाटलाक नेटुडी केलछेउ, संखुवा सभा। फोन नम्बर 0-29-562-320 र 98-420-50-541।
1: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
2: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खातबारीमा सेवा दिइरहनु भएको छ।
1: शङ्का सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
1: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
2: दाँत खुल्ने, दाँत सफा गर्ने,
1: दाँतको एक्सरे गर्ने,
2: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
1: झिक्न मिल्ने आरपीडी लगाइने,
2: दाँतको जरादेखि भर्ने अर्थात् आरसुटी गरिने,
1: बाङ्गो टिङ्गो दाँत मिलाइने,
2: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
1: मनकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका 1 प्रहरी गेट, सेउ सङ्खुवा सभा, हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
2: सम्पर्क नम्बर 0295906667 र 98422667।
11: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
12: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
13: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557 68, 98525557 68।
14: साथै 98525557 68 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
15: खादबारी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको वार्षिक साधारण सभा तथा अधिवेशन यही मिति 2083 साल आश्विन 11 गते सम्पन्न हुने भएको हुँदा यस संस्थाको सेवा लिई सेवा बापतको बकियोता बुझाउन बाँकी रहनुहुने उपभोक्ताज्यूहरू, सम्बन्धित घर धनीका नाममा धाराको नाम सारी गर्न बाँकी रहनुभएका उपभोक्ताज्यूहरू र टोलको नाम फरक भएका उपभोक्ताज्यूहरूलाई मिति 2083 साल भाद्र 5 गते शुक्रबार कार्यालय समयभित्र बकियोता बुझाउन, नाम सारी गर्न र टोल सच्याउन हार्दिक अनुरोध गर्दछौ। उक्त अवधिभित्र बकियौता नबुझाए, नाम सारी नगरे तथा टोल नसच्याए संस्थाको साधारण सभाका लागि प्रतिनिधि हुन नपाउने बेउरा समेत जानकारी गराइएको छ। खादबारी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था, खादबारी 8 सङ्खुवा सभा।
2: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
16: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी 1 खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98520 29 47, 98000 900 62।
17: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
2: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
17: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
2: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
17: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
2: ए ल ल, सँगै जाउँ न भाइ।
1: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेस का कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
2: रबिन टेलर्स, खापारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
1: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
2: सम्पर्क नम्बर 98 60 96 40 00
1: र 98 19 32 76।

0: नमस्कार वडाध्यक्षज्यू।
1: नमस्ते नमस्ते, के भन्दै आउनु भयो त?
0: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
1: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
0: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
1: यो मेरो सुर त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर खातबारी भन्दै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा टेलर्समा जानुहोला।
0: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
2: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
3: नाइ के बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
4: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
6: डिजाइनर सुट स्पेसलिस्ट अनिल थटा,
7: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842287776।
8: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादारी 1 बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
9: राष्ट्रको गौरव नेपालीको आवाज, रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खादबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन हाल सूत्रा सिस्टम फुल वर्जन सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गाको विवरण तथा व्यवसाय सम्बन्धी विवरण एकपटकका लागि अद्यावधि गर्न आवश्यक भएकाले कर तिर्न आउँदा देखाएका कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
2: साथमा ल्याउनु पर्ने कागजातहरू: नेपाली नागरिकताको प्रमाण पत्र, जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा, नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात, कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण, व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र, घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
1: सम्पर्क नम्बरहरू 029560400 र 98520 72631। खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालय, मानी भन्ज्याङ, संखुवा सभा।
3: खुशीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टाढमा प्रत्येक दुई दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मिति 2083 साल भाद्र 6 गते शनिबार। हाम्रा अन्य सेवाहरू: मोतीबिन्दुको आधुनिक फेको प्रविधिद्वारा बिना सुई अपरेशन सेवा, जलबिन्दु, आँखाको नानी, आँखाको ढकनी साथै आँखाको पर्दाको विशेष जाँच सेवा, बालबालिकाको टाउको दुख्ने, आँखा सुक्खा हुने, डेढोपना तथा दूर र अदूर दृष्टिको विशेष जाँच सेवा, चस्माको पावर जाँच साथै सुपथ मूल्यमा सम्पूर्ण किसिमका चस्मा उपलब्ध हुनुका साथै कन्ट्याक्ट लेन्स, ब्लू कट तथा ब्रान्डेड पावर पनि उपलब्ध हुनेछ। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार। फोन 029575267, मोबाइल 97655864। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
4: होइन है मास्टर नि नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
5: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
4: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
5: ए, त्यसको लागि त हाम्रै खादबारीमा तेजरत्न आँखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि संखुवा सभा जिल्लाको खादबारीमा सञ्चालित नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू:
6: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
5: अटो रिफ्राक्टोमिटरद्वारा आँखाको पावर जाँच गरिन्छ,
6: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
5: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
6: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
5: मोतियाबिन्दु भएका बिरामीलाई छनौट गरी महिनामा 1 दिन निशुल्क शल्यक्रिया गरिन्छ,
6: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
5: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टि दोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
6: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ, साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको तामकुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
5: थप जानकारीको लागि 029575061,
6: 029573315
5: र 98520701177
6: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खादबारी संखुवा सभा।
7: आयो सबको घर घरमा।
2: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
8: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
2: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
9: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
10: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुनै?
11: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
12: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरीश्वर सुनसरी। सम्पर्क नम्बर 98 5 20 55 768, 98 5 20 55 768।
13: साथै 98 5 20 55 768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
3: खुशीको खबर। तपाईँ हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 संघ सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0 29 5 75 2 67, मोबाइल 97 4 38 46 0 84।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो श्रृंखला सभा 95.5 मेगाहर्ज।
1: ओहो लु नमस्कार है सर।
2: ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
1: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
2: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
3: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
4: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
3: साथै हामी कहाँ स्तरीय कटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
4: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
3: छटाल टेलरिङ सेन्टर खाँदारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
4: डिजाइनर सुमन ठटाल 98615 39 444
3: र 029590155।
5: मोर स्टाइल मोर डिजाइन टोटल टेलर्स।
6: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
7: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
6: प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खाँदारी नगरपालिका एक प्रगति टोल,
7: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कान फुलौती टाल्ने, इयर ल्याप सुफत मूल्यमा गरिन्छ। साथै पाँच जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98163555553 र 98423018049।

0: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
1: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
0: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
1: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
0: ओहो सर, त्यसो भए मेरो पनि अल्लोको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
1: ए ल ल, सँगै जाउँ न भाइ।
2: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
1: रबिन टेलर्स, खातबारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
2: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
1: सम्पर्क नम्बर 9860946000
2: र 9919327375।
3: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
4: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको धित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
3: हाम्रो सेवाहरू
4: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 9920160580 र 9942081181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, हाँदारी 1, सम्खुवा सभा।
5: खादबारी खानोपानी उपभोक्ता तथा सरसफाई संस्थाको वार्षिक साधारण सभा तथा अधिवेशन यही मिति 2083 साल आश्विन 11 गते सम्पन्न हुने भएको हुँदा यस संस्थाको सेवा लिई सेवा बापतको बकियोता बुझाउन बाँकी रहनुहुने उपभोक्ताज्यूहरू, सम्बन्धित घरधनीका नाममा धाराको नामसारी गर्न बाँकी रहनुभएका उपभोक्ताज्यूहरू र टोलको नाम फरक भएका उपभोक्ताज्यूहरूलाई मिति 2083 साल भाद्र 5 गते शुक्रबार कार्यालय समयभित्र बकियोता बुझाउन, नामसारी गर्न र टोल सच्याउन हार्दिक अनुरोध गर्दछौ। उक्त अवधिभित्र बकियौता नबुझाए, नामसारी नगरे तथा टोल नसच्याए संस्थाको साधारण सभाका लागि प्रतिनिधि हुन नपाउने बेउरा समेत जानकारी गराइएको छ। खादबारी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था, खादबारी 8, सम्भा सभा।
6: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
7: खादबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
6: पाथीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
7: हाम्रा सेवाहरू
6: दाँत नदुखाइ खोल्ने,
7: दाँत भर्ने, दाँतको आसुति गर्ने,
6: दाँतको एक्सरे सुविधा,
7: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
6: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
7: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, घिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
6: ध्यान दिनै पर्ने कुरा,
7: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
6: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खादबारीमा एकमात्र डेन्टल,
1: पाथीभरा डेन्टल, खादबारी नगरपालिका 1, हाटलाक नेटुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 029562320 र 9942050541।
8: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
1: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर्स छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
8: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1, नगरपालिका रोड, सङ्खुवा सभा।
1: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
8: प्रोप्राइटर लक्ष्मी काफ्ले।
1: सम्पर्क

0: 98 33 47 262
1: 98 10 55 55 85
0: र व्हाट्सएप नम्बर 98 5 20 28 646 सरप्राइज जेनी, यो गहना कस्तो छ?
2: छ्या, यस्तो पनि गहना लाउँछन्?
0: अनि यो
2: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
0: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
2: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
0: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
2: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
0: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी 1 बुद्ध टोल, सङ्खुवा सभा,
2: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98 4 20 59 8 1, जनक पौडेली, 98 5 20 58 344 र 029 5 60 248।
0: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी 1 बुद्ध टोल, सङ्खुवा सभा।
3: राष्ट्रको गौरव, नेपालीको आवाज, आफ्नै पहिचान, रेडियो सङ्ख्या सभा 95.5 मेगाहर्ज।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज
1: आयो सबको घर घरमा।
2: तपाईँको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
3: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।
2: अब रेडियो शङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो शङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
4: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज on air online.
5: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार शङ्खुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
6: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
2: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादावारी नपा 7 नयाँ बजार शङ्खुवा सभा। फोन नम्बर 0 29 5 61 165, 98 4 21 52 564, 98 4 21 26 987 र 98 5 20 51 906।
7: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो पनि?
8: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
9: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98 5 20 55 768, 98 5 20 55 768।
10: साथै 98 5 20 55 768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
11: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
12: त्यसको लागि चिन्तै नगर्नुहोस्। हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी 1 खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98 5 20 29 47, 98 00 90 0062।
13: अवश्य निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
14: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
13: हाम्रो सेवाहरू
14: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 99520160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, खाँदारी एक, सङ्खुवा सभा।
15: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
16: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
15: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
16: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
15: प्रोप्राइटर लक्ष्मी काफ्ले,
16: सम्पर्क 98433-47-262,
15: 98-10-55-55-85
16: र वाट्सएप नम्बर 98520-28-6 46।

0: नमस्कार है वडा अध्यक्ष ज्यू।
1: नमस्ते नमस्ते, के भन्दाउनु भयो त?
0: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
1: भन्नुहोस् के कुरा थियो कुन्नी?
0: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
1: यो मेरो सुट त हाम्रै सकुवा सभाको नमुना एक मात्रै विश्वासिलो अरू पूर्वकै चर्चित दिशा टेलर खादबारीबाटै सिलाएको त हो नि। तपाईँहरू पनि हेर्छौँ भन्ने विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानुहोला।
0: अबदेखि म पनि निशान टेलर्सले कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
2: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
3: नाइ के बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
4: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
6: डिजाइनर सुट स्पेसलिस्ट अनिल थटा,
7: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842287076।
8: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादारी एक बुद्ध चोक बाटो दूरसञ्चार जाने बाटो।

0: सानो तिमी कहाँ छौ, तिम्रो अनुहार नहेरी म कसरी बसौ।
1: सानो तिमी कहाँ छौ बाबा, के गर्दैछौ तिमी? म तिम्रै यादमा तडपिरहेछु र तिमी आउने आशामा यी नजरले कुरिराखेका छन्।

0: हर पल हर दिन तिम्रै यादमा रुने म, तिमीलाई मेरो माया भए अवश्य भेट्न आउनेछौ।
1: सानो मायामा कत्रो त्याग र तपस्या हुन्छ, हामी त एक अर्कामा समर्पित छौ। तिमीलाई पनि त भेट्ने मन होला नि, तिमीलाई पनि त भेट्ने मन।

0: तिमीलाई पाउने आशामा हर दिन हर रात पर्खिरहेछु।
1: म तिम्रो कल्पनामा सम्झनामा म तडपिरहेको छु र म रोइरहेको छु। सहज फेरिन पनि बाँचे जस्तो लाग्दैन मलाई, कसानो बाँचे जस्तो लाग्दैन मलाई।

0: मैले आफू भन्दा तिमीलाई बढी माया गरे। सायद यो दुनियाँमा त्यस्तो व्यक्ति म हुँ जसले कसैलाई यति धेरै माया गर्छ।
1: मैले भगवानसँग तिमीलाई नै मागेको थिएँ। मलाई अझै पनि आशा र विश्वास छ, तिमी मेरी हुनेछौ, मात्र मेरी हुनेछौ।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
2: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1 नगरपालिका रोड, संखुवा सभा।
2: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
1: प्रोप्राइटर लक्ष्मी काफ्ले,
2: सम्पर्क 98433-47262,
1: 98-10-55-55-85
2: र व्हाट्सएप नम्बर 98-5-20-28-646।
3: सरप्राइज जेनी, यो गहना कस्तो छ?
4: छ्या, यस्तो पनि गहना लाउँछन्?
3: अनि यो
4: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
3: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
4: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
3: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
4: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
2: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, संखुवा सभा।
4: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98-420-59-8-1, जनक पौडेली 98-520-58-344 र 029-560-248।
2: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, संखुवा सभा।

0: महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।

0: थोक मूल्यमा गरिन्छ। साथै पाँच जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 9813655553
1: र 9843218049।
2: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
3: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
2: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
3: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्ने छ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
2: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
3: ए ल ल, सँगै जाउँ न भाइ।
1: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
3: रबिन टेलर्स, खापबारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
1: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
3: सम्पर्क नम्बर 9860964000
1: र 9919327375।
4: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रिनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
5: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खातबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रिनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
4: हाम्रो सेवाहरू
5: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडिमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 9952016580 र 9942081081। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदारी 1, सङ्खुवा सभा।
6: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै।
7: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
8: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 9852557068, 9852557068।
9: साथै 9852557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
10: आयो सबको घर घरमा।
11: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
12: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
11: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842557841 र 0295266666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
13: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।

0: रेडियो संखुवा सभा समय सूचक अहिले दिनको 3 बज्यो।
1: अहिले यहाँहरु सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।

0: नमस्कार, म सम्झना महर्जन। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। जाजरकोटमा गएको पहिरोमा ज्यान गुमाउनेको संख्या 4 पुग्यो। जोखिममा रहेका झण्डै 200 जनालाई सुरक्षित ठाउँमा स्थानान्तरण। नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय सम्मेलनमा प्रस्तुत 5 वटै प्रतिवेदन पारित। सम्मेलन आज सक्ने तयारी। गाड़ीमा हुने ओभरलोड नियन्त्रण गर्न 5 लाख रूपियाँसम्म जरिवाना प्रस्ताव। तोकिएको सीमाभित्र ढुवानी गर्न सरकारको आग्रह। मस्तिष्क भित्रको गोप्य सरसफाई प्रणाली पहिलो पटक मापन। अल्जाइमर्स जस्ता जटिल रोगको उपचारमा ठूलो सफलता मिल्ने विश्वास। र बंगलादेशले पहिलो टेस्ट क्रिकेटमा घरेलु टोली अस्ट्रेलियालाई हराउँदै इतिहास रच्यो। नेपाल खबरमा अब पूरा खबर। जाजरकोटको भेरी नगरपालिका वड़ा नम्बर 2 चिसापानीमा पहिरो जाँदा बेपत्ता भएका थप एकजनाको शव भेटिएको छ। 70 वर्षीय भीम बहादुर कार्कीको शव घरभन्दा झण्डै 50 मिटर तल पहिरोमा पुरिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। यो सँगै पहिरोमा ज्यान गुमाउनेको संख्या 4 जना पुगेको छ। यसअघि पहिरोमा घाइते भएका भेरी नगरपालिका 2 52 वर्षीय केदार कार्कीको उपचारका लागि नेपालगंज लैजाँदै गर्दा बाटोमै ज्यान गएको थियो। यसै गरी पहिरोमा बेपत्ता भएका 54 वर्षीय ओम सिंह खत्री र उहाँकी आमा रती खत्रीको शव पनि पहिरोबाट निकालिएको प्रहरीले जनाएको छ। यस्तै पहिरोको उच्च जोखिममा रहेका भेरी नगरपालिका 2 रिसाङ क्षेत्रका झण्डै 70 घर परिवारका 2 जना स्थानीयवासीलाई सुरक्षित ठाउँमा सारेको प्रहरीले जनाएको छ। विस्थापितलाई अहिले रिसाङमा रहेको त्रिभुवन आधारभूत विद्यालयको भवनमा राखेको प्रहरीले जनाएको छ। पानी पर्ने क्रम चलिरहेकाले रिसाङ क्षेत्रका अन्य जोखिमयुक्त बस्तीको समेत निगरानी बढ़ाइएको छ। यसअघि प्रसारित समाचारमा 200 जनालाई अन्यत्र सारिएको हुनुपर्नेमा अन्यथा भएकोमा सच्याएका छौं। नेपाली कांग्रेसको संस्थापन इतर अर्थात पूर्व सभापति शेर बहादुर देउवा पक्ष समूहले काठमाण्डौमा आयोजना गरेको राष्ट्रिय सम्मेलनमा प्रस्तुत 5 वटै प्रतिवेदन परिमार्जन सहित पारित भएका छन्। इतर समूहले उद्घाटन कार्यक्रम भेला भनेर शुरू गरे पनि बन्द सत्रमा नाम संशोधन गरेर सम्मेलन बनाएको अस्ति शुक्रबार शुरू भएको सम्मेलन अन्तर्गत हिजोको बन्द सत्रमा 5 प्रतिवेदनहरू प्रस्तुत गरिएका थिए। सम्मेलनमा पूर्व उपसभापति विमलेन्द्र निधिले राजनीतिक प्रस्ताव, पूर्व कोषाध्यक्ष उमाकान्त चौधरीले सांगठनिक प्रस्ताव, एनपी साउदले समसामयिक नीति र विषय सम्बन्धी प्रस्ताव, डाक्टर प्रकाश शरण महतले नेपालको आर्थिक नीति सम्बन्धी प्रस्ताव र नेता रमेश लेखकले कानून तथा विधान सम्बन्धी प्रस्ताव पेश गर्नु भएको हो। प्रस्तावमाथि राष्ट्रिय सम्मेलनमा सहभागी भएका विभिन्न विषय र प्रदेशका आधारमा समूह विभाजन गरी छलफल गरिएको थियो। समूहका टोली नेताले ती प्रस्तावमा के विषय परिमार्जन गर्नुपर्छ भन्ने धारणा राख्नुको साथै प्रतिनिधिहरूबाट आएका धारणाबारे प्रतिवेदन प्रस्तुतकर्ताले जवाब दिएपछि प्रतिवेदनहरू परिमार्जन सहित पारित भएका छन्। सम्मेलन आज सम्पन्न गर्ने तयारी छ। उद्घाटन समारोहमा सहभागी बन्नुभएको कांग्रेस पूर्व सभापति देउवा आजको बन्द सत्रमा पनि उपस्थित हुनुहुन्छ। सरकारले सड़क तथा पुलको संरक्षणका लागि मालवाहक गाड़ीको भार वहन क्षमतामा कड़ाई गर्ने तयारी गरेको छ। क्षमताभन्दा बढ़ी लोड बोकेर सड़क र पुलमा क्षति पुर्याउने मालवाहक गाड़ीलाई प्रतिपटक 5 लाख रूपियाँसम्म जरिवाना गर्ने गरी सार्वजनिक सड़क विधेयकमा प्रस्ताव गरिएको छ। राष्ट्रिय योजना आयोगका सदस्य अर्जुन जंग थापाका अनुसार प्रति किलोमिटर 25 देखि 30 करोड़ रूपियाँसम्मको लागतमा बन्ने आधुनिक 4 लेन सड़कलाई दिगो बनाउन कानूनी सीमा लागू गर्न लागि हो। उहाँका अनुसार नेपालमा एउटा एक्सल अर्थात पांग्रा जोड़ने धुरीबाट सड़कमा पर्ने भार 10.2 टनसम्म हुनुपर्ने कानूनी प्रावधान छ। मल्टिपल एक्सल प्रयोग गरेर एउटै ट्रकमा 100 टनसम्म सामान ढुवानी गर्न सकिने तर एउटै एक्सलमा बढ़ी भार पार्न नपाइने उहाँले बताउनु भएको छ। विधेयकमा प्रस्तावित जरिवाना प्रति ट्रक व्यवसायीले असन्तुष्टि जनाएका छन् तर आयोगका सदस्य थापाले कानूनी दायराभित्र रहेर सामान ढुवानी गर्ने गाड़ीले जरिवाना तिर्नु नपर्ने स्पष्ट पार्नुभयो। हाइड्रो पावरका ट्रान्सफर्मर जस्ता टुक्रियाउन नसकिने भारी उपकरणको हकमा भने पूर्व स्वीकृति लिएर डाइभर्सन वा टेकको भर व्यवस्था गरी ढुवानी गर्न सकिन्छ भने त्यस्तो खर्च ढुवानीकर्ता स्वयंले बिहोर्नु पर्नेछ। भूटानको जेलबाट रिहा भएका दुईजना पूर्व राजनीतिक बन्दीहरूलाई झापाको बेलडाँगीमा आर्थिक सहयोग हस्तान्तरण गरिएको छ। 18 वर्षभन्दा लामो समय जेल जीवन बिताएर गएको जून एकमा चामगाङ कारागारबाट रिहा भएका चतुरमान तामाङ र हस्तबहादुर राईलाई भूटानी राजनीतिक बन्दीहरूको रिहाईका लागि विश्वव्यापी अभियानले संकलन गरेको रकम हस्तान्तरण गरेको हो। अभियान मार्फत संकलित 2,43,809 रूपियाँ दुवैजनालाई बराबर बाँडिएको छ। सन् 2008 पक्राउ परेका उहाँहरू अहिले बेलडाँगी शिविरमा फर्किनु भएको छ। यो सहयोगले उहाँहरूलाई तत्कालका आवश्यकता पूरा गर्न र जीवन पुनर्निर्माणमा राहत पुग्ने विश्वास लिएको छ। भूटानका विभिन्न कारागारमा अझै 28 राजनीतिक बन्दी रहेको र उहाँहरूको सुरक्षित रिहाईका लागि पनि निरन्तर पहल भइरहेको अभियानले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 नेपाल खबरमा 4 भन्जाङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एण्ड टेक्नोलोजी हिकास
2: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एण्ड एएच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ। फोन 01-590-61-89 मोबाइल 97-072-540-89।
3: सुन त मेरो कपडा प्याकिङ गरिदेऊ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
4: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिम भएको 6D काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
5: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 056-494-333 493-555।
7: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाहापथ काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
0: सिधा कुरा प्रष्ट विचारी हो। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। पोखरा महानगरपालिकाले नगरभित्रका ठूला विकास आयोजनाहरूलाई तीव्र गतिमा अघि बढ़ाउने घोषणा गरेको छ। विकास साझेदारहरूको सहयोगमा संचालित आयोजनाहरू भदौ पहिलो हप्ताभित्रै टेण्डर प्रक्रियामा लैजाने तयारी भएको मेयर धनराज आचार्यले जानकारी दिनुभयो। एडीबी, कोइका र विश्व बैंकको सहयोगमा संचालित विभिन्न पूर्वाधार आयोजनाका लागि छुट्टा छुट्टै आयोजना कार्यालय स्थापना भइसकेका छन्। नगर विकास कोषको साझेदारीमा पोखरा सभागृहको मर्मत सम्हार र टेरा सोल कम्पनी मार्फत फोहोर मैला संशोधन केन्द्रको निर्माण कार्य छिट्टै शुरू हुनेछ। यसै गरी पृथ्वी चोक विन्ध्यवासिनी र लामे आहाल बस पार्कको स्तरोन्नतिका लागि सर्वेक्षण भइरहेको छ। बस पार्क क्षेत्रका सुकुम्बासीहरूलाई उचित व्यवस्थापन गरेर मात्र पूर्वाधार निर्माण अघि बढ़ाइने महानगरले जनाएको छ। फिर्के खोला अतिक्रमण हटाउन भदौ 15 समय सीमा दिइएको छ भने असोज 1 गतेदेखि फिर्के करिडोरको डीपीआर शुरू हुनेछ। असोज महिनालाई सार्वजनिक जग्गा संरक्षण अभियानका रूपमा मनाउने योजना बनाएको महानगरले यसै आर्थिक वर्षभित्र 20,106 भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई लाल पूर्जा वितरण गर्ने लक्ष्य राखेको छ। अब विदेशको खबर। वैज्ञानिकहरू मानिस निदाएको बेला मस्तिष्कभित्र हुने गोप्य सरसफाई प्रणालीलाई पहिलो पटक प्रत्यक्ष हेर्न र मापन गर्न सफल भएका छन्। साइन्स एडभान्सेज जर्नलमा प्रकाशित नयाँ अनुसन्धान अनुसार वैज्ञानिकहरूले आर्टिफिशियल इन्टेलिजेन्स अर्थात एआईको सहयोगले मस्तिष्कभित्र तरल पदार्थ बहने गति पत्ता लगाएका हुन्। युनिभर्सिटी अफ रोचेस्टर र ब्राउन युनिभर्सिटीका अनुसन्धानकर्ताहरूले मस्तिष्कभित्र फोहोर सफाउने दुईवटा भिन्दा भिन्दै बाटो रहेको पत्ता लगाएका छन्। मस्तिष्कको बाहिरी भागमा तरल पदार्थ निकै तीव्र गतिमा बग्छ भने गहिरो भागमा यो 50 गुणा सुस्त गतिमा बग्ने गर्छ। हामी सुद्धा मस्तिष्कले दिनभर जम्मा भएका हानिकारक र विषाक्त प्रोटिनहरू पखालेर सफा गर्छ, तर यो उमेर ढल्किँदै जाँदा वा निन्द्रा नपुग्दा सरसफाई प्रक्रिया सुस्त हुन्छ, जसका कारण अल्जाइमर्स र पार्किन्सन्स जस्ता जटिल रोगहरू लाग्ने गर्छन्। एआई प्रविधिको यो नयाँ प्रयोगले मस्तिष्कको गहिरो भागमा रहेको फोहोरलाई कसरी तीव्र गतिमा सफा गराउने भन्ने बारे नयाँ औषधि र उपचार प्रविधि बनाउन ठूलो मदत पुग्नेछ। यो खोजले मानिसका लागि पर्याप्त र राम्रो निन्द्रा कति आवश्यक छ भन्ने कुरालाई पुनः पुष्टि गरेको छ। मस्तिष्कलाई स्वस्थ र तन्दुरूस्त राख्नका लागि दैनिक पर्याप्त निन्द्रा लिन वैज्ञानिकहरूले सुझाव दिएका छन्। अब खेल खबर। बंगलादेशले पहिलो टेस्ट क्रिकेटमा घरेलु टोली अस्ट्रेलियालाई 9 विकेटले हराउँदै इतिहास रचेको छ। अस्ट्रेलियाले दिएको 57 रनको लक्ष्य बंगलादेशले खाना समयपछि 1 विकेट गुमाएर भेटायो। बंगलादेशले टेस्ट क्रिकेटमा पहिलो पटक अस्ट्रेलियालाई उसकै घरमा हराएको हो। समग्रमा टेस्ट क्रिकेटमा अस्ट्रेलियामाथि बंगलादेशको यो दोस्रो जीत हो। यसअघि 2017 घरेलु मैदान मिरपुरमा भएको टेस्ट क्रिकेटमा बंगलादेशले अस्ट्रेलियालाई 20 रनले हराएको थियो। पहिलो टेस्टको पहिलो पारीमा बंगलादेशले 426 रन बनाएको थियो। यस्तै अस्ट्रेलियाले पहिलो पारीमा 198 रन र दोस्रो पारीमा 284 रन बनाएको थियो। अस्ट्रेलिया र बंगलादेश बीचको अन्तिम तथा दोस्रो टेस्ट आउँदो शनिबारदेखि मैकीको ग्रेट ब्यारियर रिफ एरिनामा शुरू हुनेछ। चार भन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। जाजरकोटमा पहिरोमा ज्यान गुमाउनेको संख्या 4 जना पुग्यो। जोखिममा रहेका झण्डै 200 जनालाई सुरक्षित ठाउँमा स्थानान्तरण। नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय सम्मेलनमा प्रस्तुत 5 वटे प्रतिवेदन पारित। सम्मेलन आजै सक्ने तयारी। गाड़ीमा हुने ओभरलोड नियन्त्रण गर्न 5,00,000 रूपियाँसम्म जरिवाना प्रस्ताव। तोकिएको सीमाभित्र ढुवानी गर्न सरकारको आग्रह। मस्तिष्कभित्रको गोप्य सरसफाई प्रणाली पहिलो पटक मापन। अल्जाइमर्स जस्ता जटिल रोगको उपचारमा ठूलो सफलता मिल्ने विश्वास। र बंगलादेशले पहिलो टेस्ट क्रिकेटमा घरेलु टोली अस्ट्रेलियालाई हराउँदै इतिहास रच्यो।
8: एनबीएल सर्वसुलभ आवास कर्जा
9: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
8: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
9: विशेषताहरू ₹2 करोड़सम्मको कर्जा सुविधा।
8: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
9: 25 वर्षसम्मको लचिलो कर्जा अवधि।
8: न्यून सेवा शुल्क, न्यून ब्याज दर।
9: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
8: थप
10: जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
11: शर्तहरू लागू हुनेछन्।
12: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
13: साली नदीको शिर,
14: मणिचूडको काख,
13: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
14: शान्ति र आनन्दको अनुभूति,
13: भीडभाडबाट टाढा,
14: शहरबाट नजिकै,
13: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
14: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
11: विस्तृत जानकारीका लागि फोन नम्बर 98-61-49-56-66 र 98-41-29-54-81, वेबसाइट झुले.com.np।
15: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
16: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
17: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी, काठमाडौँ। फोन नम्बर 44-28-242 44-28-242।
18: Come on, you'll certainly be benefited.
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईलाई स्वागत छ। काठमाडौँ उपत्यकामा आयल निगमले ग्यास बेच्न तोकेका केन्द्रहरूमा आज पनि उपभोक्ताको भीड़ लागेको छ। डिपोहरूबाट ग्यास नपाएको गुनासो बढ़ेपछि निगमले हिजो काठमाडौँका 5 ठाउँबाट ग्यास बिक्री गरेकोमा आज 7 ठाउँबाट बिक्री गरिरहेको हो। ग्यास बेच्न तोकेको

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
2: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
1: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
2: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
1: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
2: ए ल ल, सँगै जाउँ न भाइ।
3: हामी कहाँ सटिङ सुटिङ का कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेस का कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
2: रबिन टेलर्स, खातबारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
3: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
2: सम्पर्क नम्बर 9860-9640-00
3: र 9819-32-76-75।
4: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार संखुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 को लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
5: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
6: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी नपा 7 नयाँ बजार संखुवा सभा। फोन नम्बर 0295-61-165, 98-421-5254, 98-421-26-987 र 98-520-51-906।
4: सम्पूर्ण करदाताहरूमा खादवारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खादवारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, सिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन हाल सूत्रा सिस्टम फुल वर्जन सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गाको विवरण तथा व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अध्यावधिक गर्न आवश्यक भएकाले कर तिर्न आउँदा देखाएका कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
7: साथमा ल्याउनु पर्ने कागजातहरू: नेपाली नागरिकताको प्रमाण पत्र, जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा, नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात, कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण, व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र, घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
4: सम्पर्क नम्बरहरू 0295-60-400 र 98-520-72-631। खादवारी नगरपालिका 3 नम्बर वडा कार्यालय, मानी भन्ज्याङ, संखुवा सभा।
8: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
9: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा सय पत्री डेन्टल हस्पिटल।
8: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
9: हाम्रा सेवाहरू
8: दाँत नदुखाई खोल्ने,
9: दाँत भर्ने, दाँतको आकृति गर्ने,
8: दाँतको एक्सरे सुविधा,
9: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
8: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
9: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र स्वास्थ्य बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
8: ध्यान दिनै पर्ने कुरा।
9: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
8: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल
2: पाथीभरा डेन्टल, खातबारी नगरपालिका एक, हाटलाक नेटुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0295 62 320 र 98 420 50 541।
10: खुशीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टाढमा प्रत्येक दुई दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मिति 2083 साल भाद्र 6 गते शनिबार। हाम्रा अन्य सेवाहरू मोतीबिन्दुको आधुनिक फेको प्रविधिद्वारा बिना सुई अपरेशन सेवा, जलबिन्दु, आँखाको नानी, आँखाको ढकनी साथै आँखाको पर्दाको विशेष जाँच सेवा, बालबालिकाको टाउको दुख्ने, आँखा सुक्खा हुने, डेढोपना तथा दूर र अदूर दृष्टिको विशेष जाँच सेवा, चस्माको पावर जाँच साथै सुपथ मूल्यमा सम्पूर्ण किसिमका चस्मा उपलब्ध हुनुका साथै कन्ट्याक्ट लेन्स, ब्लू कट तथा ब्रान्डेड पावर पनि उपलब्ध हुनेछ। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार। फोन 0295 75 267, मोबाइल 97655 86 460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
11: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
2: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खातबारीमा सेवा दिइरहनु भएको छ।
11: शङ्का सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
11: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
2: दाँत खोल्ने, दाँत सफा गर्ने,
11: दाँतको एक्सरे गर्ने,
2: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
11: झिक्न मिल्ने आरपीडी लगाइने,
2: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
11: बाङ्गो टिङ्गो दाँत मिलाइने,
2: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
11: मनकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका एक, प्रहरी गेट, सेउ, सङ्खुवा सभा, हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
2: सम्पर्क नम्बर 0295 90 667 र 98 420 22 667।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: आयो सबको घर घरमा।
2: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
3: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
2: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
4: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको घर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैँ अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
3: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
1: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525-55-768, 98525-55-768।
4: साथै 98525-55-768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
5: नमस्कार है सर, टाढै लाग्नुभयो, निकै हतारमा हुनुहुन्छ त।
6: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
5: काठमाडौँतिर जान लाग्नुभयो कि के हो सर?
6: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
5: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
6: ए ल ल, सँगै जाउँ न भाइ।
7: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
6: रबिन टेलर्स, खातबारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
7: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
6: सम्पर्क नम्बर 98-60-96-40-00
7: र 98-19-32-76-75।
8: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
6: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
8: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खातबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
6: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
8: प्रोप्राइटर लक्ष्मी काफ्ले।
6: सम्पर्क 98-433-47-262,
8: 98-10-55-55-85
6: र वाट्सएप नम्बर 98-520-28-6 46।

0: This is Radio Sankhuasabha 95.5 MHz.
1: नमस्कार है वडा अध्यक्षज्यू.
2: नमस्ते नमस्ते. के भन्न आउनु भयो त?
1: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको.
2: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
1: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई.
2: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खादबारीमा नै सिलाएको त हो नि. तपाईँहरू पनि यस सम्बन्ध विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला.
1: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु.
3: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल.
4: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है.
5: हुन्छ बाबा, हुन्छ. छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
6: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ.
7: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल.
8: सम्पर्क नम्बर 0295866779 र मोबाइल नम्बर 9842827076.
9: नयाँ नेपालमा नयाँ नाम निशान टेलर. निशान खादबारी एक बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो.
10: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले.
11: किन त काका?
10: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्.
11: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका. हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुन चाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका.
10: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो.
11: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्.
10: सिर्जन एम सम्राट सुनसादी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा.
11: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
10: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ.
11: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल्ली आएमा एक तला चाँदी उपहार दिइनेछ.
10: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ
11: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ.
10: सिर्जन एन सम्राट सुन चाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा.
11: प्रोप्राइटर सुनु एन भीमका दाइली.
10: सम्पर्क 0294400084 र 9804045870.
12: आयो सबको घर घरमा.
13: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा.
14: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 MHz.
13: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा. सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली. सम्पर्कका लागि 9842357841 र 0295266666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्. रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ.
0: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.

0: सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एण्ड आल्मुनियम फेब्रिकेटर प्रोप्राइटर रोग बहादुर खत्री गणेश स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047 9800900062।
1: सरप्राइज जेनी, यो गहना कस्तो छ?
2: छ्या, यस्तो पनि गहना लाउँछन्?
1: अनि यो
2: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
1: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
2: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
1: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
3: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइन का सुन चाँदी को आकर्षक गरगना को खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैं सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
1: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक बुद्ध टोल, सङ्खुवा सभा।
4: प्रोप्राइटर गोपाल विश्वकर्मा 9842059801।
5: जनक पौडेली 9852058344 र 0295602048।
1: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक बुद्ध टोल, सङ्खुवा सभा।
6: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी?
7: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
8: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इतरी स्वर सुनसरी। सम्पर्क नम्बर 9852055768 9852055768।
9: साथै 9852055768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
2: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
1: हाम्रो सेवाहरू
2: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605080, 99525160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदारी 1, सङ्खुवा सभा।
3: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
4: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
3: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
4: हाम्रा सेवाहरू
3: दाँत नदुखाई खोल्ने,
4: दाँत भर्ने, दाँतको आकृति गर्ने,
3: दाँतको एक्सरे सुविधा,
4: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
3: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
4: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, घिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
3: ध्यान दिनै पर्ने कुरा,
4: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
3: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
1: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हाटलाक नेटुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0295562320 र 98420505041।
5: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नि।
6: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ। यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
7: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
8: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: सबै राम्रो सधैँ हाम्रो रेडियो संखुवा सभा 95.5 मेगाहर्ज सधैँ सुन्नु होला।
1: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
2: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको धित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
1: हाम्रो सेवाहरू
2: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 99520160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदारी 1, सङ्खुवा सभा।
3: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
4: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
3: संखुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
4: हाम्रा सेवाहरू
3: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
4: दाँत खोल्ने, दाँत सफा गर्न्ने,
3: दाँतको एक्सरे गर्ने,
4: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
3: झिक्न मिल्ने आरपीडी लगाइने,
4: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
3: बाङ्गोटिङको दाँत मिलाइने,
4: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
3: मनकामना डेन्टल क्लिनिक, खाँदारी नगरपालिका 1, प्रहरी गेट छेउ, संखुवा सभा हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
4: सम्पर्क नम्बर 029590667 र 98422267।
5: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
6: खाँदबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
5: पाथीभरा डेन्टल खाँदबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
6: हाम्रा सेवाहरू
5: दाँत नदुखाई खोल्ने,
6: दाँत भर्ने, दाँतको आसुति गर्ने,
5: दाँतको एक्सरे सुविधा,
6: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
5: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
6: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र स्वास्थ्य बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
5: ध्यान दिनै पर्ने कुरा।
6: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
5: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खाँदबारीमा एकमात्र डेन्टल
4: पाथीभरा डेन्टल, खाँदबारी नगरपालिका 1, हाटलाग्ने टुडी खेल छेउ, संखुवा सभा। फोन नम्बर 029562320 र 98420505041।
7: सम्पूर्ण करदाताहरूमा खाँदबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खाँदबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, सिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन हाल सूत्रा सिस्टम फुल वर्जन सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गाको विवरण तथा व्यवसाय सम्बन्धी विवरण एकपटकका लागि अद्यावधिक गर्न आवश्यक भएकाले कर तिर्न आउँदा देहायका कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
8: साथमा ल्याउनु पर्ने कागजातहरू: नेपाली नागरिकताको प्रमाण पत्र, जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा, नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात, कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण, व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र, घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
7: सम्पर्क नम्बरहरू 029560400 र 98520 72631। खाँदबारी नगरपालिका 3 नम्बर वडा कार्यालय, मानी भन्ज्याङ, संखुवा सभा।
9: हार्दिक श्रद्धांजलि एवं निमंत्रण।

0: कुटुम्ब, मामा मावली, ज्वाई चेला, हितेरी मितेरी, आफन्तजन, मलामीजन, इष्टमित्रहरू सबै भेला भई सुध्याई तथा फार्से हुने परम्परा भएको हुँदा निम्न अनुसारको दुःखको कार्यमा शरीक भइदिनु हुन सादर निमन्त्रणा गर्दछौ। श्रीमान कर्ण बहादुर राई, छोरा बुहारीहरू अर्जुन तथा सुकमाया राई, अशोक तथा सबिना राई, छोरा अञ्जन राई,
1: छोरी ज्वाईहरू फूलकुमारी तथा टीकाराम राई, रमला तथा दिलीप राई, ममता तथा सन्तोष राई, अञ्जु तथा गोपाल वनेम, अनिशा तथा विजय राई, मनिला तथा सुनील राई, छोरी अनिला राई र आशा राई, नाता नातिनी अमल, चेतना, लुना, अस्मिता, सन्दिका, यमुना, अनिश, सरस्वती, आयुष, सुदीप, सुजल, समीर, युगल, ज्ञानुहाङ राई एवं शोकाकुल समस्त चामलिङ राखुनी हन्छा राई परिवार। सुध्याई कार्यक्रम सामेल हुने मिति 2083 भाद्र 03 गते बुधवार, फारसी सुध्याई हुने मिति 2083 भाद्र 4 गते बिहीबार। दुःखको कार्य हुने स्थान सभा पोखरी गाउँपालिका 5 आपुङ। असमर्थताको लागि 98625336 र 98421-93-36।
2: आयो सबको घर घरमा।
0: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
3: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
0: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432-57-841 र 0295-62-666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
4: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
5: ओहो लु नमस्कार है सर।
6: ओहो लु नमस्कार है सर।
5: नमस्कार।
6: अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
5: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
6: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
7: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संखुवा सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
8: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
7: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
8: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
7: छटाल टेलरिङ सेन्टर, खाँदबारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
8: डिजाइनर सुमन ठटाल, 98615-39-444
7: र 0295-90-155।
9: मोर स्टाइल, मोर डिजाइन, टोटल टेलर्स।
10: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन नि?
11: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
12: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98525-55-768, 98525-55-768।
0: साथै 98525-55-768 मा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
13: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो।

0: र कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
1: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लाज छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
0: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
1: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
0: प्रोप्राइटर लक्ष्मी काफ्ले।
1: सम्पर्क 9843347262,
0: 9810555580
1: र वाट्सएप नम्बर 9852028646।

0: रेडियो संखुवा सभा समय सूचक अहिले साँझको 6 बज्यो।
1: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी सम्झना महर्जनसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: सरकार आफै खुद्रा विक्रेता बन्दा ग्यासको वितरण झनै भद्रगोल। डिपोहरूमा कैयौं दिनदेखि ग्यास पुग्नै छाड्यो। सहज रूपमा चूलो बाल्न पाउने व्यवस्था गर्न सरकारलाई उपभोक्ताको आग्रह।
2: धेरै परिवर्तनको आशा गरिएको थियो, ठिकै छ, यस्तै होला परिवर्तन। नागरिकको चूलो बालेर भात खाने एउटा अधिकार चाहिँ छिटो भन्दा छिटो सरकारले सुनिश्चित गरोस्। यत्रो धेरै सकस बेहोर्नु नपरोस्।
0: जाजरकोटको पहिरोमा ज्यान गुमाएका चारैजनाको शव आफन्तले बुझे। बागलुङमा पहिरोका कारण 8 घरमा क्षति, 40 परिवार उच्च जोखिममा। पछि मंगलबारसम्म देशका विभिन्न ठाउँमा ठूलो पानी पर्ने सम्भावना।
1: नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला 5 बुधे निर्णय सहित सकियो। देउवाकै नेतृत्वमा 15 महाधिवेशन गर्ने। एमालेमा पनि नेतृत्व रक्षाको कसरत। परिवर्तनको प्रयास सह्य नहुने अध्यक्ष ओलीको चेतावनी।
0: मस्तिष्क भित्रको गोप्य सरसफाई प्रणाली पहिलो पटक मापन। अल्जाइमर्स जस्ता जटिल रोगको उपचारमा ठूलो सफलता मिल्ने विश्वास।
1: र सुस्मिता थापा मगर प्रोफेशनल एमएमएमा जित्ने पहिलो नेपाली महिला खेलाड़ी बनिन्। बंगलादेशले पहिलो टेस्ट क्रिकेटमा घरेलु टोली अस्ट्रेलियालाई हराउँदै इतिहास रच्यो।
3: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
4: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन।

0: कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
0: फोन नम्बर 082-562-601 98578-35990 98578-31684 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
0: फोन 056-494-333 493-555।
5: नेपाल दर्पणमा अब खबरको सिलसिला। सरकार आफै खुद्रा विक्रेता बनेर विभिन्न ठाउँबाट ग्यास बाँड्न थालेपछि ग्यासको वितरण प्रणाली झनै भद्र गोल बनेको छ। स्थापित वितरण संयन्त्रलाई पन्छाएर ऑयल निगम र जिल्ला प्रशासन कार्यालय काठमाडौँले तोकेका केन्द्रहरूबाट ग्यास बिक्री गर्दा वितरण प्रणाली झनै भद्र गोल बनेको हो। ग्यास विक्रेता महासंघका अनुसार घर दैलोका डिलरहरूसँग उपभोक्ताको वास्तविक विवरण हुने भए पनि सरकारले डिलरको ग्यास कटौती गर्दा आपूर्ति झन अस्त व्यस्त बनेको छ। महासंघले डिपोहरूमा ग्यास पठाउन आग्रह गरेको छ। शहरका टोल टोलमा रहेका डिपोहरू कैयौं दिनदेखि ग्यास नझर्दा आफूहरूले ग्राहकलाई दिन नसकेको र पसलमा रित्त सिलिण्डर राखेर बस्नु परेको गुनासो गर्छन् अनि सर्वसाधारण नागरिक घर दैलोका डिलर छाडेर घण्टौं लाइन बस्न बाध्य भएका छन्। नजिकैका डिलरमा ग्यास नहुँदा उपभोक्ताहरू 4-6 घण्टासम्म लाइनमा उभिनु परेको छ भने कतिपय रित्तै फर्कनु परेको छ। ग्यास लिन टाढा जाँदा ढुवानीमै 1,000 रूपियाँ धेरै थप आर्थिक भार परेको छ, जसको प्रत्यक्ष मार वृद्धवृद्धा महिला र बालबालिकालाई परेको छ। निगमले वितरण गर्ने स्टलहरूमा ग्यास लिनका लागि नागरिकता वा राष्ट्रिय परिचय पत्र अनिवार्य गरिएको छ। सरकारको यो अव्यवहारिक निर्णयले आम नागरिकलाई थप अप्ठ्यारो बनाएको छ। ललितपुरको राधा स्वामी सत्संग परिसरमा रहेको वितरण केन्द्रमा लाइन लागेका उपभोक्ताहरू सरकारले समस्या बढ़ाएको बताउँछन्।
6: मेरो नाम बबाल कार्की हो, किर्तिपुर ढल्पा चोकमा बस्छु। बिहान 6 बजेबाट एउटा सिलिण्डरको लागि घुमिरहेछु। किर्तिपुर पस्ने मेरो पसलको वरिपरि 2-3 पसलमा चाहिँ ग्यास भरेको छ भने त्यो 2-3 दिन अगाडि गाडी आएको आफ्नो आँखाले देखेको छ, तर हामीलाई दिनुहोस् भन्दाखेरि दिँदैन नि उहाँहरूले चाहिँ। तपाईँ हाम्रोबाट राशन खाने भयो भने तपाईँलाई ग्यास मिल्छ भनेपछि कारवाही चाहिँ कसलाई गर्नु पर्यो? देश परिवर्तन भनेको जम्मै हामीले घन्टी बजाएर मात्रै हुँदैन, घन्टी त बजाइसक्यो नि। हाम्रो भविष्यको त ठिक छ, खेलबाड भइरहेछ, पछिको भविष्यलाई खेलबाड नहोस् भन्ने हाम्रो चाहना। हामी आफ्नो बालबच्चालाई पढाउन काठमाडौँ आएको, पश्चिम छोडेर आएको। अब यो पश्चिम हाम्रो बच्चाहरूलाई यहाँबाट फेरि विदेश जानु नपरोस् भन्ने क्या।
7: जमुना कुमारी ढकाल, भोलिघाट। बिहान 10 बजीदेखि छोरो बस्यो अनि अहिले उसलाई खाना खानु पठाएर फेरि म आएको। अहिले यस्तो लाइन बस्नु परेछ। घरमा फल परेको सासु हुनुहुन्छ, उहाँलाई छोडेर डाइपर लगाएर उहाँलाई छोडेर यस्तो घाममा पानी घाम नभनिकन बस्नु परेछ, गाह्रो छ। जे कुरा पनि सजिलो होस् त्यही हो, दुःख नपाउन्।
8: रमेश बुढा, कृतिपुर। 9 बजे आएको हो लाइनमा बसेको, 3-4 घण्टापछि ग्यास त पाएँ। पेमेन्ट गर्दाखेरि पैसा बुझाउँदाखेरि बिल माग्दाखेरि बिल चाहिँ उपलब्ध भएन। मन्दिरलाई नै प्रश्न गर्न चाहन्छु म, किन भन्दा बिल पेस गरेर लकी ड्रमा प्राइज वितरण गर्ने कुरा छ नि, त्यो अन्तर्गत पनि कुरा भयो। अनि अब पर्सनली पनि आफूले कति खर्च गरे त दैनिक जीवनमा घरबाट पैसा माग्ने कुरा हुन्छ, त्यही भएर मैले बिल माग्न खोज्दाखेरि बिल चाहिँ सहजै उपलब्ध भएन, इन्कार गरियो। पुलिस पनि हुनुहुन्थ्यो सायद, पुलिस उहाँले नै किन चाहियो बिल पैसा दिएर निस्किहाले जस्तो कुरा गर्नुबाट डाइरेक्ट। त्यही भएर मेरो गुनासो यति नै हो, बिल चाहिँ उपलब्ध हुनुपर्ने हो भन्ने हो। ग्यास चाहिँ पाइरहेछ अलिकति लाइनमा बसेर भए पनि।
9: केतिपुर सौभाग्य शान्ति पाण्डे। सर्टेजले अब हल्का त भयो, के गर्नु, सबै तिर भइरहेको छ, मलाई खासै नराम्रो लागेको छ। पहिले पनि भइरहेको थियो, अहिले पनि। अब उतै अर्काको देशमै नपाएर यस्तो सर्टेज भएको हो नि त, यो त हामी सबैले बुझ्नुपर्छ अहिलेको उसले गर्दा। अनि पसलमा हुँदा चाहिँ अब आफ्नो मान्छेलाई दिने के गर्ने गर्नुहुन्थ्यो, हामीलाई चाहिँ छैन पनि भन्न सक्नुहुन्थ्यो नि त, यहाँ भएपछि त सबै लाइन बसिया छन्, सबैले पाइन्छ, सबैलाई सामान्य व्यवहार छ, यो चाहिँ मलाई राम्रो लाग्यो। सधैँ यस्तै गर्यो भने सबैले पाउनुहुन्छ ग्यासहरू, यस्तै गरेर बाँड्दा राम्रो लाग्यो मलाई।
10: सेवा बहादुर मगर फेरि चोभर पहिला चाहिँ पाइरहेको चिज पहिला सरकार आएर चाहिँ झनै सर्टेज भयो, ग्यास ग्यास त्यतिको सर्टेज, दुःख दुःख त्यतिकै दुःख। अब छुट्टी लिए ग्यास सिलिन्डर उठिनु पर्छ, दिनै बित्छ, अनि दुई दुईजना खटिनु पर्थ्यो एउटा सिलिन्डर दिनलाई, कम गाह्रो छ। जस्तै पनि दुईजनाको त 2000 रुपियाँ गयो नि, ग्यास बराबरको चाहिँ खर्च बेसी हुन्छ, हिसाब गर्ने हो नि। सहजीकरण होस् राम्रोसँग चाहिँ डिलिभरीमा बस्न बसमा दिउन्, त्यो नै हाम्रो जनताको लागि राम्रो हो।
11: लाइनमा राखेकै लिएर अहिले पनि हामीले इन्डक्सन पकाइरहेछौँ पकाउनु त। यहाँ हिजो एकछिन पुरेर गयौँ, लाइन बसेर गयौँ अनि पाएन, अनि फेरि फ्रिज गयौँ, अनि फेरि आज आएको।
12: चेतन खती एउटा हो, अहिले किर्तिपुर। सहज तरिकाले अगाडि ग्यासको जुन आपूर्ति भइरहेको थियो, अब अहिले यसरी घन्टौँसम्म लाइन बस्नुपर्ने तातो घाममा, होइन, बिल्कुल असहज नै छ। यहाँको व्यवस्थापनमा अलिकति मैले समस्या नै देखेँ, चिनजानको मान्छेहरूलाई सट्ट छिराउने लिने, अब यो चाहिँ कहिले नजाने रहेछ नेपालबाट भन्ने पनि थाहा भयो। धेरै परिवर्तनको आशा गरिएको थियो, ठिकै छ, यस्तै होला परिवर्तन। नागरिकको चुलो बालेर भात खाने एउटा अधिकार चाहिँ छिटोभन्दा छिटो सरकारले सुनिश्चित गरोस्, यत्रो धेरै सकस बेहोर्नु नपरोस्।
13: सुरेन्द्र यादव, मेरो आज क्लास पनि थियो, अनि त्यसपछि क्लास सकेर म यहाँ ग्यास दिन आएको थिएँ। लगभग 10 बजेतिर म आएको थिएँ, अब रुममा गयो भने कति रुपियाँ बाबु ग्यास किन्यो भने भन्नु त पर्यो मैले नि, न त अनलाइन लिन्छ न त के भन्छ बिल दिन्छ। अनलाइन लिए पो हामीले यति ट्रान्जेक्सन गरेर छु, मसँग स्क्रिनसट यतिको छ, क्यास लिन्छ भने कसरी हामीसँग त्यो बिल हुन्छ? यो सिस्टम अलिक मलाई मन परेन, अरू सब ठिकै हो।
14: ठुलो मकान्त भण्डारी, कीर्तिपुर 4 घर रोडमा बस्छु। ग्यासको समस्या बढिरहेछ, नेपाली जनतालाई धेरै दुःख भइरहेछ। सरकारले के गर्नु पर्यो भने खुद्रा व्यापारी तिनीहरू कहाँ गएर बरु चाहिँ नाम लेखाएर यो दिन पालो आउँछ, यो दिन आउनु होला भन्ने चाहिँ वातावरण त्यो सिर्जना भयो भने दिनभरि काम गरेर खाना पाउँछ र बेलुका पनि ग्यास आयो भने चाहिँ उपलब्ध गराउने थियो।
15: नेत्र प्रसाद जोशी, होइन, केटीहरूमै बस्छु। जनताहरूले चाहिँ जति जो अपेक्षा गरेको थियो अहिलेको पार्टीबाट त्यो चाहिँ भइरहेको छैन जस्तो लाग्छ मलाई। सरकारले पनि ध्यान आकर्षण जाओस् यो कुराहरूमा, कालो बजारी जस्ता कुराहरूमा एकदम रोकआउट गराएकै राम्रो। आजदेखि चाहिँ यो भइरहेको जस्तो लाग्यो मलाई चाहिँ, जहाँसम्म ग्यास सिस्टममा जाँदाखेरि पनि भेटाएन हामीले, तर छन चाहिँ छ जस्तो लाग्छ, तर अब छैन।
5: यसैबीच खाना पकाउने ग्यासको गुनासो सम्बोधन गर्न बनाएको क्विक रेस्पोन्स टीम QRT-ले आफ्नो कामलाई तीव्रता दिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार यही साउन 20 गते यता टीमले 3444 गुनासो प्राप्त गरेको छ। 9 दिनमा यति धेरै संख्यामा गुनासो आएको र त्यसको सम्बोधन गर्ने काम भएको मन्त्रालयले दावी गरेको छ। मन्त्रालयका अनुसार साउन 1 गतेदेखि 29 गतेसम्म 2781 ग्यास बुलेट आयात भएको छ। औसतमा अहिले दैनिक 100 भन्दा बढ़ी बुलेट ग्यास भारतबाट आयात भइरहेको मन्त्रालयले जनाएको छ। औसतमा यसअघि दैनिक 1,10,000 सिलिण्डर ग्यास बजारमा पठाउने गरिएको थियो। पछिल्ला 28 दिनमा औसतमा 1,32,000 सिलिण्डर ग्यास बजारमा पठाएको मन्त्रालयले दावी गरेको छ। बढ़दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन मन्त्रालयले सरकारवालाहरूसँग आवश्यक समन्वय गरी आपूर्ति तथा वितरण प्रणालीलाई थप व्यवस्थित बनाउने काम गरिरहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमार यादवले दावी गर्नुभएको छ। यसैबीच ग्यास विक्रेता महासंघ नेपालले वितरण सहज गर्न सरकार गम्भीर नभएको भन्दै यसलाई प्रचार बाजीको विषय बनाउन नहुनेमा जोड़ दिएको छ। महासंघका अध्यक्ष ज्ञानेश्वर अरियालले आज विज्ञप्ति निकाले र समस्या समाधान गर्नुको सट्टा सरकार अनावश्यक प्रचारबाजीमा लागेको आरोप लगाउनुभयो। उपभोक्ता अधिकार कर्मीहरूले पनि कूटनीतिक पहल मार्फत आयात बढ़ाउन र सरकार चरूवा जस्तो ठाउँ फेर्दै हिँड्नुभन्दा घर दैलोकै डिलरहरूलाई व्यवस्थित गरी वितरण पारदर्शी बनाउन माग गरेका छन्।
16: नेपालमा पछिल्लो समय विकसित विशेष परिस्थिति र बदलिदो भू राजनीतिक प्रतिस्पर्धा बीच भारतीय स्थलसेनाध्यक्ष धीरज सेठले आफ्नो कार्यकालको पहिलो विदेश भ्रमण नेपालबाट शुरू गर्नुभएको छ। अघिल्लो महिना भारतीय सेनाको नेतृत्व सम्हाल्नुभएका सेठले भोलि राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपाली सेनाको मानार्थ महारथीको सम्मान ग्रहण गर्नुका साथै प्रधान सेनापति अशोक राज सिग्देल र रक्षा मन्त्रीको समेत जिम्मेवारीमा रहनुभएका प्रधानमन्त्री बालेन्द्र शाह भेटवार्ता गर्ने कार्यक्रम छ। विज्ञहरूका अनुसार दुई देशका सेना प्रमुख बीच एक अर्काको मानार्थ जनरल हुने परम्परा रहे पनि यस भ्रमणले दिल्लीको विशेष रणनीतिक अभिरूचि दर्शाउँछ। सैनिक प्रवक्ता राजाराम बस्नेतका अनुसार भ्रमणका क्रममा सैन्य आदान प्रदान, तालिम र संयुक्त अभ्यास बारे छलफल हुनेछ। कूटनीतिक तहमा संवाद निरन्तर हुन नसकिरहेका बेला दुई देश बीचको सुरक्षा चिन्ता, सीमा सम्बन्धी विषय तथा भारतीय सेनामा अवरूद्ध गोर्खा भर्ती, अग्निपथ योजनाका सन्दर्भमा यो उच्चस्तरीय सैन्य भ्रमणलाई निकै अर्थपूर्ण रूपमा हेरिएको छ।
5: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
17: एनबीएल अटो लोन।
18: अब नयाँ गाडी खरिद गर्न अझ सहज र सरल,
17: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
18: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
17: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
18: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
17: शर्तहरू लागू हुनेछन्।
19: समय समय अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
20: बेटर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाईं पनि भन्नु हुनेछ मलाई त बेटर को बानी लागिसकेको छ। बेटर अप्लायंसेस, बेटर को बानी लाग्छ।
5: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सरकार आफै खुद्रा विक्रेता बन्दा ग्यासको वितरण झनै भद्रगोल, डिपोहरूमा कैयौं दिनदेखि ग्यास पुग्नै छाड्यो, सहज रूपमा चुलो बाल्न पाउने व्यवस्था गर्न सरकारले उपभोक्ताको आग्रह, अनुगमन र बजार नियमित गराउने प्रयास भइरहेको मन्त्रालयको भनाई, भारतीय स्थल सेनाध्यक्ष धीरज सेठ नेपाल भ्रमणमा लगायतका खबर प्रस्तुत गरे।
16: नेपाल दर्पणमा अब बाँकी खबर। जाजरकोटको भेरी नगरपालिका वड़ा नम्बर 2 चिसापानीमा पहिरो जाँदा ज्यान गुमाएका 4 जनाको शव प्रहरीले आफन्तलाई बुझाएको छ। विपत्ता भएका 70 वर्षीय भीमबहादुर कार्कीको शव घरभन्दा झण्डै 50 मिटर तल पहिरोमा पुरिएको अवस्थामा भेटिएसँगै ज्यान गुमाउनेको संख्या 4 पुगेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी प्रहरी निरीक्षक सुधीर कुमार खड्काले जानकारी दिनुभएको हो। यसअघि पहिरोमा घाइते भएका भेरी नगरपालिका 2 52 वर्षीय केदार कार्कीको उपचारका लागि नेपालगंज लैजाँदै गर्दा बाटोमै ज्यान गएको थियो। यसै गरी पहिरोमा बेपत्ता भएका 54 वर्षीय ओम सिंह खत्री र उहाँकी आमा रती खत्रीको शव पनि पहिरोबाट निकालिएको प्रहरीले जनाएको छ। यस्तै पहिरोको उच्च जोखिममा रहेका भेरी नगरपालिका 2 रिसाङ क्षेत्रका झण्डै 70 घर परिवारका 200 भन्दा बढ़ी सानेवासीलाई नजिकको त्रिभुवन निम्न माध्यमिक विद्यालयमा राखिएको उहाँले जानकारी दिनुभएको छ। साथै घाइते 9 जना मध्ये 3 जनालाई घर फर्काइएको छ भने बाँकी 6 जनाको सुर्खेत र जाजरकोटको अस्पतालमा उपचार भइरहेको छ। यसैबीच कर्णाली प्रदेश सरकारले जाजरकोटको भेरी नगरपालिका 2 रिस्याङका पहिरो पीड़ित परिवारलाई राहत सामग्री पठाएको छ। प्रदेश सरकारले आज खाद्यान्न सहित आवश्यक बन्दोबस्तीका सामग्री प्रभावित क्षेत्रमा पठाएको हो। 150 थान त्रिपाल कम्बल, 350 थान ब्ल्याङ्केट, 185 थान टेन्ट, 20 सेट, 4 क्विन्टल चामल, 200 प्याकेट चाउचाउ र चिउरा पठाइएको मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय सुर्खेतले जनाएको छ। तत्कालका लागि नगरपालिका र प्रहरी प्रशासनले खाने व्यवस्था मिलाएको छ।
5: यसैबीच बागलुङको निसीखोला गाउँपालिकामा पहिरोले 8 घरमा क्षति पुर्याएको छ भने 40 घर परिवार उच्च जोखिममा परेका छन्। मनसून सक्रिय भएसँगै निसीखोला गाउँपालिका 2 धाराटोलमा पहिरो खस्दा 8 घरमा क्षति पुगेको निसीखोला 2 वडा अध्यक्ष कुबीर विश्वकर्मा जानकारी दिनुभयो। पहिरोले कतिपय स्थानीय बासिन्दाका घर गोठ तथा शौचालयमा आंशिक क्षति पुर्याएको जनाउँदै उहाँले घरको पारी भत्किने, छानो उफ्किने, घर सर्कने लगायतका क्षति पुगेको बताउनुभयो। लगातार वर्षा भइरहेकाले पहिरो थप खस्न सक्ने सम्भावना रहेको भन्दै जोखिममा रहेका परिवारलाई सतर्क रहन उहाँले आग्रह गर्नुभएको छ।
16: अहिले काठमाडौँ उपत्यका लगायत देशका धेरै जसो भागमा पानी परिरहेको छ। पछिल्लो 6 घण्टामा सबैभन्दा धेरै अर्घाखाँचीको सिमल पानीमा 55 मिलिमिटर, काठमाडौँको बुढानी नीलकण्ठमा 47 र ललितपुरको गोदावरीमा 45 मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले बागमती र लुम्बिनी प्रदेशका केही ठाउँ तथा कोशी, मधेश, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा मध्यमसम्मको वर्षा भइरहेको छ। यी क्षेत्रमा थप वर्षा हुने सम्भावना रहेकाले सतर्क रहन पनि महाशाखाले आग्रह गरेको छ। आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना छ। सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भूभागका 1-2 ठाउँमा धेरै ठूलो वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अप्नाउन आग्रह गरिएको छ। महाशाखाका अनुसार पर्सि मंगलबारसम्मै देशका केही भागमा मध्यमदेखि ठूलो पानी पर्ने सम्भावना रहेको छ।
5: नेपाली कांग्रेसको देउवा समूहले आयोजना गरेको राष्ट्रिय सम्मेलन 14 महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवा नेतृत्वको कार्य समितिले नै आउँदो 15 महाधिवेशन गर्ने निर्णय गर्दै सम्पन्न भएको छ। कांग्रेस संस्थापन इतर पक्षले अस्ति शुक्रबार काठमाण्डुमा शुरू गरेको भेला हिजो बन्द सत्रदेखि राष्ट्रिय सम्मेलनमा परिणत भएको हो। सम्मेलनमा पेश भएका पाँचवटै प्रतिवेदनहरू पारित सहित पाँच मुद्दे निर्णय गर्दै आज भेला सम्पन्न भएको हो। सम्मेलनले देउवा नेतृत्वमा 15 महाधिवेशन गर्ने र बीपी कोइरालाको राष्ट्रिय एकता तथा मेलमिलापको नीतिलाई अनुसरण गर्दै देशको विद्यमान परिस्थितिमा लोकतन्त्रवादी शक्तिहरूसँग संवाद गरी राष्ट्रियता सुदृढ गर्ने निर्णय गरेको छ। यस्तै नेपालको धार्मिक सहिष्णुता र स्वतन्त्रताको रक्षा गर्दै सनातन धर्मलाई राष्ट्रिय पहिचानको रूपमा अघि बढ़ाउने, नागरिकको अपेक्षा र संवैधानिक व्यवस्था अनुसार सरकारवालाहरूसँग संवाद गरी आवश्यक संविधान संशोधन गर्ने र सम्मेलनका प्रस्ताव तथा सुझावहरूलाई परिमार्जन गरी अन्तिम रूप दिन केन्द्रीय सदस्य एनपी साउदको संयोजकत्वमा समिति गठन गर्ने निर्णय भएको छ। समापन समारोहमा पूर्व सभापति शेरबहादुर देउवाले अदालतमा विचाराधीन कांग्रेस विवाद सम्बन्धी मुद्दाबारे बोल्दै पञ्चायतकालदेखि नै न्यायालय निष्पक्ष रहेको र त्यही अनुसार निर्णय आउने विश्वस्त रहेको बताउनुभयो। उहाँले न्यायालयको निर्णय मान्ने पनि बताउनु भएको छ।
16: यसैबीच नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको नाममा अनुशासन विपरीतका गतिविधि र नेतृत्व परिवर्तनको प्रयास सह्य नहुने चेतावनी दिनुभएको छ। झापामा आयोजित मिशन पार्टी जागरण अभियानको उद्घाटन गर्दै अध्यक्ष ओलीले सामाजिक सञ्जालमा स्ट्याटस लेखेर वा हस्ताक्षर अभियान चलाएर अध्यक्ष हटाउने प्रयास गर्नु अराजक शैली भएको बताउनु भएको छ। उहाँले एमाले अहिले पुनर्गठन नभई पुनर्जागरणको चरणमा रहेको दावी गर्नुभयो। पार्टीबाट पर्याप्त अवसर पाएका नेताहरू नै नेतृत्व विरूद्ध उभिएको उहाँको आरोप छ। अवसर नपाएका कार्यकर्ता प्रतिबद्ध रहे पनि पटक पटक अवसर पाएकाहरू थप स्वार्थका लागि असन्तुष्ट बनेको दावी गर्दै उहाँले पार्टीभित्रका हावा कुराका पछि नलागी प्रतिगमन विरूद्धको आन्दोलन र आगामी स्थानीय तहको निर्वाचनमा जुट्न उहाँले कार्यकर्ता पंक्तिलाई आह्वान गर्नुभएको छ। पार्टीको अध्यक्ष हटाउने विषय पार्टीको विधि र प्रक्रियाबाट मात्रै सम्भव हुने उहाँको भनाइ छ। यसैगरी इलामको फिक्कलमा आयोजित कार्यक्रममा ओलीले पार्टीमा उठेका असन्तुष्टिलाई केही हुल्याको होलदंगाको संज्ञा दिँदै उनीहरूमाथि कार्यवाही हुने बताउनुभयो।
5: भदौ महिनाका लागि वाणिज्य बैंकहरूको औसत ब्याजदर घटेको छ। साउन महिनाको तुलनामा भदौमा व्यक्तिगत र संस्थागत दुवैतर्फको औसत ब्याजदर घटेको हो। 20 वाणिज्य बैंक मध्ये भदौ महिनाका लागि 5 ब्याजदर घटाएका छन् भने बाँकी 15 पुरानै ब्याजदरलाई निरन्तरता दिएका छन्। भदौका लागि नेपाल बैंक, सिटिजन्स, स्ट्याण्डर्ड चार्टर्ड बैंक, कुमारी र सिद्धार्थ बैंकले मुद्दतीको ब्याजदर घटाएका हुन्। सबैभन्दा धेरै ब्याजदर घटाउनेमा सिद्धार्थ बैंक र नेपाल बैंक रहेका छन्। सिद्धार्थले व्यक्तिगत तर्फ 0.29% र संस्थागत तर्फ 0.20% ब्याजदर कटौती गरेको छ। यस्तै नेपाल बैंकले व्यक्तिगत तर्फ 0.1% र संस्थागत तर्फ 0.5% ब्याजदर घटाएको छ। नवील प्रभु, नेपाल इन्भेस्टमेन्ट मेगा, एनबी सानीमा, माछापुछ्रे, कृषि विकास नेपाल, एसबीआई, एभरेस्ट हिमालयन, लक्ष्मी सनराइज, एनआईसी एसिया, राष्ट्रिय वाणिज्य, प्राइम कमर्सियल र ग्लोबल आईएमए गरी 15 बैंकले आफ्नो व्यक्तिगत र संस्थागत दुवै मुद्दती ब्याजदरमा कुनै परिवर्तन गरेका छैनन्।
16: सरकारले सड़क तथा पुलको संरक्षणका लागि मालवाहक गाड़ीको भार वहन क्षमतामा कड़ाई गर्ने तयारी गरेको छ। क्षमताभन्दा बढ़ी लोड बोकेर सड़क र पुलमा क्षति पुर्याउने मालवाहक गाड़ीलाई प्रति पटक 5,00,000 रूपियाँसम्म जरिवाना गर्ने गरी सार्वजनिक सड़क विधेयकमा प्रस्ताव गरिएको छ। राष्ट्रिय योजना आयोगका सदस्य अर्जुन जंग थापाका अनुसार प्रति किलोमिटर 25-30 करोड़ रूपियाँसम्मको लागतमा बन्ने आधुनिक 4-लेन सड़कलाई दिगो बनाउन कानूनी सीमा लागू गर्न लागि हो। विधेयकमा प्रस्तावित जरिवाना प्रति ट्रक व्यवसायीहरूले भने असन्तुष्टि जनाएका छन्। तर आयोगका सदस्य थापाले कानूनी दायराभित्र रहेर सामान ढुवानी गर्ने गाड़ीले जरिवाना तिर्नु नपर्ने स्पष्ट पार्नुभयो। हाइड्रो पावरका ट्रान्सफर्मर जस्ता टुक्र्याउन नसकिने भारी उपकरणको हकमा पूर्व स्वीकृति लिएर डाइभर्सन वा टेकोको व्यवस्था गरी ढुवानी गर्न सकिन्छ भने त्यस्तो खर्च ढुवानीकर्ता स्वयंले बिहोर्नु पर्नेछ।
5: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
1: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहापथ काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम खुशीको कनेक्शन।
1: दाँतको सामान्य उपचारदेखि जटिल दन्त उपचारसम्म अब एउटै विश्वासिलो गन्तव्य डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर।
2: डर्माडेन्टमा उपलब्ध छ सम्पूर्ण दन्त उपचार सेवा, नियमित दाँत जाँच, स्केलिङ तथा पोलिसिङ, फिलिङ, रुट क्यानल, दाँत निकाल्ने, डेन्टल इम्प्लान्टदेखि आकर्षक मुस्कानका लागि आवश्यक सम्पूर्ण उपचार अनुभवी दन्त चिकित्सकबाट।
1: दाँत सम्बन्धी सम्पूर्ण जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्
2: डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर, पाटन हस्पिटल रोड, लगनखेल। सम्पर्क 01-5454-66, व्हाट्सएप 98-65-44-24-96।
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर। भूटानको जेलबाट रिहा भएका दुईजना पूर्व राजनीतिक बन्दीहरूलाई झापाको बेलडाँगीमा आर्थिक सहयोग हस्तान्तरण गरिएको छ। 18 वर्षभन्दा लामो समय जेल जीवन बिताएर गएको जून एकमा चामगाङ कारागारबाट रिहा भएका चतुर्मान तामाङ र हस्तबहादुर राईलाई भूटानी राजनैतिक बन्दीहरूको रिहाईका लागि विश्वव्यापी अभियानले संकलन गरेको रकम हस्तान्तरण गरेको हो। अभियान मार्फत संकलित 2,43,809 रूपियाँ दुवैजनालाई बराबर बाँडिएको छ। सन् 2008 पक्राउ परेका उहाँहरू अहिले बेलडाँगी शिविरमा फर्किनु भएको छ। यो सहयोगले उहाँहरूलाई तत्कालका आवश्यकता पूरा गर्न र जीवन पुनर्निर्माणमा राहत पुग्ने विश्वास लिएको छ। भूटानका विभिन्न कारागारमा अझै 28 राजनीतिक बन्दी रहेको र उहाँहरूको सुरक्षित रिहाईका लागि पनि निरन्तर पहल भइरहेको अभियानले जनाएको छ।
3: भागवटेनीको भक्तपुर स्टोर भोलिदेखि 24 घण्टा खुल्ने भएको छ। आफ्ना स्टोर्सलाई अन्तर्राष्ट्रिय मोडल अनुसार 24 घण्टा सञ्चालन गर्ने तयारी अनुसार नमूनाका रूपमा भक्तपुर स्टोर भोलिदेखि दिनरात 24 घण्टा खोल्न लागेको भागवटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरूङले जानकारी दिनुभयो। यसअघि बिहान 7 बजे देखि राति 9 बजीसम्म मात्रै खुल्दै आएकोमा यो निर्णयले ग्राहकले थप सहज हुने र ट्राफिक व्यवस्थापनमा पनि सहयोग पुग्ने विश्वास छ।
4: पोखरा महानगरपालिकाले नगरभित्रका ठूलो विकास आयोजनाहरूलाई तीव्र गतिमा अघि बढ़ाउने घोषणा गरेको छ। विकास साझेदारहरूको सहयोगमा संचालित आयोजनाहरू भदौ पहिलो हप्ताभित्रै टेण्डर प्रक्रियामा लैजाने तयारी भएको मेयर धनराज आचार्यले जानकारी दिनुभएको छ। एडीबी, कोइका र विश्व बैंकको सहयोगमा संचालित विभिन्न पूर्वाधार आयोजनाका लागि छुट्टा छुट्टै आयोजना कार्यालय स्थापना भइसकेका छन्। नगर विकास कोषको साझेदारीमा पोखरा सभागृहको मर्मतसम्हार र टेरासोल कम्पनी मार्फत फोहोर मैला प्रशोधन केन्द्रको निर्माण कार्य छिट्टै शुरू हुनेछ। यसै गरी पृथ्वीचोक, विन्ध्यवासिनी र लामे आहाल बस पार्कको स्तरोन्नतिका लागि सर्वेक्षण भइरहेको छ। बस पार्क क्षेत्रका सुकुम्बासीहरूलाई उचित व्यवस्थापन गरेर मात्र पूर्वाधार निर्माण अघि बढ़ाइने महानगरले जनाएको छ। फिर्के खोला अतिक्रमण हटाउन भदौ 15 सम्मको समय सीमा दिइएको छ भने असोज 1 गतेदेखि फिर्के करिडोरको डीपीआर शुरू हुनेछ।
3: नेपाल दर्पणमा अब विदेशका खबर। वैज्ञानिकहरू मानिस निदायको बेला मस्तिष्कभित्र हुने गोप्य सरसफाई प्रणालीलाई पहिलो पटक प्रत्यक्ष हेर्न र मापन गर्न सफल भएका छन्। साइन्स एडभान्सेज जर्नलमा प्रकाशित नयाँ अनुसन्धान अनुसार वैज्ञानिकहरूले आर्टिफिशियल इन्टेलिजेन्स अर्थात एआईको सहयोगले मस्तिष्कभित्र तरल पदार्थ बहने गति पत्ता लगाएका हुन्। युनिभर्सिटी अफ रोचेस्टर र ब्राउन युनिभर्सिटीका अनुसन्धानकर्ताहरूले मस्तिष्कभित्र फोहोर सफा हुने दुईवटा भिन्दा भिन्दै बाटो रहेको पत्ता लगाएका छन्। मस्तिष्कको बाहिरी भागमा तरल पदार्थ निकै तीव्र गतिमा बग्छ भने गहिरो भागमा यो 50 गुणा सुस्त गतिमा बग्ने गर्दछ। हामी सुत्दा मस्तिष्कले दिनभर जम्मा भएका हानिकारक र विषाक्त प्रोटीनहरू पखालेर सफा गर्छ, तर उमेर ढल्कँदै जाँदा वा निद्रा नपुग्दा यो सरसफाई प्रक्रिया सुस्त हुन्छ, जसका कारण अल्जाइमर्स र पार्किन्सन्स जस्ता जटिल रोगहरू लाग्ने गर्दछन्। एआई प्रविधिको यो नयाँ प्रयोगले मस्तिष्कको गहिरो भागमा रहेको फोहोरलाई कसरी तीव्र गतिमा सफा गराउने भन्ने बारेमा नयाँ औषधि र उपचार प्रविधि बनाउन ठूलो मदत पुग्नेछ। यो खोजले मानिसका लागि पर्याप्त र राम्रो निद्रा कति आवश्यक छ भन्ने कुरालाई पनि पुनः पुष्टि गरेको छ। मस्तिष्कलाई स्वस्थ र तन्दुरूस्त राख्नका लागि दैनिक पर्याप्त निद्रा लिन वैज्ञानिकहरूले सुझाव दिएका छन्।
4: बंगलादेशका प्रधानमन्त्री तारिक रहमानको भारत भ्रमण तत्कालका लागि रद्द भएको छ। बंगलादेशको विदेश मन्त्रालयले आगमनका लागि अनुकूल वातावरण सृजना गर्नुपर्ने बताएको बीबीसी हिन्दीले जनाएको छ। बंगलादेशको विदेश मन्त्रालयका प्रवक्ता एकेएम सहिदुल करीमले आज दिउँसो पत्रकार सम्मेलन गरेर प्रधानमन्त्री रहमानको भ्रमण रद्द भएको जानकारी दिनुभएको छ। यसअघि भारतीय संचार माध्यमले तारिक रहमान अर्को हप्ताको मध्यतिर दुई दिने भ्रमणका लागि भारत आउन सक्ने संकेत गरेका थिए। यसका साथै बंगलादेशी अधिकारीहरूले गएको हप्ता प्रधानमन्त्रीको भारत भ्रमणको तयारी बारे पनि संकेत गरेका थिए। विदेश मन्त्रालयका प्रवक्ता करीमले भारतीय अधिकारीहरूसँग पूर्व प्रधानमन्त्री शेख हसीना र अन्य फरार व्यक्तिहरूलाई तत्काल स्वदेश फर्काउन तथा शहीद शरीफ उस्मान हादीको हत्याका आरोपीलाई द्विपक्षीय सुपुर्दगी सन्धि बमोजिम बंगलादेशको जिम्मा लगाउन अनुरोध गरेको उल्लेख गर्नुभयो। बंगलादेशले भारतको जवाफ कुरिरहेको उहाँको भनाइ छ। भारतका लोकसभा अध्यक्ष ओम बिरलाले तारिक रहमानको शपथ ग्रहण समारोहमा सहभागी हुँदा प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट उहाँलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा दिनुभएको थियो।
3: नेपाल दर्पणमा अब खेल खबर। नेपाली फाइटर सुस्मिता थापा मगर प्रोफेशनल मिक्स मार्शल आर्ट्स एमएमएमा जीत हासिल गर्ने पहिलो नेपाली महिला खेलाड़ी बनेकी छन्। गैराती भारतको बेंगलुरूमा भएको रोनेन एफसी 3 अन्तर्गतको खेलमा उनले भारतकै सालु शर्मालाई हराएकी हुन्। गण्डकी प्रदेशकी फाइटर सुस्मिताले डेब्यू खेलमै जीत हासिल गरेकी हुन्। तेक्वान्दोबाट खेल यात्रा शुरू गरेकी उनले किक बक्सिङ र मुआ थाईमा पनि प्रतिस्पर्धा गर्दै आएकी छन्। सुस्मिताले आफ्नो खेलको पहिलो खेलमा जीत हासिल गर्दा निकै खुशी लागेको बताइन्। साथै उनले यो केवल शुरूआत मात्र भएको र अझ धेरै कुरा हासिल गर्न बाँकी रहेको उल्लेख गरिन्।
4: र बंगलादेशले पहिलो
5: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो पनि
6: अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
7: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557।
8: साथै 98525557 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
9: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
10: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
9: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
10: हाम्रा सेवाहरू
9: दाँत नदुखाई खोल्ने,
10: दाँत भर्ने, दाँतको आसुति गर्ने,
9: दाँतको एक्सरे सुविधा,
10: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
9: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
10: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
9: ध्यान दिनै पर्ने कुरा,
10: दुखेको दाँत किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने किराले नखाने बनाइन्छ।
9: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल
11: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाटलाक नेटुडी खेल छेउ शङ्खुवा सभा। फोन नम्बर 029562320 र 98420550।
12: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
13: कंग्रेसको विशेष महाधिवेशनलाई अस्वीकार गर्दै आएको इतर पछिको राष्ट्रिय सम्मेलन सम्पन्न, छुट्टै महाधिवेशन गर्ने निर्णय। नेपाली श्रम बजारमा नागरिकले रोजगारी र रोजगारदाताले जनशक्ति नपाउने अवस्था सृजना। इण्डोनेसियाको पूर्वी क्षेत्रमा गएको भूकम्पमा परि हालसम्म 53 जनाको मृत्यु। र बंगलादेशद्वारा अस्ट्रेलिया घरेलु मैदानमा पहिलो टेस्टमा पराजित।
14: रेड बुल बबाल एनर्जी।

0: एलजी ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज अब किफायती मूल्यमा रेफ्रिजरेटर वासिङ मसिन एसी को कम्प्लिट रेन्ज 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई नागरिकता भए पुग्छ हरेक घरको खुसी घर घरमा एलजी एलजी लाइफ गुड
1: नमस्कार कान्तिपुर डायरीका साथमा नवीन र तारा समाचार अब विस्तारमा
2: नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई अस्वीकार गर्दै आएको उत्तर पक्षलाई छुट्टै महाधिवेशन गर्ने निर्णय गरेको छ गत पुसमा आयोजित विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिन नसकिने अडानमा रहेको समूहले पार्टीको 15 महाधिवेशन गर्ने निर्णय गरेको हो नेपाली कांग्रेसले आगामी असोजमा नियमित महाधिवेशन गर्ने निर्णय गरिसकेको छ तर पूर्व सभापति सर्वत्र देउवा पक्षले समेत महाधिवेशन गर्ने नीति लिएको हो काठमाडौँमा आयोजित राष्ट्रिय सम्मेलन मार्फत सो पक्षले 14 महाधिवेशनबाट निर्वाचित कार्य समितिको निर्णय अनुसार अर्को महाधिवेशन गर्ने निर्णय लिएको नेताहरूले बताएका छन् सम्मेलनको अन्तिम दिन पारित प्रस्तावमा देउवाको सभापतित्वमा 15 महाधिवेशन सम्पन्न गरिने उल्लेख छ त्यसबारे जानकारी दिँदै नेता दीपक कुइकेलले भने
3: 14 महाधिवेशनबाट निर्वाचित पार्टी सभापति श्री शेरबहादुर देउवाको सभापतित्वमा 15 महाधिवेशन सम्पन्न हुनेछ उहाँकै नेतृत्वमा पार्टी एकताबद्ध भई 15 महाधिवेशन सम्भव हुने दृढ विश्वास यो सम्मेलनले व्यक्त गर्दछ 15 महाधिवेशनसम्म पार्टीको नियमित क्रियाकलाप सभापतिको निर्देशनमा राष्ट्रिय भेला र सम्मेलन आयोजक समितिका संयोजकले नै संयोजन गर्दै जानुहुनेछ
2: महाधिवेशनको तयारीका लागि राष्ट्रिय सम्मेलनका संयोजक डाक्टर शशांक कोइरालाले संयोजन गर्ने भएका छन् महाधिवेशन गर्ने भने पनि देउवा पक्षले मिति भने तय गरिसकेको छैन पार्टीको आधिकारिकताको विषय अदालतमा विचाराधीन रहेकाले महाधिवेशनको मिति निर्धारण नगरिएको बताइएको छ यसैबीच देउवा पक्षले सनातन धर्मलाई राष्ट्रको पहिचानका रूपमा अघि बढ़ाउने निर्णय गरेको छ सोबारे नेता कुइकेलले भने
3: नेपालमा सनातनदेखि चल्दै आएको धर्म संस्कृति हाम्रो राष्ट्रिय पहिचान पनि हो नेपालमा रहिआएको धार्मिक सहिष्णुता सामाजिक सद्भाव र हरेक व्यक्तिले धार्मिक समुदायले आफ्नो धर्म मान्ने धार्मिक स्वतन्त्रता रहेको छ यसलाई हामी सुनिश्चित गर्न चाहन्छौ सनातनदेखि चलिआएको हिन्दू बौद्ध किरात र प्राकृतिक धर्म संरक्षण गर्ने दायित्वलाई दृष्टिगत गरी सनातन धर्मलाई राष्ट्रको पहिचानको रूपमा राष्ट्रलाई अघि बढाउन प्रतिबद्धता व्यक्त गर्दछ
2: पार्टीका कतिपय नेताले हिन्दू राष्ट्रको पक्षमा आवाज उठाइरहेका बेला धर्मको विषयमा देउवा पक्षले लिएको निर्णयलाई अर्थपूर्ण मानिएको छ सम्मेलनको अन्तिम दिन बोल्दै पूर्व सभापति देउवाले आफू हिन्दू भए पनि सबै धर्मको सम्मान गर्ने बताएका छन् उनले भने
4: व्यक्तिगत रूपमा पूरा हिन्दू हो हेर्नुहोस् मलाई कसैले मलाई हिन्दू धर्म जान्छ नेपाल के हुने के धार्मिक स्वतन्त्र हुन्छ भन्ने पूर्वपक्ष भनेको छु म नेपाल के हुने के नहुने भन्ने गर्दा नेपाली शुद्ध हातमा छ तर नेपाली त हिन्दूलाई हिन्दू हुन पाउँदैछ भन्नु चाहिँ पाइन्न म हिन्दू हिन्दू हिन्दू पशुपतिनाथ जान्छु पशुपतिनाथ पूजा गर्छु मैले पशुपतिनाथ जाने मैले मलाई त्यस कारण चाहिँ मैले के भन्छु भने र मेरो बुद्धको प्रति मेरो माया छ श्रद्धा छ त्यो प्राकृतिक धर्म मान्ने देश हाम्रो राई लिम्बूहरू छ प्राकृतिक सबै धार्मिक सम्मान गर्नुपर्छ त्यसलाई सम्मान गर्छु
2: देउवा पक्षले वर्तमान संविधानमा जनअपेक्षा बमोजिममा आवश्यक संशोधन गर्न सबै पक्षसँग संवाद गर्ने निर्णय समेत गरेको छ
1: एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट पर्याप्त अवसर लिइसकेका नेताहरू नै नेतृत्व विरूद्ध उभिएको आरोप लगाएका छन् झापाको वृत्ता मोडमा आयोजित मिशन पार्टी जागरण शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीभित्र

0: पार्टीलाई मत दिए पनि अवसर पाएकाहरूले नै पछिल्लो निर्वाचनमा मत परिवर्तन गरेको उनको दावी थियो। अर्को एक प्रसंगमा अध्यक्ष ओलीले पुनर्गठनको बहसलाई अस्वीकार गर्दै अहिले पुनर्जागरणको समय आएको बताए। ओलीले आफूलाई अध्यक्षबाट हटाउन हस्ताक्षर अभियान चलाइएको र सामाजिक सञ्जालमा लेख्ने गरिएको प्रति पनि आपत्ति जनाए। उनले पार्टी संकटमा रहेका बेला नेतृत्व परिवर्तनको बहस चलाउनु उपयुक्त नभएको जिकिर गरे।
1: कान्तिपुर डायरीमा अब कान्तिपुर सविस्तारको पालो। विदेशमा वर्षौं काम गरेर शीघ्र अनुभवसहित स्वदेश फर्किएका नेपाली श्रमिकले दक्षता अनुसार रोजगारी पाउन नसक्दा फेरि विदेशी न वा अध्यक्षको हैसियतमा काम गर्न बाध्य छन्। श्रमिक र रोजगारदाता बीच देखिएको खडलको प्रमुख कारण सिपको प्रमाणीकरण र मान्यता, श्रम बजार सम्बन्धी अध्यावधिक सूचना, उचित जला तथा रोजगारदाता श्रमिकलाई प्रभावकारी रूपमा जोड्ने प्रणालीको कमजोर देखिएको छ। कान्तिपुर कर्मी होम कार्कीले तयार पारेको सामग्री कान्तिपुर सविस्तारमा।
0: राष्ट्रिय जनगणना 2078 अनुसार नेपालमा 1,57,65.5% व्यक्तिलाई आर्थिक रूपले सक्रिय जनसंख्या वा श्रम शक्तिका रूपमा गणना गरिएको छ। त्यसमा 82,00,000 पुरूष र 75,00,000 महिला छन्। आर्थिक रूपले सक्रिय जनसंख्याको सबैभन्दा ठूलो उमेर समूह 25 देखि 29 वर्षका 19,00,000 जना छन्। त्यस्तै 20 देखि 24 वर्षका 18,00,000, 35 देखि 39 वर्षका 17,80,000 छन्। यही 20 देखि 39 वर्षका श्रम शक्ति उत्पादनशील रोजगारी र सम्मानजनक कामको खोजीमा दौड़िरहेका छन्। युवा श्रम तथा रोजगार मन्त्रालयका अनुसार गत आर्थिक वर्षमा 746 स्थानीय तहमा स्थापना गरिएको रोजगार सेवा केन्द्रमा 7,45,000 भन्दा बढ़ी बेरोजगार दर्ता भएका छन्। अर्कातिर रोजगारदाता भने आवश्यक जनशक्ति नपाएर भारतबाट ल्याउन बाध्य भइरहेको बताउँछन्। नेपाल उद्योग वाणिज्य महासंघ रोजगारदाता परिषदका सभापति प्रबल जंग पाण्डे सीपीयुक्त जनशक्तिको अभाव रहेको बताउँछन्। पाण्डेका अनुसार निर्माण होटल उद्योग क्षेत्र सीपीयुक्त जनशक्तिको अभाव छ। नेपाल निर्माण व्यवसायी महासंघका महासचिव शिवहरि घिमिरेका अनुसार अहिले निर्माण क्षेत्रमा मात्रै 3,00,000 देखि 5,00,000 थप श्रम शक्ति आवश्यक छ। नेपाली श्रम बजार अहिले नागरिकले रोजगारी नपाउने र रोजगारदाताले चाहिएको जनशक्ति नभेट्ने विरोधाभासपूर्ण अवस्थाबाट गुज्रिएको देखिन्छ। अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओले सार्वजनिक गरेको युवाको रोजगारी सम्बन्धी नयाँ प्रतिवेदन ग्लोबल इम्प्लोयमेन्ट ट्रेण्ड्स फर युथ 2026 पनि सुस्त आर्थिक वृद्धि र पर्याप्त रोजगारी सृजना नहुँदा युवा का लागि श्रम बजार प्रवेश थप कठिन बन्दै गएको जनाएको छ। रोजगारी पाएका कुल श्रम शक्तिको सबैभन्दा ठूलो 57.3% हिस्सा प्राथमिक क्षेत्र कृषि, वन र मत्स्यपालन, 12.7% उत्पादनमूलक अर्थात औद्योगिक क्षेत्र र बाँकी 30% सेवा क्षेत्रमा संलग्न छन्। निर्माण, उत्पादन, होटल तथा सेवा क्षेत्रमा अनुभव भएका दक्ष श्रम श्रमिकको ठूलो हिस्सा वैदेशिक रोजगारीमा छ। विदेशबाट फर्किएका श्रमिकको सिपलाई मान्यता दिने कानूनी र संस्थागत व्यवस्था नभएको होइन। राष्ट्रिय सिप परीक्षण बोर्ड पूर्व सिकाईको मान्यता आरपीएल राष्ट्रिय सिप विकास प्रतिष्ठान प्रणाली मार्फत विदेशमा प्राप्त सिप र अनुभवलाई प्रमाणित गर्ने व्यवस्था छ। तर धेरै श्रमिक यसबारे अनभिज्ञ छन्। श्रम बजारमा प्रमाणपत्रको सीमित मान्यता छ। रोजगारदातासँगको कमजोर समन्वयका कारण विदेशबाट फर्किएका दक्ष श्रमिकको सिपलाई आन्तरिक श्रम बजारले पर्याप्त उपयोग गर्न सकेको छैन। 18 वर्ष निर्माण क्षेत्रमा काम गरेर साउदी अरबबाट फर्किएका बर्दियाका 43 वर्षीय अर्जुन गौतम आफूले सिकेको सिपको नेपालमा प्रमाणीकरण नभएको बताउँछन्। आफूले सिकेको सिपको कदर नहुँदा नेपालमा लेबरकै हैसियत भएको गौतमको भनाइ छ। रोजगारदाता परिषदका सभापति पाण्डेले रोजगारदाताका लागि आवश्यक पर्ने जनशक्ति लिनका लागि स्किल म्यापिङ गर्न जरूरी रहेको बताए। वैदेशिक रोजगारी जाने सोचमा रहेका कञ्चनपुरको दोधारा चाँदनीका आयुष उपाध्याय नेपालमा व्यवसाय सञ्चालन सम्बन्धी व्यावहारिक सिप सिक्ने अवसर नपाएको बताउँछन्। कञ्चनपुरको दोधारा चाँदनीमा आफ्नै क्यान्टिन र होटल सञ्चालन गरिरहेका उनका लागि विदेश जानुको मुख्य उद्देश्य कमाई भन्दा बढ़ी सिप सिक्नु हो। श्रम मन्त्रालयले आन्तरिक र अन्तर्राष्ट्रिय श्रम बजारको माग अनुसार दक्ष प्रतिस्पर्धी सिपयुक्त र उद्यमशीलता जनशक्ति उत्पादन गर्ने भन्दै मंगिर 2080 राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान विकास समिति स्थापना गरेको छ। विभिन्न विषय ट्रेडमा 6 महिना वा कम्तीमा 730 कार्य घण्टा प्रशिक्षण दिने गरी पाठ्यक्रम पनि बनाइएको छ, जसको अन्तर्राष्ट्रिय मान्यता पनि छ। तर प्रतिष्ठानले निजी क्षेत्रले खोजे जस्तो जनशक्ति उत्पादन नै गर्न सकिरहेको छैन। प्रतिष्ठानका पूर्व कार्यकारी निर्देशक रमेश प्रसाद बखतीले तालिम केन्द्रहरू श्रम बजारको वास्तविक मागसँग नजोड़िएकाले निजी क्षेत्रबीच समन्वय जरूरी रहेको बताए। उनले भने निजी क्षेत्रलाई विश्वासमा नलिए उनीहरूको माग अनुसारको जनशक्ति तयार गर्न सकिँदैन। अहिले संघ, प्रदेश र स्थानीय तहले आफ्नो ढंगले तालिम दिइरहेका छन्। त्यसरी तालिम लिनेहरूले रोजगारी पाएका छैनन्। वैदेशिक रोजगारी

फर्केका श्रमिकको सिप परीक्षण गर्न अझै कार्यविधि स्वीकृत भइसकेको छैन। यस्तै बेरोजगार श्रम शक्तिले श्रम बजारको माग कता छ, कुन क्षेत्रमा कति जनशक्ति आवश्यक छ, कुन सिपको माग बढ्दैछ भन्ने अध्यावधिक सूचना पाउने प्रणाली कमजोर छ। हुन त श्रम मन्त्रालयले श्रम बजार सम्बन्धी सूचना संकलन तथा व्यवस्थापन गर्ने, रोजगारदाता र श्रमिक बीच सम्पर्क स्थापना गराउने तथा बेरोजगार व्यक्तिहरूलाई आवश्यक सहयोग उपलब्ध गराउने भन्दै 2075 स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापना गरेको थियो। रोजगारी पाइने आशामा गाउँ गाउँमा बेरोजगार युवाले आफ्नो योग्यता र सिप अनुसारको व्यक्तिगत विवरण सहित दर्ता गर्ने गरेका छन्। त्यसरी दर्ता भएका मध्ये 28,346 जनालाई मात्रै स्थानीय तहबाट सञ्चालित आयोजनामा बढ़ीमा 83 दिनसम्म रोजगारी दिने गरिएको छ। तर स्थानीय स्तरमा सञ्चालित अन्य क्षेत्रका प्रतिष्ठानले रोजगारी उपलब्ध गराएका छैनन्। अर्कोतर्फ करिब 51% रोजगार सेवा केन्द्रमा सूचना प्रविधिमा आधारित दर्ता प्रणाली नै छैन। प्रणाली भएका केन्द्रहरू पनि धेरैले प्रणाली आंशिक रूपमा मात्रै प्रयोग भइरहेको बताएका छन्। श्रम मन्त्रालयले राष्ट्रिय श्रम बजार सूचना प्रणाली निर्माण गर्ने योजना अघि सारेको भए पनि पूर्ण रूपमा सञ्चालनमा आएको छैन। मन्त्रालयका प्रवक्ता पीताम्बर घिमिरेका अनुसार श्रम संसार प्लेटफर्मलाई राष्ट्रिय रोजगार सूचना प्रणालीका रूपमा विकास गर्ने प्रयास भइरहेको छ, तर रोजगारदाता र श्रमिक दुवैको सीमित सहभागिता, रोजगार सेवा केन्द्रको कमजोर डिजिटल क्षमता तथा श्रम बजार सम्बन्धी तथ्याङ्क व्यवस्थापनको कमजोरीका कारण प्रणालीले अपेक्षित परिणाम दिन सकेको छैन। 2 वर्ष अगाडिदेखि नै श्रम संसार पोर्टल सञ्चालनमा छ। यसमा 2558 रोजगारदाता दर्ता भएका छन्। उनीहरूले श्रम संसारमा आफूले चाहेको श्रमिकको माग गर्ने गर्छन्। अर्कातर्फ रोजगारीको खोजीमा श्रम संसारमै 125,057 जनाले बेरोजगार दर्ता गरेका छन्। त्यसमा 78 जनालाई मात्र काम दिइएको छ। आईएलओले 16 जनवरी 2026 सार्वजनिक गरेको नेपालमा सार्वजनिक रोजगार सेवा तथा श्रम बजार नीतिको मूल्यांकन प्रतिवेदनले रोजगारदाता को कमजोर समन्वय तथा संलग्नतालाई सार्वजनिक रोजगार सेवाका प्रभावकारितामा बाधा पुर्याउने प्रमुख चुनौतीका रूपमा औल्याएको छ। प्रतिवेदनमा भनिएको छ 63% रोजगार सेवा केन्द्रले कुनै पनि प्रकारका रोजगारी रिक्त पद दर्ता गर्दैनन्। जहाँ रिक्त पद दर्ता गरिन्छ ती मध्ये अधिकांश सार्वजनिक क्षेत्रसँग सम्बन्धित छन्। यसले निजी क्षेत्रका रोजगारदाताको विश्वास जित्ने, उनीहरूलाई प्रणालीमा आबद्ध गर्ने र निजी क्षेत्र मैत्री सेवा विस्तार गर्ने आवश्यकता औल्याउँछ। संयुक्त ट्रेड युनियन समन्वय केन्द्रका अध्यक्ष विनोद श्रेष्ठ भने सही सिप भएको श्रमिक उचित ज्याला भएको कामसँग जोडिन निकै चुनौतीपूर्ण भएको बताउँछन्। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले आगामी दशकमा नेपाली युवालाई आत्मनिर्भर र प्रतिस्पर्धी बनाउन रोजगारी र सिप विकासमा जोड़ दिएको बताए। उनले संसदमा भने यसको लक्ष्य स्वदेशमै प्रशस्त अवसर सृजना गरी युवालाई राष्ट्रिय निर्माणमा लगाउनु हो। युवालाई उद्यमशीलतासँग जोड्न स्थानीय तहका रोजगार सेवा केन्द्रहरूलाई अब रोजगार सिप तथा उद्यमशीलता केन्द्रमा रूपान्तरण गरिएको छ। मन्त्री यादवले त्यस्तो दावी गरिरहँदा इटहरीका 27 वर्षीय अनिता उरावले भने अनुभव अनुसारको काम नपाएको गुनासो गरिन्। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले भोलि विश्वासको मत लिँदैछन्। प्रदेशसभा सचिवालयले प्रदेशसभा बैठक सम्बन्धी सूचना समेत आह्वान गरिसकेको छ। बागमती प्रदेशसभाको जारी दोस्रो कार्यकालको 3.5 वर्ष अवधिमा 6 पटक मुख्यमन्त्रीले विश्वासको मत लिन लागेका हुन्। गत वर्ष साउन 20 गते सत्ता सम्हालेका मुख्यमन्त्री बानियाले सोही वर्ष साउन 27 संसदबाट विश्वासको मत लिएका थिए। एमाले कंग्रेस गठबन्धनबाट सरकार बनाएका उनी हाल सत्ता साझेदार दल एमाले सरकारप्रतिको समर्थन फिर्ता लिएपछि फेरि विश्वासको मत लिनुपर्ने अवस्थामा पुगेका हुन्। 110 सदस्यीय बागमती प्रदेशसभामा हाल 104 सदस्य कायम छन्। सरकार जोगाउन मुख्यमन्त्री बानियालाई कम्तीमा 53 सांसदको समर्थन आवश्यक छ। हालसम्म उनको पक्षमा नेपाली कंग्रेसका 36 र सरकारमा सहभागी हाम्रो नेपाली पार्टीका 2 गरी 38 सांसदको समर्थन छ। हाम्रो नेपाली पार्टी सरकारमा 1 मन्त्री सहित सहभागी छ। सरकारलाई निरन्तरता दिन मुख्यमन्त्री बानियाले अझै 15 सांसदको समर्थन जुटाउनुपर्ने अवस्था छ। डायरीमा अब ब्रेकको पालो।

अर्जिलेले आयो नयाँ एलजी एसेन्सियल सिरिज. अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई. नागरिकता भए पुग्छ, हरेक घरको खुसी घर घरमा एलजी. एलजी लाइफ गुड.

0: नम्बर वन नेपाली पेन्ट कम्पनी चौथे तीन दशक देखि नेपाली मनको रंग
1: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
2: सूर्य ज्योति लाइफ इन्सुरेन्स जीवनको लागि
3: कान्तिपुर डायरीमा अब बाँके प्रसंग जनता समाजवादी पार्टी जस नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी बीच एकीकरण भएपछि बनेको पार्टीको संरक्षकमा महन्त ठाकुर र अध्यक्षमा उपेन्द्र यादव बनेका छन्। पूर्व मन्त्री शरद सिंह भण्डारी सह अध्यक्ष र रकम चेन्जोङ वरिष्ठ नेता भएका छन्। यादवको अध्यक्षतामा 279 सदस्यीय केन्द्रीय समिति गठन गरिएको छ। दुई दलबीच पुस अन्तिम साता एकता गर्ने निर्णय भएको थियो।
4: भारतका प्रधान सेनापति धीरज सेठ नेपालको चार दिने भ्रमणका क्रममा आज काठमाडौँ आइपुगेका छन्। प्रधान सेनापति अशोकराज हिग्देलको निमन्त्रणामा उनी नेपाल आएका हुन्। काठमाडौँ बसाएका क्रममा उनले रक्षा मन्त्रीको समेत जिम्मेवारी सम्हाल्दै आएका प्रधानमन्त्री बालेन्द्र शाह प्रधान सेनापति सिग्देल लगायतसँग भेटवार्ता गर्ने तयारी छ। राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलले भोलि राष्ट्रपति कार्यालयमा आयोजना हुने विशेष समारोहमा प्रधान सेनापति सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जियानी चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले जानकारी दिए। नेपाल र भारत बीचका प्रधान सेनापतिलाई एकअर्को देशको मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा रहँदै आएको छ। सोही परम्परा अनुसार नेपाल भ्रमणमा आएका सेठलाई पनि सो सम्मान प्रदान गर्न लागि हो।
3: सुनसरीको धरानस्थित खोरिया बस्तीको मैदान वरिपरि 7 वर्ष अघि लगाइएको तारजाली अझै उस्तै छ। 1 दशक अघि शुरू रंगशाला निर्माणको काम पहिलो चरणमै रोकिएको हो। यो रंगशाला अहिले सरकारका अधुरा योजनाको एउटा उदाहरण बनेको भन्दै खेल प्रेमीहरू चिन्तित छन्। थप विवरणसहित सहकर्मी अर्जुन सुवेदीको रिपोर्ट।
5: धरान स्थित खोरिया बस्तीको मैदान वरिपरि 7 वर्ष अघि लगाइएको तारजाली अझै उस्तै छ। वर्षाको पानी निकासलाई बनाइएको ड्रेन पनि त्यही छ। फरक यति हो, यति बेला क्रिकेट रंगशाला बन्ने आशले भरिएको मैदान अहिले झारपातले ढाकिन थालेको छ। पिच बन्नुपर्ने ठाउँमा गाई भैंसी चरिरहेको भेटिन्छन्। 7 वर्ष अघि शुरू भएको अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माणको कथा यतिमै रोकिएको छ। 1 अर्ब रूपियाँ हाराहारीको बजेटमा निर्माण हुने अनुमान गरिएको अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशालामा 7 वर्ष अघि खर्च भएको रकम 1.5 करोड़ रूपियाँ मात्र छ। यही रकमबाट मैदान वरिपरि तारजाली र वर्षाको पानी निकासलाई ड्रेन बनाइयो। त्यसपछि भने न बजेट थपियो न त निर्माण अघि बढ़्यो। जहाँ क्रिकेट पिच बन्नुपर्ने हो त्यहाँ घाँस उम्रिएको छ। अहिले गाई भैंसी र बाख्रा चराउने गरिएको छ। खेलाड़ीका लागि ड्रेसिङ रूम, अभ्यास मैदान, शौचालय, पार्किङ र फ्लडलाइट लगायतका संरचनाको कल्पना नै गर्न बाँकी छ। 1 दशक अघि शुरू भएको रंगशाला निर्माणको काम पहिलो चरणमै रोकिएको छ। यो रंगशाला अहिले सरकारका अधुरा योजनाको एउटा उदाहरण बनेको भन्दै खेल प्रेमीहरू चिन्तित छन्। धरानमा क्रिकेटकलाई व्यवस्थित मैदानको अभाव पुरानै समस्या हो। स्थानीय खेलाड़ी र क्रिकेट प्रेमीले लामो समयदेखि स्तरीय मैदानको माग गर्दै आएका थिए। स्थानीय बासिन्दाको पहलमा करिब 1 दशक अघि रंगशाला निर्माणको अवधारणा अघि बढ़्यो। धरान उपमहानगरपालिका त्यसलाई साथ दिएपछि खोरिया बस्तीमा रंगशाला निर्माणको पहल अघि बढ़ेको थियो। पछि योजना प्रदेश सरकारसम्म पुग्यो। प्रदेश सरकारले करिब 7 वर्ष अघि पहिलो पटक 1 करोड़ रूपियाँ बजेट उपलब्ध गरायो। धरान उपमहानगरपालिका र स्थानीयबाट 50 लाख थप गरी 1.5 करोड़ रकमबाट मैदान वरिपरि तारजाली लगाउने र पानी निकासलाई ड्रेन निर्माण गरियो। त्यति बेला स्थानीय र खेलकुद क्षेत्रका व्यक्तिमा रंगशाला बन्ने आशा पलाएको थियो। प्रदेश सरकारले यसलाई क्रममा गत आयोजनाको रूपमा अघि बढ़ाउने र हरेक वर्ष आवश्यक बजेट उपलब्ध गराउने आश्वासन समेत दिएको थियो। तर त्यो आश्वासन व्यवहारमा आएन। प्रारम्भिक काम सकिएपछि थप बजेट नआउँदा निर्माण रोकियो। त्यसैता 7 वर्ष बितिसकेको छ। यो अवधिमा प्रदेशमा सरकार फेरिए, मन्त्री फेरिए, बजेटका प्राथमिकता फेरिए, तर धरानको क्रिकेट रंगशालाको अवस्था भने उस्तै रहेपछि क्रिकेट प्रेमी निराश भएका छन्। रंगशाला निर्माणका लागि आवश्यक प्राविधिक प्रक्रिया भने पूरा भइसकेको धरान उपमहानगरपालिकाले जनाएको छ। उपमहानगरका वरिष्ठ इन्जिनियर सूरज श्रेष्ठका अनुसार आधुनिक रंगशाला निर्माणका लागि डीपीआर समेत तयार भइसकेको छ, तर आर्थिक वर्ष 2076-77 नै रंगशालाका लागि बजेट विनियोजन नभएपछि निर्माण रोकिएको हो। बहुवर्षीय आयोजनामा राखिए पनि बजेट नछुट्याउँदा 7 वर्षदेखि काम ठप्प छ। श्रेष्ठले भने उनका अनुसार रंगशाला निर्माण स्थल वनको जग्गा भएकाले त्यसका लागि स्थानीय सामुदायिक वनहरूसँग समन्वयको काम समेत भइरहेको छ। वन क्षेत्रसँग सम्बन्धित विषय टुङ्गो लगाउँदै योजना अघि बढ़ाउनु पर्ने भएकाले आवश्यक छलफल र समन्वय भइरहेको उनले बताए। उनले रंगशाला निर्माणमा बजेट अभावसँगै जग्गाको प्रकृतिसँग सम्बन्धित प्रक्रियागत चुनौती समेत रहेको उनको बुझाइ छ। तर डीपीआर तयार भइसकेको र आयोजना बहुवर्षीय योजनामा राखिएको अवस्थामा आवश्यक बजेट सुनिश्चित गर्न नसक्नु नै अहिलेको मुख्य समस्या बनेको श्रेष्ठको भनाइ छ। रंगशाला निर्माणलाई पहिलो चरणमा खर्चिएको 1.5 करोड़ रूपियाँले एउटा ठूलो आयोजनाको आधार तयार गर्ने भनिएको थियो, तर त्यसपछि आयोजना अघि बढ़न नसक्दा प्रारम्भिक लगानी समेत प्रभावहीन हुने अवस्थामा पुगेको छ। 1 अर्ब रूपियाँ लाग्ने अनुमान गरिएको आयोजनामा प्रारम्भिक चरणमै काम रोकिँदा अब लागत समेत बढ़ने सम्भावना छ। निर्माण सामग्रीको मूल्य, श्रमिक खर्च र पूर्वाधारको मापदण्ड परिवर्तनसँगै 7 वर्ष अघिको अनुमानित लागत अहिले बढ़न सक्ने इन्जिनियर श्रेष्ठले बताए। त्यसैले अब निर्माण अघि बढ़ाउँदा पुरानो लागत अनुमानले मात्र काम नचल्ने उनको भनाइ छ। धरान खेलकुद मंचका अध्यक्ष किशोर राईका अनुसार निर्माण स्थल वनको जग्गा भएकाले केही समस्या आएको हो, तर साना र स्थानीय स्तरका खेलकुद प्रतियोगिता सञ्चालन गर्न मिल्ने गरी मैदानलाई छिट्टै स्तर उन्नति गर्न सकिने उनले सुनाए। सानातिना खेलकुद प्रतियोगिता त्यहाँ गर्न मिल्ने गरी चाँडै स्तर उन्नति गरिनेछ राईले भने। त्यसका लागि यस मंचले अग्रसरता लिन्छ। स्थानीय प्रतियोगिता, प्रशिक्षण र खेलाड़ीको अभ्यासका लागि मैदान प्रयोगमा ल्याउन सके निर्माणको वातावरण समेत बन्न सक्ने भन्दै यस वर्षदेखि गतिविधि गरिने राईले जानकारी दिए। रंगशाला निर्माण अलपत्र हुनुमा कसको जिम्मेवारी बढ़ी भन्ने प्रश्न पनि उठेको छ। धरान उपमहानगरका लागि 1 अर्ब रूपियाँ लागतको आयोजना आफ्नै स्रोतबाट निर्माण गर्न सहज छैन। स्थानीय तहका आफ्नै प्राथमिकता र सीमित स्रोत छन्, तर स्थानीय स्तरबाट शुरू भएको योजना भएकाले प्रदेश र संघीय सरकारसँग समन्वय गरेर बजेट जुटाउने र योजना अघि बढ़ाउने पहल भने स्थानीय तहले गर्न सक्ने कोशी प्रादेशिक क्रिकेट संघका अध्यक्ष सर्वजीत राज पाण्डे बताउँछन्। आफ्नै शहरमा व्यवस्थित मैदान बनेपछि प्रशिक्षणदेखि राष्ट्रिय स्तरका प्रतियोगितासम्म आयोजना गर्न सकिने खेलाड़ी र खेल प्रेमीको अपेक्षा थियो, तर वर्षौंसम्म निर्माण नहुँदा त्यो उत्साह निराशामा बदलिएको धरानका पूर्व खेलाड़ी अनिल अग्रवाल सुनाउँछन्। उनी भन्छन् एउटा मैदान निर्माण हुनु भनेको केवल खेल खेल्ने ठाउँ तयार हुनु होइन, त्यसले खेलाड़ी उत्पादन, प्रतियोगिता आयोजना, प्रशिक्षण तथा प्राविधिक विकास र स्थानीय अर्थतन्त्रमा समेत योगदान पुर्याउन सक्छ। धरानको क्रिकेट रंगशाला निर्माण अघि बढ़ाउन अब 3 विषय एकसाथ जुटाउनु पर्ने अध्यक्ष पाण्डे बताउँछन्। बजेट, वन प्रक्रिया र निर्माणको स्पष्ट समयसीमा तोकेर काम भए मात्र रंगशाला निर्माणले गति लिन्छ। रेडियो कान्तिपुरका लागि सुनसरीबाट सहकर्मी अर्जुन सुवेदीको साथमा दीपशिखा रेग्मी।
6: कान्तिपुर डायरीमा पुनः ब्रेकको पालो।

0: भगवान नेपाली पेन्ट कम्पनी जस्मिन पेन्ट तीन दशकदेखि नेपाली मनको रंग
1: रेड बुल बबाल एनर्जी

0: काठमाडौँ डायरीमा अब आर्थिक प्रसंग। पर्सा स्थित बिरगंज नागाबाट फलाम तथा फलामबाट बनेका वस्तुको आयात बढ़ेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा यस नाकाबाट फलामजन्य वस्तुको आयात परिमाण र मूल्य दुवैका आधारमा बढ़ेको हो। बिरगंज भन्सार कार्यालय अन्तर्गतको सिरसिया सुखा बन्दरगाह हुँदै रेल मार्फत यस्ता वस्तुको आयात हुने गरेको छ। भन्सार कार्यालयको तथ्याङ्क अनुसार अघिल्लो आर्थिक वर्षमा यस नाकाबाट 71.22 अर्ब रूपियाँ बराबरको 1.02 अर्ब किलो फलामजन्य वस्तु आयात भएको थियो। गत आर्थिक वर्षमा भने आयात बढ़ेर 83.56 अर्ब रूपियाँ बराबरको 1.22 अर्ब किलो पुगेको छ। यस अनुसार एक वर्षमा फलामजन्य वस्तुको आयात मूल्यमा 12.34 अर्ब रूपियाँ र परिमाणमा 20.66 करोड़ किलोले वृद्धि भएको छ।
1: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
3: काठमाडौँको भ्रुकुटी मण्डपमा आयोजित नाइमा नेपाल मोबिलिटी एक्सपो समापन भएको छ। 5 दिनमा मेला अवलोकनकर्ताको संख्या 1,50,000 नाघिएको बताइएको छ। अटो सो प्लानिङ कमिटिका अध्यक्ष गौरव सारडाले आयोजन अवलोकनकर्ताको उल्लेख्य सहभागिताले उत्साहित बनाएको बताएका छन्। मेलामा 55 भन्दा बढ़ी ब्राण्डका सवारी साधन प्रदर्शनीमा राखिएका थिए। मेलामा विभिन्न ब्राण्डले 53 वटा नयाँ मोडलका सवारी साधन सार्वजनिक गरेका छन्।
0: अब अन्तर्राष्ट्रिय प्रसंग। इन्डोनेसियाको पूर्वी क्षेत्रमा गएको 7.7 म्याग्निच्यूडको शक्तिशाली भूकम्पमा परिहालसम्म 53 जनाको मृत्यु भएको छ। आज थप 6 जनाको शव फेला परेको छ।

0: क्षेत्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: हार्दिक श्रद्धांजलि एवं निमन्त्रणा। संखुवा सभा जिल्ला सभा पोखरी गाउँपालिका वडा नम्बर 5 आपुङ निवासी श्री कर्ण बहादुर चामलिङ, राखुमी हंसा राईको श्रीमती स्वर्गीय कर्णमाया चामलिङ, राखुमी हंसा राईको जन्म 2013 जेठ 12 गते भई यही मिति 2083 श्रावण 28 गते बिहिबारका दिन 70 वर्षको उमेरमा असामयिक निधन भएको हुँदा हामी शोकस्तब्ध भएका छौं। उहाँको नाममा किरात राई चामलिङ राखुमी हंसा को रीतिरिवाज तथा परम्परा अनुसार सम्पूर्ण दाजुभाइ छोरी चेली कुल कुटुम्ब मामा मावली ज्वाइँ चेला हितेरी मितेरी आफन्तजन मलामीजन इष्टमित्रहरू सबै भेला भई सुध्याई तथा फार्से हुने परम्परा भएको हुँदा निम्न अनुसारको दुःखको कार्यमा शरीक भइदिनु हुन सादर निमन्त्रणा गर्दछौ। श्रीमान कर्ण बहादुर राई, छोरा बुहारीहरू अर्जुन तथा सुकमाया राई, अशोक तथा सबिना राई, छोरा अञ्जन राई,
2: छोरी ज्वाइँहरू फूलकुमारी तथा टीकाराम राई, रमला तथा दिलीप राई, ममता तथा सन्तोष राई, अञ्जु तथा गोपाल वनेम, अनिशा तथा विजय राई, मनिला तथा सुनील राई, छोरी अनिला राई र आशा राई, नाता नातिनी अमल, चेतना, लुना, अस्मिता, सन्दिका, यमुना, अनिश, सरस्वती, आयुष, सुदीप, सुजल, समीर, युगल, ज्ञानुहाङ राई एवं शोकाकुल समस्त चामलिङ राखुमी हंसा राई परिवार। सुध्याई कार्यक्रम सामेल हुने मिति 2083 भाद्र 03 गते बुधवार, फारसी सुध्याई हुने मिति 2083 भाद्र 4 गते बिहीबार, दुःखको कार्य हुने स्थान सभा पोखरी गाउँपालिका 5 आपुङ, असमर्थताको लागि 98625336 र 98421-93-36।
3: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
4: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी 1 खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98520-29-47, 98-00-90-0062।
5: नमस्कार वडाध्यक्षज्यू।
6: नमस्ते नमस्ते, के भन्न आउनु भयो त?
5: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
6: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
5: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
6: यो मेरो सुट त हाम्रै सखुवा सभाको दबुडा एक मात्रै विश्वासी न, अरू पूर्वकै चर्चित दिशा टेलर्स खादबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि हेर्छ भन्ने विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
5: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
7: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
8: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
9: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
8: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
10: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटा।
11: सम्पर्क नम्बर 0295-60679 र मोबाइल नम्बर 98420-82-776।
12: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी 1 बुदचोक बाटो दूरसञ्चार जाने बाटो।
13: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
14: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
13: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
14: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
13: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
14: ए ल ल, सँगै जाउँ न भाइ।
15: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
14: रबिन टेलर्स, खापारी नगरपालिका नौ, तुमलिङ चार, राधाकृष्ण मन्दिर अगाडि।
15: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
14: सम्पर्क नम्बर 9860-9640-00
15: र 9819-32-76-75।
2: खादबारी खानोपानी उपभोक्ता तथा सरसफाई संस्थाको वार्षिक साधारण सभा तथा अधिवेशन यही मिति 2083 साल आश्विन 11 गते सम्पन्न हुने भएको हुँदा यस संस्थाको सेवा लिई सेवा बापतको बकियोता बुझाउन बाँकी रहनुहुने उपभोक्ताज्यूहरू, सम्बन्धित घरधनीका नाममा धाराको नामसारी गर्न बाँकी रहनुभएका उपभोक्ताज्यूहरू र टोलको नाम फरक भएका उपभोक्ताज्यूहरूलाई मिति 2083 साल भाद्र 5 गते शुक्रबार कार्यालय समयभित्र बकियोता बुझाउन, नामसारी गर्न र टोल सच्याउन हार्दिक अनुरोध गर्दछौ। उक्त अवधिभित्र बकियोता नबुझाए, नामसारी नगरे तथा टोल नसच्याए संस्थाको साधारण सभाका लागि प्रतिनिधि हुन नपाउने बेउरा समेत जानकारी गराइएको छ। खादबारी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था, खादबारी 8, सुनखुवा सभा।
16: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रिनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
17: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको धित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रिनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
16: हाम्रो सेवाहरू
17: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 9825061580 र 9841-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, खादबारी 1, सङ्खुवा सभा।
18: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
17: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
18: प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादबारी नगरपालिका 1, प्रगति टोल।
17: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कान खुलौती टाल्ने, इयर ल्याब सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
18: प्रोप्राइटर प्रतीक्षा दाहाल,
17: सम्पर्क नम्बर 9813-55553 र 9843-18-049।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। पहिरोको कहर बढ़दै पाँच दिनमै 22 जनाको मृत्यु। रोल्पा, बाजुरा र जाजरकोटका सयौं परिवार विस्थापित। पहिरो प्रभावित क्षेत्रमा सरकारले भौगर्भिक अध्ययन गर्ने। पहिरोको संकेत चिन्ह विज्ञको आग्रह।
1: मा छ भने रुखहरू ढल्किने, पोलहरू ढल्किने हुन्छ। कतिपय ठाउँमा चाहिँ त्यो आवाज नै चट चट चट चट जस्तो आवाज आउने दिन।
0: क्षमता भन्दा बढ़ी भारी बोक्ने गाड़ी धनीलाई अब 5 लाख रूपियाँसम्म जरिवाना गरिँदै। कांग्रेसको पार्टी नेतृत्व आधिकारिकता विवाद अब अदालतले टुंग्याउने। एमाले पुनर्गठन नभई पुनर्जागरणको अवस्थामा रहेको ओलीको दावी।
2: कोही हस्ताक्षर गर्दै हिँडेका छन् अध्यक्ष हटाउने, यसका पछाडि केही दम छैन, केही छैन, न पार्टीको तरिका न विधान।
0: पर्याप्त पानी नपर्दा धान रोपाई अझै सकिएन। भोलिदेखि देशभरका म्यान पावर बन्द। भिसाइसकेका श्रमिक समेत नउडाउने निर्णय। कैलालीका 375 किसानलाई राहत स्वरूप अनुदान स्वरूप 5.5 करोड़ अनुदान।
3: जथाभावी चाहिँ यो कानूनको उल्लंघन गरेर यो कानूनले दिएको भार बन्द क्षमता भन्दा बढ़ी लोड ल्याएर सड़क चाहिँ क्षति गरेको अवस्था देखिन्छ।
0: र टप एण्ड T20 खेल्न नेपाल ए टोली अस्ट्रेलिया प्रस्थान।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: पहिरोमा परि 5 दिनमा नै 22 जनाको मृत्यु हुनु प्राकृतिक विपत्ति भन्दा पनि बढ़ी हाम्रो कमजोर पूर्व तयारी र अव्यवस्थित विकासको परिणाम हो। डोजरमुखी सड़क निर्माण, वन विनाश र जोखिमयुक्त बस्ती विस्तारले पहाड़ी क्षेत्रमा पहिरोको जोखिम झन बढ़ाएको छ। सरकारले पूर्व सूचना प्रणाली, जोखिम नक्साङ्कन, सुरक्षित बस्ती र वैज्ञानिक सड़क निर्माणलाई प्राथमिकता दिई विपद न्यूनीकरणमा ठोस कदम चाल्नुपर्छ। मानवीय क्षतिपछि राहत बाँड्ने होइन, विपद आउनु अघि नै जोखिम घटाउने नीति र जिम्मेवारीको प्रभावकारी कार्यान्वयन आजको आवश्यकता हो। अब खबर सन्तोषी रावलबाट।
5: गएको 5 दिनमा रोल्पा, बाजुरा र जाजरकोट पहिरोमा 22 जनाको मृत्यु भएको छ। रोल्पाको थवाङ गाउँपालिकामा 27 गते आएको पहिरोमा परे मृत्यु हुनेको संख्या 12 जना पुगेको छ भने सुनसहरी गाउँपालिकाका 4 जनाको मृत्यु भएको छ भने हिजो मात्रै थप 1 जनाको पहिरोमा परेर मृत्यु भएको हो। यस्तै बाजुराको त्रिवेणी नगरपालिकामा पनि पहिरोमा परेर 1 जनाको मृत्यु भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार हिजो मात्रै जाजरकोटमा गएको पहिरोमा परि मृत्यु हुनेको संख्या 4 पुगेको छ भने 200 घर परिवार प्रभावित भएका छन्। जाजरकोटको भेरी नगरपालिका 2 रिसाङमा पहिरोको कारण जोखिम बढ़ेपछि 200 भन्दा बढ़ी सर्वसाधारणलाई सुरक्षित स्थानमा सारिएको छ। पहिरोको उच्च जोखिममा रहेका करिब 60-70 घर परिवारका 150-200 जनालाई त्रिभुवन आधारभूत विद्यालयको भवनमा आश्रय दिएको छ। त्यसै गरी झ्याली खेत डाँडामा 16, चुसापानीमा 20, राउटेरी डाँडामा 15 र रिसाङ फारूलामा 3 जनालाई सुरक्षित स्थानमा सारिएको छ। सरकारले सम्भावित विपत्ताको खोजी, घाइतेको उद्धार तथा जोखिममा रहेका सर्वसाधारणलाई सुरक्षित स्थानमा सार्ने कामलाई निरन्तरता दिइरहेको प्राधिकरणका सूचना अधिकारी रामबहादुर केसीले सीआईएनलाई जानकारी दिनुभयो।
6: मुख्य रूपमा पछिल्लो पटक चाहिँ 3 जिल्लामा अलिकति बढ़ी प्रभाव देखिएको छ। जस्तो कि रोल्पा जिल्लामा यो थवाङ गाउँपालिका मा चाहिँ सुरुमा चाहिँ यही 27 गते पहिरोबाट करिब करिब 15 जना मानिसहरू प्रभावित भएका थिए। त्यसमा चाहिँ 12 जनाको मृत्यु भएको, 1 जना अहिले पनि बेपत्ता र 2 जना घाइते हुनुहुन्छ भने रोल्पा जिल्लाकै सुनसहरी गाउँपालिकामा फेरि अर्को पहिरोमा परेर 4 जनाको दुःख निधन भयो र हिजो मात्रै पनि रोल्पामा 1 जनाको पहिरोमा परेर मृत्यु भएको छ। यसै रोल्पा जिल्लामा मात्रै पनि पहिरोको कारणले गर्दा हालसम्म 17 जना मान्छेको मृत्यु भएको छ, 1 जना बेपत्ता हुनुहुन्छ र केही चाहिँ घाइते हुनुहुन्छ भने दर्जनौं घर परिवार चाहिँ प्रभावित हुनुभएको छ। त्यस्तै गरेर अर्को बाजुरा जिल्लामा पनि यो त्रिवेणीकामा पहिरोको कारणले गर्दा 1 जनाको मृत्यु भयो र 2 जना घाइते हुनुभयो। त्यहाँ पनि करिब करिब 20 घर परिवार चाहिँ प्रभावित हुनुभएको छ र उहाँहरूलाई अहिले व्यवस्थापन भइराखेको छ। र हिजो मात्रै हाम्रो जाजरकोट जिल्लामा यो यो चाहिँ धेरै नगरपालिका अर्ना दुई रिसाङ लगायतका चाहिँ क्षेत्रमा पहिरोले ठूलो क्षति गरेको छ र पहिरोमा परेर अहिलेसम्म 9 जना घाइते हुनुभएको छ, करिब 4 जनाको चाहिँ मृत्यु भइसकेको अवस्था छ भने अब त्यसमा चाहिँ करिब करिब 200 भन्दा बढी मानिसहरू चाहिँ प्रभावित भएको अवस्था छ र उहाँहरूलाई अहिले चाहिँ सुरक्षित ठाउँमा ल्याएर चाहिँ राखिएको छ। यसरी पछिल्लो पटक चाहिँ मुख्य रूपमा चाहिँ यो रोल्पा त्यस्तै गरेर जाजर

0: पानी परिरहेको छ भने त्यस्ता स्थानका बासिन्दा अझ सतर्कता रहनुपर्ने पहिरो विज्ञहरूले सुझाव दिएका छन्। सीआईएनसँग कुरा गर्दै पहिरो विज्ञ बसन्त राज अधिकारीले भन्नुभयो,
1: खानाबाट झ्याप्पै पहिरो पनि जान सक्छ कहिलेकाहीँ। कहिलेकाहीँ हामी कस्तो हुन्छ नि, यहाँ पहिरो जाँदैन जस्तो लाग्छ कि, तर वास्तवमा त्यो प्रक्रिया चाहिँ डेभलप भइसकेको हुन्छ, त्यो अवस्थामा पनि पहिरो जान्छ। अर्को चाहिँ कस्तो हुन्छ भने एकदम धेरै पानी परेर अब हामी बसेको ठाउँ भनौँ न, हामी अब हाम्रा बुवा आमाहरू बाजे बजेहरू सयौं वर्षदेखि बसिरहेको ठाउँमा पहिरो नगएको ठाउँमा पनि पहिरो जान्छ नि त। त्यो चाहिँ कतिपय अवस्थामा हामीले गरेका मानवीय क्रियाकलाप एउटा, अर्को चाहिँ हाम्रो हिमालय पर्वत श्रृङ्खला त बनिरहेछ नि त, यो त उचाइ लिइरहेछ, त्यस कारणले गर्दा यहाँ भौगर्भिक हलचलहरू छन् जसले गर्दा पहिला भन्दा अलिकति फरक भइसकेको, र अहिले पछिल्लो चरणमा जलवायु परिवर्तनले गर्दाखेरि जुन पानी पर्ने क्रम चाहिँ अलिकति परिवर्तन भएको छ, एकैचोटि धेरै पानी पर्ने त्यसले गर्दा चाहिँ त्यो जुन माटो हुन्छ नि, माटोमा पानी छिरिसकेपछि एउटा चाहिँ बिस्तारै चाहिँ पहिरो जान्छ, अर्को चाहिँ एकैचोटि झ्याप्पै पहिरो जाने हुन्छ। त्यस कारण चाहिँ कहिलेकाहीँ हामीलाई चाहिँ पहिरो जाँदैन जस्तो लाग्छ, तर त्यहाँ चाहिँ भौगोलिक हिसाबले त्यो चाहिँ बनिरहेको हुन्छ, यत्तिकै
2: चाहिँ
1: पहिरो जाँदैन,
2: सङ्केत चाहिँ हामीलाई दिइरहेको हुन्छ कि हुँदैन,
1: हुन्छ पहिरोका सङ्केतहरू हुन्छन्। जस्तै बिस्तारै बग्ने पहिरोमा छ भने रुखहरू ढल्किने, पोलहरू ढल्किने हुन्छ, कतिपय ठाउँमा चाहिँ नि त्यो आवाज नै चट चट चट चट जस्तो आवाज आउने सुनिन्छ, माटो मुनिबाट बाहिर निस्किँदाखेरि, कतिपय चाहिँ पहिरो जाने ठाउँमा चाहिँ नि त्यो चिराहरू पर्ने होइन, त्यस्तो प्रक्रियाहरू पनि देखिन्छ, र कतिपय अवस्थामा सामान्य रूपमा चाहिँ पहिला भनौँ न अब राति सुत्दाखेरि चाहिँ त्यो खेत अथवा चाहिँ बारी त्यस्तै थियो, भोलिपल्ट बिहान उठ्दाखेरि अलिकति परिवर्तन भइरहेको जस्तो, अलिकति खाल्टो परे जस्तो, अलिकति सरे जस्तो, त्यस्तो भयो भने चाहिँ त्यहाँ पहिरो जान सक्ने लक्षणहरू देखिन्छन्।
2: यो संकेत दिने पहिरो त ठिकै हो, अगाडि पनि थाहा पाउन सक्थ्यो, अब संकेतै नदिने पहिरोमा चाहिँ लास्टै डर मर्दो हुने भयो, त्यो चाहिँ कसरी थाहा पाउने त्यस्तो बेलामा?
1: हो, यसको लागि चाहिँ वैज्ञानिक विधिहरू छन्। नेपालको कुन जिल्लाको कुन पालिकामा कुन ठाउँमा पहिरो जान्छ भनेर चाहिँ मोटामोटी रूपमा चाहिँ हामीले चाहिँ त्यसको मूल्याङ्कन गर्न सकिन्छ, भन्न सकिन्छ, तर त्यहाँ पहिरो आएर त्यही एउटा घरलाई असर गर्छ कि गर्दैन, अथवा चाहिँ पुललाई असर गर्छ कि गर्दैन भनेर चाहिँ त्यहीँ नै गएर अध्ययन गर्नुपर्ने हुन्छ, र त्यसका विधि प्रविधिहरू छन् त्यो थाहा हुन्छ।
0: यसैबीच सरकारले पहिरो प्रभावित जिल्लामा थप विपदको सम्भावना पहिचान गर्न प्रारम्भिक भौगोलिक अध्ययन गर्ने भएको छ। मनसुन प्रतिकारी कमाण्ड पोस्टको आज बसेको बैठकले रोल्पाको थवाङ गाउँपालिका र सुनसहरी गाउँपालिका, बाजुराको त्रिवेणी नगरपालिका, जाजरकोटको भेरी नगरपालिका र आसपासका क्षेत्रमा प्रारम्भिक भौगोलिक अध्ययन गर्न प्राविधिक टोली खटाउने निर्णय गरेको हो। एक स्थानीय तह दुई उत्पादन अभियान अन्तर्गत कैलालीका 373 किसानले गएको गत आर्थिक वर्षमा 5,50,00,000 अनुदान पाएका छन्। भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका अनुसार कार्यक्रम मार्फत कैलालीका 13 स्थानीय तहमा विशेष पकेट क्षेत्र विकास कार्यक्रम संचालन गरी उक्त अनुदान उपलब्ध गराएको हो। बाख्रा, भैंसी, बंगुर र मत्स्य पालनतर्फका फार्म समूह तथा सहकारीलाई 5,50,00,000 रूपियाँ अनुदान उपलब्ध गराएको हो। सरकारले सड़क तथा पुलमा हुने क्षति न्यूनीकरण गर्न मालवाहक गाड़ीको भारवहन क्षमतामा कडाई गर्ने तयारी गरेको छ। प्रस्तावित सार्वजनिक सड़क विधेयकमा क्षमताभन्दा बढ़ी भार बोकेर सड़क तथा पुलमा क्षति पुर्याउने मालवाहक गाड़ीलाई प्रतिपटक 5,00,000 रूपियाँसम्म जरिवाना गर्ने व्यवस्था प्रस्ताव गरिएको छ। राष्ट्रिय योजना आयोगका सदस्य अर्जुन जंग थापाका अनुसार प्रति किलोमिटर 25-30 करोड़ रूपियाँसम्म लागतमा निर्माण हुने आधुनिक सड़कलाई दिगो बनाउन भारवाहन सीमा कडाई गर्न लागेको बताउनुभयो।
3: जथाभावी चाहिँ यो कानूनको उल्लंघन गरेर यो कानूनले दिएको भारवहन क्षमता भन्दा बढ़ी लोड ल्याएर सड़क चाहिँ क्षति गरेको अवस्था देखिन्छ। त्यसो भावनाले त्यसलाई नियन्त्रण गर्न र चाहिँ सड़कलाई दिगो र लामो समयसम्म टिकाउनको लागि हामीले कानूनी जुन प्रावधान छ त्यसलाई हुबहु लागू गर्न मात्रै खोजे हो, अरू केही गर्न खोजे होइन। लोड ल्याउनलाई कुनै प्रब्लम छैन, एउटै ट्रकले तपाईँको चाहिँ 100 टन ल्याउनुहुन्छ भने पनि कुनै समस्या छैन, 100 टन पनि ल्याउन सक्नुहुन्छ एउटा ट्रकमा, तर एउटा एक्सलबाट पिचमा जाने चाहिँ भार भनेको 10.2 टन हाम्रो कानूनी प्रावधान छ, भार चाहिँ 10.2 टनमा चाहिँ सीमित राखेर एउटै ट्रकमा धेरैवटा एक्सल राखेर तपाईँले 100 टन ल्याउनुहोस् त्यसले कुनै बन्देज छैन।
0: नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद तत्काल राजनैतिक सहमतिबाट टुंगिने भन्दा अब सर्वोच्च अदालतको फैसलातर्फ मोड़िएको छ। आज पत्रकारसँग कुरा गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर

0: देउवाले सर्वोच्च अदालतबाट न्याय पाएपछि पार्टीभित्रको विवाद समाधान भई कांग्रेस एकबद्धता हुने बताउनुभयो।
1: पहिलेको पार्टी अधिवेशन मैले मानेको पनि थिएन, त्यो चाहिँलाई मैले भनेको थिएँ सबै पार्टीको सहमतिले गरौँ विशेष महाधिवेशन, यसरी नगर्नु भन्दा भन्दै जबरजस्ती विशेष महाधिवेशन गरेर अन्य पूर्ण तरिकालाई धेरै साथीहरूलाई बाहिर राख्यो। त्यसको खिलाफमा हामीले अदालतमा गयौं, अदालतले भनेको छ यो त अन्याय भयो भनेर, मलाई विश्वास छ अदालतको पूर्ण पठाउनु बाँकी छ, अदालतको पूर्ण निर्णय आउनु बाँकी छ। त्योभन्दा अगाडि मैले धेरै कुरा भन्नु छैन, मैले अदालतको विषयमा केही बोल्नु छैन, त्यसै कारण अदालतलाई म हार्दिक पूरा विश्वास गर्दै अदालतलाई अदालतको लागि पनि मान्छु।
0: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्व परिवर्तनको माग गर्दै भइरहेको गतिविधिप्रति असन्तुष्टि जनाउँदै एमाले अहिले पुनर्गठन नभई पुनर्जागरणको अवस्थामा रहेको बताउनु भएको छ। झापा एमाले आयोजना गरेको मिशन पार्टी जागरण अभियान उद्घाटन गर्दै अध्यक्ष ओलीले सामाजिक सञ्जालमा स्टाटस लेख्ने वा हस्ताक्षर अभियान चलाएर अध्यक्ष हटाउने प्रयास पार्टीभित्र स्वीकार्य नहुने चेतावनी दिनुभयो।
2: केसका पछाडि केही दम छैन, केही छैन, न पार्टीको तरिका न विधान। अस्ति महाधिवेशन भएको तपाईँ हामी सबैलाई थाहा छ, हामी आफै पनि सहभागी भयौँ होला, आफै केन्द्रीय सदस्य थुप्रै छानिएका होला, त्यसले हटाउँछु भने आएछ के भने आएछ, अहिले यी सबै कुराहरू बेकार गर्नु। त्यसर्थ साथीहरू पार्टीप्रति एकदम दृढ विश्वासका साथ अगाडि बढ्नुहोस्, केही हुनेवाला होइन।
0: साझा खबरमा अब खेल खबर। नेपाल ए क्रिकेट टोली अस्ट्रेलियामा आयोजना हुने टप एनडी टी20 प्रतियोगिता खेल्न त्यसतर्फ प्रस्थान गरेको छ। प्रतियोगिता डर्बिनमा अगस्त 20 देखि 30 सम्म हुनेछ। अस्ट्रेलियाको घरेलु तथा अन्य अन्तर्राष्ट्रिय टोलीसँग खेल्ने अवसरलाई नेपाली खेलाड़ीका लागि महत्वपूर्ण अनुभवका रूपमा हेरिएको छ। नेपालले यसअघि पनि टप एण्ड टी20मा सहभागिता जनाइसकेको छ र अस्ट्रेलियामा नेपाली क्रिकेटको समर्थक आधार समेत बलियो रहेको आयोजकले जनाएको छ।
3: कतै अविरल वर्षाले बाढ़ी पहिरो, कतै पानी नपर्दा खेत बाँझै।
4: 2 महिनाको बिउ भइसक्यो, पानी आकाशबाट आउँदैन,
5: पानी ठिलो खाएर यस्तो भयो, बिहार पनि सिक्किएको, पानी पनि यस्तो छ, खेती
3: सिंचाई अभावले थलियो धान खेती, दाङमा 100 बिघा बाँझै रिपोर्ट। पहिरोको पीड़ामा बालबालिका सुरक्षाको खोजीमा सरकार कुर्दै। सम्वाद श्रृंखला हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौ।
7: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटीन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
6: स्वस्थ बालबालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
7: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
3: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। कतिपय स्थानमा लगातार पानी पर्दा बाढ़ी पहिरोले जनजीवन प्रभावित भइरहेको छ, तर दाङमा भने समयमै पानी नपर्दा धान रोपाई अझै सकिएको छैन। दाङमा 36,400 हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ। आकाशबाट पानी नपरेको र सिंचाईको लागि कुलोको राम्रो व्यवस्थापन नभएका कारण दाङमा 100 बिघा जमीनमा धान खेती हुन सकेको छैन भने रोपाईका लागि राखेको ब्याड पनि सुक्न थालेको छ।
9: दाङमा सिंचाई सुविधा नपुगेका धेरै ठाउँमा अहिले पनि किसानका खेत बाँझै छन्। रोपाईका लागि भनेर राखिएको ब्याड पानी नपाएर सुक्न थालेको छ। कतिपय किसान पिउने पानीका लागि खनेको इनारबाट मोटर लगाएर दैनिक एक दुई गरा रोपाई गरिरहेका छन् भने कतिपय किसान अझै पनि पानी आउँछ कि भन्ने आशामा छन्। कोराही उपमहानगरपालिका 9 पर्सिनीका किसान छोटकन्या चौधरी,
5: पानीले ठेलो भयो, पहिले त चाहिँ साउनको पानी ठिलो भएर यस्तो भयो, बिहार पनि सिक्किएको, पानी पनि यस्तो छ, बल्ल गत लाग्छन् खेती, अहिले पनि ढुन्न के हो, अब पानी पर्दैन, रोपा धान त्यस्तै छ।
9: समयमै पानी पर्ला र रोपाई गरौंला भन्ने सोचेका किसान पर्याप्त पानी नभएको र सिंचाई सुविधा पनि नभएका कारण निराश छन्। अहिले जे जस्तो भए पनि आगामी वर्षहरूमा सरकारले सिंचाईको सुविधा मिलाइदिए हुन्थ्यो भन्नुहुन्छ कोराही 8 ढिकपुरकारका किसान जगदीश कुमार हरिजन।
4: हामीले धेरै मार्का परेको छ, अर्को कुवाबाट हामी के भन्छन् कुवाबाट पानी तानेर त्यो पनि आजसम्म के भन्छन् 2 महिनाको बिउ भइसक्यो, पानी आकाशबाट आउँदैन, हाम्रो गरिब जनताहरूको कहीँ व्यवस्था छैन, के गर्ने? अब हामीहरू साउनको पहिलो हप्तामा हामी रोपिसकेको थियौँ, अब पानी आकाशबाट पनि आन्न, कहीँबाट पनि आन्न, हामी किसानले कहाँबाट कसरी खुन्छ, के गरौँ?
9: किसानले पर्याप्त मात्रामा रासायनिक मल त पाउन सकेका छैनन् नै, त्यसमाथि अहिलेको अनियमित वर्षाका कारण पीड़ा थपिएको उनीहरूको भनाइ छ। किसानका यी समस्यालाई तीनै तहका सरकारले बेलैमै सम्बोधन गर्नुपर्ने बताउँदै कोराही 8 ढिकपुरका किसान टेकबहादुर खड्का,
10: हामी किसानीहरूलाई पानीको यहाँ सिंचाईको व्यवस्था पनि छैन र एक त प्रकृतिले पनि अलिक ठग्यो, आकाशबाट पनि पानी परिरहेको अवस्था छैन। अघि पछिको समयमा हामीले असारको लास्टदेखि साउनको पहिलो हप्तासम्म सिद्धा हुन्थ्यो भने अहिलेको अवस्थामा खेती लागेको पनि छैन, अझै बाँझै छ। हामीले कुवाबाट एउटा दुइटा गरा गर्दै सिंचाई गर्दै लगाउँदै गरिरहेको छौँ, त्यो पनि भने जस्तो भइरहेको छैन। ब्याड छिपेर पनि त्यो समय गएको अवस्था जस्तो पनि छ, मोल बिउको पनि समस्या छ, सिंचाईको पनि समस्या छ, त्यही भएर अलि भने जस्तो समय भएको छैन हाम्रो यतातिर खेती।
9: यस वर्ष दाङमा पर्याप्त मात्रामा पानी परेन, असारको अन्तिम सातादेखि साउन पहिलो हप्तासम्म लगभग रोपाई सकिन्थ्यो, यस वर्ष साउनको महिना सकिन लाग्दा अझै रोपाई सकिएको छैन। कृषि ज्ञान केन्द्र दाङको तथ्याङ्क अनुसार दाङ जिल्लामा साउन 22 गतेसम्म 95% रोपाई भएको भने पनि धेरै किसानको खेत भने बाँझै छन्। कृषि ज्ञान केन्द्र दाङका प्रमुख नवराज भण्डारी,
11: हाम्रो अनुमान पूर्वानुमान भनेको श्रावणको 10 गते भित्र दाङमा रोपाई भइसक्छ भन्ने हो, तथापि हालसम्म कुल हाम्रो अनुमानित क्षेत्रफल भनेको 36,400 हेक्टर छ, तर चाहिँ नि अब यो समयमा पानी नपरेको कारणले गर्दा केही ठाउँहरू चाहिँ सुक्खा भएको कारणले केही क्षेत्रफल घटेको छ।
9: कृषि ज्ञान केन्द्र दाङको तथ्याङ्क अनुसार हालसम्म 34,200 हेक्टर अर्थात 95.03% धान रोपाई भएको छ। सुशीला ओली, सीआईएन रेडियो, मध्य पश्चिम दाङ।
3: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। पहिलोपछि असुरक्षित बाल बालिका खोज्दैछन् सुरक्षित आश्रयसँगै शिक्षाको अधिकार।
12: सडकको माथिबाट पहिरो झरिरहेको छ, यस्तो अवस्थामा हामीहरू विद्यालय जान असुरक्षित हुन्छौँ र हामीले यस्तो वातावरणमा कसरी आफ्नो अध्ययनलाई निरन्तर दिइरहने भनेर हामी निकै चिन्तित छौँ र हजुरहरूले यसको बारेमा केही व्यवस्था गर्नुभएको छ।
3: पहिरो प्रभावित बालबालिकालाई जोगाउने सरकारको पहलबारे बालबालिकाको प्रश्न सहित सरोकारवालाको जवाब संवाद श्रृंखला हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
13: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
14: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
13: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
14: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
13: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
14: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
13: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाउं, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी सामुदायिक रेडियो उदयपुर र सीआईएन
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
3: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हाम्रो पालो।
13: नमस्कार, म सन्तोष। संवाद श्रृंखला हाम्रो पालोमा तपाईलाई स्वागत छ। आज हामी हाम्रो पालोको 315 खण्डमा छौं। वर्षासँगै देशभरि बाढ़ी र पहिरोका घटनाहरू बढ़िरहेका छन्। त्यसमध्ये जाजरकोटमा हालै ठूलो वर्षापछि पहिरोले जनधनको क्षति पनि भएको छ। केही बाटोहरूमा पहिरो जाँदा विद्यालयहरू बन्द भएका छन्। जाजरकोटका केही विद्यालयका बालबालिकाको प्रश्नको जवाब हामीले प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीसँग लिएका छौं।
15: नमस्कार, म राजेन्द्र, म जाजरकोटको खेडागाढ नगरपालिका वार्ड नम्बर 12 चन्द्रशती माध्यमिक विद्यालयमा अध्ययनत छात्र। हाम्रो विद्यालय गाउँघरतिर चाहिँ सडकको माथिबाट पहिरो झरिरहेको छ। यस्तो अवस्थामा हामीहरू विद्यालय जान असुरक्षित हुन्छौँ र हामीले यस्तो वातावरणमा कसरी आफ्नो अध्ययनलाई निरन्तर दिइरहने भनेर हामी निकै चिन्तित छौँ र हजुरहरूले यसको बारेमा केही व्यवस्था गर्नुभएको छ होला?
16: स्थानीय तहसम्म चाहिँ कोर्डिनेट गर्छौँ। जुन किसिमको हाम्रो विद्यार्थी भाइ बहिनीले प्रश्न गर्नुभएको छ, नलगाड नगरपालिकासँग सम्बन्धित रहेछ। नलगाडको हाम्रो विपद फोकल पर्सनलाई कुन बाटोको कुन विद्यालय हो अवरोध भएको हामीलाई जानकारी प्राप्त भयो भने स्थानीय तत्काल स्थानीय तहमा भएको विपद उद्धारको सामान हामी डोजर मार्फत चाहिँ विद्यालयसम्म पहुँच पुग्ने बाटोहरूलाई सहज रूपमा चाहिँ तपाईँको खुल्ले वातावरण हामी सिर्जना गर्छौँ। त्यसरी विद्यालय जानै नसक्ने अवस्था चाहिँ सिर्जना हुन दिँदैनौँ। यो प्रश्नको लागि भाइ बहिनीलाई धन्यवाद दिन चाहन्छु।
17: मेरो नाम चाहिँ प्रतिज्ञा, म चाहिँ अहिले पढ्ने 10मा। हाम्रो यो विपद व्यवस्था सम्बन्धी अब के व्यवस्थापन गरिएको छ, विद्यार्थीहरूलाई के कतिको सुविधा दिएको छ, अनि बाढी पहिरो व्यवस्थापन निम्ति हामीले स्थानीय सरकारवालाको के भूमिका रहेको छ, अनि बाढी पहिरो कति अपेक्षा गरिएको छ, कति योजनाहरू बनाइएका छन्, यसलाई कसरी हामीले न्यूनीकरण गर्न सक्छौ, र विभिन्न कस्ता तालिमहरू पनि हाम्रो विद्यालयमा अथवा हाम्रो समुदायमा कस्तो कस्तो तालिमहरू व्यवस्थापन गरिएको छ?
16: धन्यवाद प्रश्नको लागि। जाजरकोटमा विशेष गरेर भूकम्पपछि धेरै ठाउँमा चाहिँ जमिनको चाहिँ अलि हलचलको कारण र एकचोटि मनसुनको कारणले गर्दा धेरै बाटोहरू अवरुद्ध छन्। यसको लागि पूर्व तयारीको निम्ति हामीले प्रत्येक स्थानीय तहमा चाहिँ स्थानीय तह र मातहतका निकायहरूबाट हाम्रो सुरक्षा निकाय मार्फत कसरी विपदमा चाहिँ सुरक्षित हुने भन्ने विषयमा हामीले चाहिँ प्रचार प्रसार पनि गरेका थियौँ र स्थानीय तहबाट यसरी विपदमा कसरी चाहिँ तपाईँ सेभ हुने भन्ने विषयमा पनि हामीले टाइम टाइममा चाहिँ तपाईँको सार्वजनिक चाहिँ सूचना दिने र स्कूलहरूमा गएर पढाउने चाहिँ काम गरेका थियौँ। र हाम्रो विपद पूर्व तयारीको विषयमा चाहिँ उहाँले कुरा गर्नुभएको छ। विपद पूर्व तयारीमा हामीले मनसुन जाने विपदबाट कसरी हामी सेभ हुने, हाम्रो टिमहरू कसरी परिचालन हुने, कुन ठाउँमा विपदको यदि घटना भइहाल्यो भने सम्बन्धित स्थानीय तहको विपद फोकल पर्सन र नजिकको सुरक्षा निकायमा कसरी चाहिँ सूचना छिटोभन्दा छिटो पुर्याउने भनेर टोल फ्री नम्बर 1234 हामीले त्यो नम्बर कायम गरेका छौँ। जुनसुकै व्यक्तिले जुनसुकै प्रकारको चाहिँ विपद पर्दा पनि त्यो फोनमा चाहिँ तपाईँ कल गरेपछि हामी तत्काल रिस्पोन्स गरेर क्विक रिस्पोन्स टिमहरू चाहिँ हामीले चाहिँ गठन गरेका छौँ। अब ब्याड लक भनौँ, अनलक्की भनौँ, हिजो राति चाहिँ तपाईँ ठूलो चाहिँ वर्षा र विपदको कारणले गर्दा भेरी नगरपालिकाका विभिन्न ठाउँमा चाहिँ ठूलो चाहिँ बाढी र पहिरो जाँदाखेरि केही चाहिँ विद्यालय आगमन जहाँ हामी दिनभरि चाहिँ राहत उद्धारको कार्यक्रममा खट्यौँ र केही विद्यालयमा एक दुई दिन चाहिँ त्यो बाटोहरू सञ्चालन गर्न हामी समन्वय गरिरहेका छौँ। स्थानीय विपद व्यवस्थापन समिति र भोलि चाहिँ हामी डीडीएमसीको बैठक बसेर कुन कुन ठाउँका विद्यालय पहुँचका बाटो, ग्रामीण क्षेत्रमा पुग्ने बाटाहरू कुन कुन बाटाहरू अवरोध छन् त्यो डीडीएमसीको बैठकले तत्काल चाहिँ तपाईँको कार्ययोजना बनाएर ती कुराहरू चाहिँ तपाईँ बाटोहरू चाहिँ तपाईँको खुलाउने र विपद प्रभावितलाई राहत र चाहिँ अस्थायी बसोबासको व्यवस्था गर्ने भन्ने कुरा चाहिँ हामी योजनामा छौँ। प्रश्नको लागि भाइ बहिनीलाई धेरै धेरै धन्यवाद र विपदमा कसरी सुरक्षित हुने भनेर हाम्रो निरन्तर चाहिँ जिल्ला प्रहरी कार्यालय केही चाहिँ एनजिओ आईएनजिओ र संस्थाहरूबाट र स्थानीय विपद व्यवस्थापन बाट पनि हाम्रा चाहिँ तपाईँको प्रसार प्रसार र जानकारीमूलक कार्यक्रमहरू पनि सञ्चालन गर्दै आइरहेका छौँ। यसको लागि प्रश्नकर्ता नानीलाई धेरै धेरै
11: धन्यवाद।
18: नमस्कार, मेरो नाम ईश्वर कक्षा 9 गर्छु, यही जाजरकोट खेडाघाट नगरपालिका वार्ड नम्बर 12। मेरो स्कुलको नाम चाहिँ श्री जनकल्याण माध्यमिक विद्यालय खेडाघाट नगरपालिका। अहिले जाजरकोटमा बढी बाढी पहिरो गएको छ, अनि त्यसपछि हाम्रा विद्यालयका या धेरै विद्यालयका बालबालिकाहरूका किताबहरू बिग्रिसकेका छन् र त्यसपछि यो बाढी पहिरो जोखिममा तपाईँहरूले कस्तो भूमिका लिनुभएको छ
11: हस्? धन्यवाद, प्रश्नकर्ता भाइ बहिनीलाई धन्यवाद दिन चाहन्छु। विशेष गरेर हामी आज केन्द्रित भेरी नगरपालिका अन्तर्गतको वडा नम्बर 2 विपद प्रभावित क्षेत्रमा हामी केन्द्रित थियौं। प्रश्नकर्ताको छेडागा नगरपालिकामा हाम्रो विपद सम्बन्धी त्यस्तो खालको घटना घटेको, बाटो अवरोध भएको भन्ने हामीलाई जानकारी प्राप्त भएको छैन। तथापि ठूलो चाहिँ वर्षा भएको कारणले गर्दा केही स्थानीय रोडहरू अवरोध हुन सक्छन्। यो प्रश्नसँगै मैले चाहिँ विपद फोकल पर्सनसँग फोन गराएर कुन कुन बाटाहरू चाहिँ कहाँ अवरोध छन्, स्थानीय तहको सहकार्यमा र सड़क डिभिजन कार्यालय र पूर्वाधार विकास कार्यालयबाट हामी त्यो अवरोध भएका चाहिँ बाटाहरू तत्कालहरू चाहिँ खुलाउने, विद्यालयहरू चाहिँ सुचारू रूपमा भाइ बहिनीहरूलाई सहज रूपमा पुग्ने वातावरण सिर्जना गर्छौं र स्थानीय आगमनलाई सहज बनाउनतिर चाहिँ हामी केन्द्रित रहन्छौं। र हाम्रो एउटा विपद पूर्व तयारी हाम्रो कार्ययोजना छ, त्यो कार्ययोजना अनुसार तत्काल हाम्रो रिस्पोन्ड गर्ने टिम छ, त्यो टिम पनि त्यस्तो विपद चाहिँ अथवा बाटो अवरोध भयो, विद्यार्थीले पढ्नै अवरोध हुने स्थिति सिर्जना भयो भने हाम्रो टिम पनि त्यहाँनिर चाहिँ तपाईँ उपस्थित हुन्छ। स्थानीय तहको विपद व्यवस्थापनको फोकल पर्सनलाई सम्पर्क गरेर यसको लागि चाहिँ हामीले जुन किसिमको जानकारी दिनुभयो हामी त्यसको लागि रिस्पोन्स गर्छौँ। हाम्रो चाहिँ क्विक रिस्पोन्स टिम तयार छ, केही समस्या भएछ भने यो टेलिफोन मार्फत र हाम्रो टोल फ्री नम्बर 1234 तपाईँले सिधै कल गर्न सक्नुहुन्छ। बाबु नानीहरूलाई म त्यही किसिमको चाहिँ मेसेज दिन चाहन्छु। प्रश्नको लागि हार्दिक धन्यवाद।
13: विपद वा अन्य कुनै पनि संक्रामक रोगका कारण बालबालिकाको मनोविज्ञानमा परेको प्रभावका बारेमा कुनै पनि प्रश्न, जिज्ञासा, गुनासा वा विचार तपाईँको आवाजमा रेकर्ड हुने हाम्रो आईभीआर नम्बर 01-5268-646 फोन गरी रेकर्ड गराउनुहोला। आउने साता प्रश्नको उत्तर खोजौला। साझा खबरमा हाम्रो पालो आजलाई यति, अब तपाईको पालो।
3: पछिल्लो समय नेपालमा पहिरोको कहर बढ्दै 5 22 जनाको मृत्यु, रोल्पा, बाजुरा र जाजरकोटका 100 परिवार पहिरोका कारण विस्थापित भएका छन्। पहिरो प्रभावित क्षेत्रमा सरकारले भौगर्भिक अध्ययन गर्ने भएको छ। पहिरोको संकेत चिन्ह विज्ञले आग्रह गरेका छन्। क्षमताभन्दा बढ़ी भारी बोक्ने गाड़ी धनीलाई अब 5,00,000 रूपियाँसम्म जरिवाना गरिँदै कांग्रेसको पार्टी नेतृत्व आधिकारिकका विवाद अब अदालतले टुंग्याउने भएको छ। एमाले पुनर्गठन नभई पुनर्जागरणको अवस्थामा रहेको नेकपा एमालेका अध्यक्ष ओलीको दावी छ। पर्याप्त पानी नपर्दा धान रोपाई अझै सकिएन। भोलिदेखि
19: रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 8 बज्यो।

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: नमस्कार है वडा अध्यक्षज्यू।
2: नमस्ते नमस्ते, के भन्न आउनु भयो त?
1: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
2: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
1: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
2: यो मेरो सुट त हाम्रै सखुवा सभाको नमुना एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खादबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि हेर्छ भन्ने विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
1: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
3: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
4: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
5: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
6: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
7: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
5: सम्पर्क नम्बर 0295706779 र मोबाइल नम्बर 98420872776।
8: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, निशान खादबारी एक बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
9: हार्दिक श्रद्धांजलि एवं निमन्त्रणा, संखुवा सभा जिल्ला सभा पोखरी गाउँपालिका वडा नम्बर 5 आपुङ निवासी श्री कर्ण बहादुर चामलिङ, राखुमी हंसा राईको श्रीमती स्वर्गीय कर्णमाया चामलिङ, राखुमी हंसा राईको जन्म 2013 जेठ 12 गते भई, यही मिति 2083 श्रावण 28 गते बिहिबारका दिन 70 वर्षको उमेरमा असामयिक निधन भएको हुँदा हामी शोकस्तब्ध भएका छौं। उहाँको नाममा किरात राई चामलिङ राखुमी हंसा को रीतिरिवाज तथा परम्परा अनुसार सम्पूर्ण दाजुभाइ, छोरी चेली, कुल कुटुम्ब, मामा मावली, ज्वाई चेला, हितेरी मितेरी, आफन्तजन, मलामीजन, इष्टमित्रहरू सबै भेला भई सुध्याई तथा फार्से हुने परम्परा भएको हुँदा निम्न अनुसारको दुःखको कार्यमा सरिक भइदिनु हुन सादर निमन्त्रणा गर्दछौ। श्रीमान कर्णबहादुर राई, छोरा बुहारीहरू अर्जुन तथा सुकमाया राई, अशोक तथा सबिना राई, छोरा अञ्जन राई,
10: छोरी ज्वाईहरू फूलकुमारी तथा टीकाराम राई, रमला तथा दिलीप राई, ममता तथा सन्तोष राई, अंजु तथा गोपाल वनेम, अनिशा तथा विजय राई, मनिला तथा सुनील राई, छोरी अनिला राई र आशा राई, नाता नातिनी अमल, चेतना, लुना, अस्मिता, सन्दिका, यमुना, अनिश, सरस्वती, आयुष, सुदीप, सुजल, समीर, युगल, ज्ञानुहाङ राई एवं शोकाकुल समस्त चामलिङ राखुमी हंसा राई परिवार। सुध्याई कार्यक्रम सामेल हुने मिति 2083 भाद्र 03 गते बुधवार, फारसी सुध्याई हुने मिति 2083 भाद्र 4 गते बिहीबार, दुःखको कार्य हुने स्थान सभा पोखरी गाउँपालिका 5 आपुङ, असमर्थताको लागि 98620553636 र 98421193636। खादबारी खानोपानी उपभोक्ता तथा सरसफाई संस्थाको वार्षिक साधारण सभा तथा अधिवेशन यही मिति 2083 साल आश्विन 11 गते सम्पन्न हुने भएको हुँदा यस संस्थाको सेवा लिई सेवा बापतको बकियोता बुझाउन बाँकी रहनुहुने उपभोक्ताज्यूहरू, सम्बन्धित घरधनीका नाममा धाराको नामसारी गर्न बाँकी रहनुभएका उपभोक्ताज्यूहरू र टोलको नाम फरक भएका उपभोक्ताज्यूहरूलाई मिति 2083 साल भाद्र 5 गते शुक्रबार कार्यालय समयभित्र बकियोता बुझाउन, नामसारी गर्न र टोल सच्याउन हार्दिक अनुरोध गर्दछौ। उक्त अवधिभित्र बकियौता नबुझाए, नामसारी नगरी तथा टोल नसच्याए संस्थाको साधारण सभाका लागि प्रतिनिधि हुन नपाउने बेउरा समेत जानकारी गराइएको छ। खादबारी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था, खादबारी 8 संखुवा सभा।
11: हजुर
10: हार्दिक श्रद्धांजलि एवं निमन्त्रणा। संखुवा सभा जिल्ला सभा पोखरी गाउँपालिका वडा नम्बर 5 आपुङ निवासी श्री देवी बहादुर राईको श्रीमती स्वर्गीय हर्कमाया राईको जन्म 2010 जेठ 5 गते भई मिति 2083 असार 29 गते सोमबारका दिनमा 73 वर्षको उमेरमा असामयिक निधन भएको हुँदा हामी शोक स्तब्ध भएका छौं। उहाँको नाममा किरात राई चामलिङ राख्मी हंसाको रीतिरिवाज तथा परम्परा अनुसार गरिने भएको हुँदा सम्पूर्ण छोरी चेली भान्जा भान्जी कुल कुटुम्ब मामा मावली ज्वाई चेला हितेरी मितेरी छर छिमेक दाजुभाई लगायत सम्पूर्ण मलामीजनहरू सबै भेला भई सुध्याई तथा फार्से हुने परम्परा भएको हुँदा निम्न अनुसारको दुःखका कार्यमा उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ।
9: शोकाकुल परिवार श्रीमान देवी बहादुर राय, छोरा बुहारीहरू प्रकाश तथा खेन कमारी राई, टेकमान तथा मीना राई, अर्पण तथा विमला राई, भानुध्वज तथा शीतल राई र स्वर्गीय मचिन्द्र राई, छोरी ज्वाईहरू धनकमारी तथा मन प्रसाद राई, चन्द्रकमारी तथा चन्द्र फावेन, इन्द्र तथा खगेन्द्र जिमी, सावित्रा तथा सबिन राई, विपना तथा पर्वत जिमी, स्वर्गीय कमला तथा महेन्द्र राई, नाति नातिनीहरू प्रमिका, मनित, दीपिका, प्रवेश, योगेन्द्र, दिल्ली, दीपेश, आयुश्री, उत्साह, उत्तर, साने, भावना, लीला, दिवश, दीपक, शिव, बम, मेम्मा, सुस्मिता, ममता, युवराज, कुशल, उजल, एंजल, प्रशांत, मंजिला जिमी, मनदीप र मनाहाङ तथा शोकाकुल समस्त राख्मी हन्छा राई परिवार।
10: सुध्याय कार्यक्रम सामेल हुने मिति 2083 भदौ 3 गते बुधवार, फारसी सुध्याई हुने मिति 2083 भदौ 4 गते बिहीबार, दुखद कार्य हुने स्थान सभा पोखरी गाउँपालिका 5 आपुङ, असमर्थताको लागि 97625084

0: तपाईको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
1: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।
0: अब रेडियो शङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो शङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
2: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
3: ठुले, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
4: किन र काका?
3: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
4: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
3: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
4: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
3: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शङ्खुवा सभा।
4: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
3: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
4: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड दिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
3: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
4: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
3: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शङ्खुवा सभा।
4: प्रोप्राइटर सुनु एन्ड भीमका दाइली।
3: सम्पर्क 0 29 41 00 84 र 98 40 45 827।
5: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
6: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
7: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र, इटरी 16, सुनसरी। सम्पर्क नम्बर 98 5 20 55 768, 98 5 20 55 768।
8: साथै 98 5 20 55 768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
9: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
10: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
9: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादबारी नगरपालिका 1, प्रगति टोल।
10: विगत 1 दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लरमा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ।
9: प्रोप्राइटर प्रतीक्षा दाहाल। सम्पर्क नम्बर 98 1 63 55 553 र 98 4 23 18 49।
3: घरको झ्याल ढोकामा आल्मुनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
10: त्यसको लागि चिन्तै नगर्नुहोस्। हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मुनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मुनियम फेब्रिकेटर खादबारी एक, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मुनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800090062।
11: ओहो लु नमस्कार है सर।
12: ओहो लु नमस्कार है सर। नमस्कार।
11: अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
12: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
11: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
13: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खादबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
11: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
13: साथै हामी कहाँ स्तरीय कटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
11: अन्य सेवाहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
13: होटल टेलरिङ सेन्टर खादबारी एक, बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
11: डिजाइनर सुमन ठटाल, 9865349444
13: र 0295901055।
14: मोर स्टाइल, मोर डिजाइन, टोटल टेलर्स।
15: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
16: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
15: शङ्कर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
16: हाम्रा सेवाहरू
15: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
16: दाँत खुल्ने, दाँत सफा गर्ने,
15: दाँतको एक्सरे गर्ने,
16: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
15: झिक्न मिल्ने आरपीडी लगाइने,
16: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
15: बाङ्गो टिङ्गो दाँत मिलाइने,
16: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
15: मनकामना डेन्टल क्लिनिक, खाद्री नगरपालिका एक, प्रहरी गेट, सेउ संखुवा सभा, हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
16: सम्पर्क नम्बर 0295906667 र 9842226667।
17: राष्ट्रको गौरव, नेपालीको आवाज, रेडियो संखुवा सभा, 95.5 मेगाहर्ज।

संचारको दुनियाँमा बेग्लै पहिचान, राष्ट्रको गौरव नेपालीको शान। रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज।

राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज।

0: राष्ट्रको गौरव नेपालीको आवाज आजको आवश्यकता समृद्ध समाज रेडियो शङ्कर सभा 95.5 MHz
1: UNRN 99.1

0: आज 2083 भदौ 1 गते सोमबार नाग पञ्चमी सन् 2026 अगस्त 10 तारीख नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै जीवन भण्डारीको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल ब्याङ्क सधैं सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: राजनीतिक सुरक्षाका लागि हिन्दू राष्ट्रतर्फ ढल्किँदै देउवा, एमालेभित्र चर्कियो नेतृत्व हस्तान्तरणको बहस, सीमावर्ती भोक्सरणको जग्गा नाप्न नेपाल भारत सहमत, घण्टीले सुन्दैनन् संसदकै घण्टी, देशभरि अझै पनि ग्यासको अभाव लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले मध्याह राष्ट्रिय दैनिकमा छापिएको गाई भैँसी किन्न अनुदान दिएपछि बढ़े व्यावसायिक पशुपालन गर्ने कृषक शीर्षकको शुभ समाचार।
0: कास्कीको रूपा गाउँपालिकाले गाई भैंसी किन्न किसानलाई अनुदान दिएपछि पालिकामा व्यावसायिक पशुपालन गर्नेहरूको संख्या बढ़ेको छ। गण्डकी प्रदेश सरकारको सहयोगमा गाउँपालिकाले गरीबी निवारणका लागि दूध उत्पादन परियोजना शुरू गरेर सो मार्फत किसानहरूलाई गत आर्थिक वर्षमा गाई खरिद गर्न नगद अनुदान दिएको हो। यसबाट पालिकामा दूध उत्पादन वृद्धि भएको छ भने किसानको आमदानी समेत बढ़ेको छ। पालिकामा पशुपालनको लहर चल्दा स्थानीय सरकारको साथले किसान उत्साहित बनेका छन्।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल्यो, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
5: ए भतिज, त एकाएक शाकाहारी भइसले कमजोर होला है कमजोर।
6: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र, बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
5: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
6: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ, न रोगको डर न त पैसा नै धेरै लाग्ने।
4: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
1: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसीए ग्रुटेकको उत्पादन।
5: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
7: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा पक्षले कांग्रेस विशेष महाधिवेशन र त्यसबाट निर्वाचित सभापति गगन थापालाई अस्वीकार गर्दै सनातन हिन्दू धर्मलाई राष्ट्रिय पहिचानका रूपमा अघि बढ़ाउने नीति पारित गरेको छ। यसले कांग्रेसभित्र र राजनीतिक वृत्तमै हलचल ल्याएको छ। हिन्दू धर्मप्रति आस्था राख्ने परम्परागत मतदातासँग आफ्नो सम्बन्ध बलियो बनाउने र त्यस्तो राजनीतिक स्पेसमा आफ्नो बलियो उपस्थिति हुन सक्ने रणनीतिका साथ देउवा पक्षले हिन्दू धर्मको राजनीतिक लाइन अघि सारेको अनुमान नेताहरूले गरेका छन्। यतिबेला कांग्रेस मूलधारबाट अलग रहेकाले गगन थापा पक्षभन्दा फरक राजनीतिक पहिचान बनाउने प्रयास समेत रहेको कतिपय नेताहरूको भनाई छ। कांग्रेसभित्र हिन्दू राष्ट्रको माग राजनीतिक बहसको विषय बन्दै आएको छ। फागुन 2080 गोदावरीमा भएको महासमिति बैठकमा नै हिन्दू धर्मको लाइन लिनुपर्ने माग राख्दै हस्ताक्षर अभियान समेत चलाइएको थियो, तर त्यतिबेला यो धारणालाई औपचारिक रूपमा स्वामित्वमा लिएको थिएन। विशेष महाधिवेशनमा सभापतिबाट बहिर्गमन भएका देउवाले 7 महिनापछि हिन्दू धर्मको लाइनलाई पार्टीको औपचारिक नीति बनाउनुपर्ने मत अघि सारेका छन्। जेएनजी विद्रोहका बेला आक्रमणबाट घाइते भएका देउवा 13 फागुनमा सिंगापुर गएका थिए। 5.5 महिनापछि विदेशबाट फर्केका देउवाले हिन्दू धर्मको लाइन बोक्नुका पछाडि कुनै लामो राजनीतिक उद्देश्य, सैद्धान्तिक सोच र विचार भन्दा पनि भारतको प्रभाव र आफ्नै राजनीतिक सुरक्षाका कारण नसक्ने राजनीतिक विश्लेषक एवं प्राध्यापक कृष्ण खनाल बताउँछन्। सजिलो गरेर पक्कै उनी नेपाल फर्केका होइनन्, केही न केही मिलाएर आएका छन्। भारतको हिन्दू अतिवादीको बढ़ी प्रभाव होला यो लाइन लिँदा राजनीति कम्तीमा सहज र सुरक्षाउन सक्छ भन्ने सोच पनि होला खनाल भन्छन्। उनको आफ्नै दृष्टिकोण र लामो सैद्धान्तिक विचारबाट यो अवधारणा आएको होइन जस्तो लाग्छ। उनले भनेका छन्, हिन्दू धर्मप्रति आस्था राख्ने मतदातासँग सम्बन्ध बलियो बनाउने र त्यस्तो राजनीतिक स्पेसमा आफ्नो बलियो उपस्थिति हुन सक्ने रणनीतिका साथ हिन्दू धर्मको राजनीतिक लाइन अघि सारेको नेताहरूको आकलन छ। देउवाको हिन्दू लाइन रणनीतिकी राजनीतिक सुरक्षा शीर्षकमा आजको कान्तिपुर दैनिकमा यो खबर छापिएको छ।
0: नेकपा एमाले भित्र नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको बहसले उग्र रूप लिन थालेको छ। पार्टीभित्र युवा पुस्ताले नयाँ सिराबाट पार्टीको पुनर्गठन गर्नुपर्ने आवाज उठाउन थालेपछि अध्यक्ष केपी शर्मा ओली र युवा नेताहरूबीच दोहोरिने शुरू भएको छ। अध्यक्ष ओलीले नेतृत्व परिवर्तनको माग गर्नेहरूलाई अराजक र आवाराको संज्ञा दिँदै पार्टी छोड्न चेतावनी दिनुभएको छ भने असन्तुष्ट युवा नेताहरूले उहाँको भनाईको प्रतिवाद गरेका छन्। यसले एमाले भित्रको आन्तरिक राजनीतिलाई थप तरंगित बनाएको छ। आइतबार झापाको बिर्तामोड र इलाममा आयोजित छुट्टा छुट्टी कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीभित्र भइरहेका गतिविधिप्रति तीव्र असन्तुष्टि व्यक्त गर्नुभयो। झापामा आयोजित मिशन जागरण कार्यक्रममा उहाँले सामाजिक सञ्जालमा स्ट्याटस लेखेर र हस्ताक्षर अभियान चलाएर नेतृत्व परिवर्तनको प्रयास नगर्न चेतावनी समेत दिनुभयो। पार्टीको नेतृत्व फेर्नुपर्ने आवश्यकता महसुस भएको भए सम्बन्धित पार्टी कमिटिमा विधिसम्मत तरिकाले कुरा राख्न उहाँले सुझाव दिनुभयो। अध्यक्ष ओलीले पार्टीमा बस्ने भए अनुशासनमा बस्न र त्यसो गर्न नसक्ने भए आफ्नो बाटो रोज्न असन्तुष्ट पक्षलाई चेतावनी समेत दिनुभएको छ। यसै गरी इलाममा आयोजित लोकतान्त्रिक आदिवासी जनजाति महासंघको केन्द्रीय कमिटिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई हटाउने भन्दै बाहिर भइरहेका चर्चा र हस्ताक्षर अभियानलाई अराजकताको पराकाष्ठ भएको टिप्पणी गर्नुभयो। उहाँले पार्टीको निश्चित प्रक्रिया विधि र समय हुने उल्लेख गर्दै चिया गफ र क्यान्टिनका बैठकबाट नेतृत्व परिवर्तनको कुरा गर्नु हास्यास्पद भएको टिप्पणी गर्नुभयो। पार्टी पुनर्गठन गर्ने पक्षधरहरू भने उहाँको अभिव्यक्तिबाट आक्रोशित भएका छन्। त्यसै गरी सरकारप्रति पनि ओलीको कटाक्ष छ। आजको हिमालय टाइम्समा खबर छ।
2: नेपाल र भारतले सीमा क्षेत्रमा एकअर्काका नागरिकले भोग चलन गर्दै आएको जग्गाको नापजाँच गर्ने सहमति गरेका छन्। भारतको लखनऊमा सम्पन्न नेपाल भारत सीमा बैठकमा यस्तो सहमति भएको नापी विभाग स्रोतले जनाएको छ। यसअघि प्रधानमन्त्री बालेन्द्र शाहले संसदमै भारतले नेपालको मात्र नभई नेपालले पनि भारतको जग्गा मिचेको भनी अभिव्यक्ति दिएका थिए। उनको यो भनाई निकै विवादास्पद बनेको थियो। पछि यस विषयमा परराष्ट्र मन्त्रालयले विज्ञप्ति नै जारी गर्दै थप व्याख्या गरेको थियो। प्रधानमन्त्रीको भनाई क्रस बोर्डर अकुपेशनसँग सम्बन्धित रहेको परराष्ट्र मन्त्रालयले स्पष्ट पारेको थियो। लखनऊ बैठकले क्रस बोर्डर अकुपेशनबारे नापजाँच गर्ने सहमति गरेको हो। भारतको लखनऊमा सम्पन्न नेपाल भारत सीमा बैठकमा क्रस बोर्डर अकुपेशनबारे नापजाँच गर्ने सहमति जुटेको हो। सहमति अनुसार उच्चतम प्रविधि प्रयोग गरी नेपाल र भारतले सीमा क्षेत्रमा एकअर्काका नागरिकले भोगचलन गर्दै आएको जग्गा नापजाँच गरी प्रतिवेदन बुझाउने सहमति भएको छ। त्यस्तै भारतीय प्रधान सेनापति जनरल धीरज सेठ काठमाण्डु आइपुगेका छन्। प्रधान सेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा चार दिने नेपाल भ्रमणका क्रममा उनी आइतबार काठमाण्डु आइपुगेका हुन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीप सङ केसीले सेठको स्वागत गरेका थिए। नेपाली सेनाको मानार्थ महारथीको दर्जा ग्रहण गर्न उनी नेपाल आएका हुन्। नेपाली सेनाका अनुसार सेठले सोमबार नेपालको मानार्थ महारथीको दर्जा ग्रहण गर्नेछन्। पाँच सदस्यीय भ्रमण दलमा प्रधान सेनापति सेठकी पत्नी कोमल सेठ पनि सहभागी छिन्। सेठलाई सोमबार शीतल निवासमा विशेष समारोहबीच राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम छ। सीमावर्ती भोगचलनको जग्गा नाप्न नेपाल भारत सहमत। काठमाण्डुमा भारतका प्रधान सेनापति सेठ शीर्षकमा नागरिक दैनिकमा यो खबर छ।
0: मौसमी विपद शीर्षकमा आजको गोर्खा पत्र दैनिकमा मुख्य खबर छापिएको छ। अविरल वर्षासँगै आएको बाढ़ी पहिरो र सड़क कटानका कारण देशका विभिन्न स्थानका मुख्य राजमार्ग तथा सड़कहरूमा यातायात प्रभावित भएको छ। कोशी बागमती गण्डकी र कर्णाली प्रदेशका विभिन्न सड़क खण्डमा यातायात पूर्ण रूपमा अवरूद्ध हुनुका साथै कतिपय स्थानमा एकतर्फी रूपमा मात्र सञ्चालन भइरहेका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार कोशी प्रदेशका भोजपुर इलाम र शंखुवासभाका सड़क प्रभावित भएका छन्। भोजपुर पाँच बोखिममा बाढ़ीका कारण मध्यम पहाड़ी लोकमार्ग एकतर्फी रूपमा मात्रै सञ्चालन भएको छ। यसैबीच शनिबार बेलुकादेखि परेको अविरल वर्षाले कर्णाली प्रदेशको जाजरकोट सहित पहाड़ी जिल्लामा व्यापक जनधनको क्षति पुर्याएको छ। पानी परेपछि आएको लेदो सहितको पहिरोले विशेष गरी जाजरकोटमा व्यापक क्षति पुगेको हो। भूकम्पका कारण चिरा परेको जाजरकोटको भूगोलमा दुई दिनदेखि परेको वर्षाले अकस्मात पहिरो आएको थियो। पहिरोमा परेर जाजरकोटमा चारजनाको मृत्यु भएको छ। 200 जनालाई प्रभावित स्थलबाट उद्धार गरिएको छ भने करिब 300 जना जोखिममा परेका छन्। गोर्खापत्र दैनिकमा खबर छ।
2: सरकार आफैले ग्यास बिक्री थालेपछि अभाव हट्नुको साटो उपभोक्ताको शास्ति झन बढ़ेको छ। नेपाल आयल निगमले नागरिकता र राष्ट्रिय परिचय पत्रका आधारमा शनिबारदेखि काठमाडौँ उपत्यका विभिन्न स्थानबाट ग्यास बिक्री शुरू गरे पनि आइतबार दिनभर लाइनमा बसेका धेरै उपभोक्ता रित्तो सिलिण्डर बोकेर घर फर्किन बाध्य भए। देशभरि ग्यासको अभाव भएपछि सरकारले काठमाडौँमा आफै वितरण शुरू गरेको हो, तर अझै पनि ग्यासको अभाव हट्न सकेको छैन। उल्टे लाइन बढ़दै जाँदा र जनताले थप शास्ति खेपिरहँदा ग्यास वितरणको जिम्मेवारी पाएका व्यवसायी भने पानीमाथिको ओभाना बनेका छन्। उपभोक्ताको माग बढ़ेसँगै बढ़ी मूल्यमा ग्यास वितरण गर्न पल्केका व्यवसायीहरू सरकारको विरोधमा उत्रिएका छन्। मुलुकभित्र मासिक ग्यासको खपत 35 लाख सिलिण्डर रहेको निगमको भनाइ छ। साउनमा मात्रै 38 लाख 38 हजार ग्यास सिलिण्डर उपभोक्तासम्म पुगिसकेको जनाइएको छ, तर 3 लाख भन्दा बढ़ी सिलिण्डर ग्यास कहाँ गयो त्यसको जवाफ अहिले कोहीसँग छैन। मुलुकभर झण्डै 1 महिनादेखि खाना पकाउने एलपी ग्यासको चरम अभाव भइरहेका बेला सरकार नै ग्यास बेच्न सक्रिय भएको हो। नेपाल आयल निगमले शनिबारदेखि नागरिकता र राष्ट्रिय परिचय पत्रका आधारमा काठमाडौँ उपत्यका विभिन्न ठाउँबाट ग्यास बेच्न थालेको हो। दोस्रो दिन आइतबार पनि उपभोक्ताले 1 सिलिण्डर ग्यासका लागि दिनभर लाइनमा बसेर रित्तै फर्कनु पर्यो। कार्यस्थलीबाट खाली सिलिण्डर बोकेका काठमाडौँको टेकु स्थित नेपाल आयल निगमको बिक्री केन्द्रमा ग्यास लिन 6 घण्टा लाइनमा बसेका राजेन्द्र लामा आफू रित्तै फर्किएको बताउँछन्। आइतबारसम्म 54,505 टन ग्यास नेपाल भित्रिएको छ। 1 महिनामा भारतबाट भित्रिएको ग्यासको यो परिमाण अहिलेसम्मकै धेरै हो। यसलाई 14.2 केजीको हिसाब गर्ने हो भने साउनमा मात्रै 38 लाख 38 हजार ग्यास सिलिण्डर उपभोक्तासम्म पुगिसकेको छ। देशभरि ग्यास अभाव, सरकार ग्यास बेच्दै जनता

0: संवाद दोस्रो दिन मधेस प्रदेशको जनकपुर धाम पुगेको छ। कार्यक्रममा शिक्षाविद डाक्टर विद्यानाथ कोइराला, मन्त्रीका सल्लाहकार शैलेन्द्र झा, मन्त्रालयका सहसचिव सिजुमा देवकोटा लगायतको उपस्थिति रहेको थियो। शिक्षकलाई नै छलेर गरिने संवादले निकास नदिने शिक्षक महासंघको ठहर, सहमति हुन्छ कार्यान्वयन हुँदैन, भदौदेखि फेरि आन्दोलनको तयारी, सुझाव संकलन गर्न प्रदेश प्रदेशमा शिक्षा संवाद आजको हिमालय टाइम्समा खबर छ।
1: प्रतिनिधि सभा नियमावली 2083 अनुसार संसदमा विभिन्न चरण र अवस्थामा घण्टी बजाउने व्यवस्था छ। संसदको दैनिक बैठक शुरू हुनुभन्दा 5 मिनट अघि सांसदहरूलाई बैठक कक्षमा प्रवेश गर्न र स्थान ग्रहण गर्न जनाउ घण्टी बजाइन्छ। बैठक बसिरहेको समयमा कुनै निर्णय गर्दा गणपूरक संख्यामा प्रश्न उठ्यो भने पुगे नपुगेको यकिन गर्दा 3 मिनटको जनाउ घण्टी बजाएर संसदलाई सभाकक्षमा प्रवेश गर्न सूचित गर्ने गरिन्छ। कुनै प्रस्ताव वा विधेयकमाथि संसदमा मत विभाजन हुने अवस्थामा सांसदहरूलाई आफ्ना कक्षहरू वा बाहिरबाट सभाकक्षभित्र आउन 5 मिनटको घण्टी बजाउने प्रावधान छ। गत मंगलबार कोरम नपुगेर सचिवालयले घण्टी बजाइरहँदा घण्टी चुनाव चिन्ह लिएर संसदमा झण्डै 2/3 सीट जीत हासिल गरेको पार्टीले नै सुनेन। यही कारण सो दिन बैठक स्थगित गर्नु पर्यो र सरकारले पेश गरेको खानी तथा खनिज पदार्थ विधेयक 2083 स्वीकृत हुन सकेन। सभामुखले 3 मिनटको जनाउ घण्टी लगाएर बोलाए पनि स्वयं राज्यपालले त्यो घण्टी नसुनेको भन्दै आलोचकहरूले प्रश्न उठाएका छन्। सत्तारूढ़ पार्टीले आगामी दिनमा यसरी नै घण्टी बजेको नसुनेमा संसद महत्वपूर्ण कार्य गर्नबाट वञ्चित हुने चिन्ता विज्ञहरूको छ। सत्तामा हुँदा आफ्नै सांसद अड्याउन नसकेर संसदको कोरम पासोमा परेको छ। प्रतिपक्षमा हुँदा कोरमको प्रश्न उठाउने र नपुगे विरोध गर्ने प्रवृत्तिले आफैमाथि प्रश्न तेर्सिन्छ भन्ने सन्देश एक घटनाले दिएको छ। संसद सचिवालयका अनुसार यस्तो कुरा प्रणालीबाटै हटाउने उपाय खोज्नेबारे सत्तापक्ष र प्रतिपक्ष कहिल्यै छलफल गरेका छैनन्। राष्ट्रपाको संसदीय दलका नेता प्रधानमन्त्री बारेन शाहले संसदीय दलको बैठक पनि पर्याप्त रूपमा बोलाएको पाइँदैन। विगतमा कोरमको विषयलाई राजनीतिक एजेण्डा बनाएर घण्टी बजाउँदै पुराना दलको उछितो काट्ने रासोपा स्वयं सत्तामा हुँदा आफ्नै सांसद अड्याउन नसकेर संसदको कोरम पासोमा परेको छ। प्रतिपक्षमा हुँदा कोरमको प्रश्न उठाउने र नपुगे विरोध गर्ने प्रवृत्तिले आफैमाथि प्रश्न तेर्सिन्छ भन्ने सन्देश यस घटनाले दिएको छ। घण्टीले नै सुन्दैन संसदको घण्टी शीर्षकमा आजको नागरिक दैनिकमा यो खबर छ।
0: नेपाली कांग्रेसका केन्द्रीय सदस्य डाक्टर चन्द्र भण्डारीले निवर्तमान सभापति शेरबहादुर देउवालाई भाडाको कार्यालयमा नबसी आफ्नै कार्यालयमा आउन आह्वान गर्नुभएको छ। कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै नेता भण्डारीले देउवा समूहको चुनदेवी स्थित सम्पर्क कार्यालयलाई भाडाको कार्यालयको संज्ञा दिँदै आफ्नो योगदानमा बनेको सानेपा स्थित केन्द्रीय कार्यालयमा आउन देउवालाई आह्वान गर्नुभएको हो। उहाँले निवर्तमान सभापति देवालाई सानेपा ल्याउने प्रयास गर्न सभापति गगन थापालाई पनि आग्रह गर्नुभयो। नेता भण्डारीले निर्वाचन आयोग जस्ता संवैधानिक निकाय र अदालतका निर्णय नमान्ने हो भने भविष्यमा अरू धेरै जटिलता उत्पन्न हुन सक्ने चिन्ता व्यक्त गर्नुभयो। म सक्रिय राजनीतिमा फर्किन्न भनेर घोषणा गरिसकेका व्यक्तिलाई फेरि उचालेर सम्मान घटाइदिने र दुरूपयोग गर्ने काम नगर्न पनि उहाँले देउवा समूहका नेताहरूलाई आग्रह गर्नुभयो।
1: नेपाल वैदेशिक रोजगार व्यवसाय संघले आजदेखि वैदेशिक रोजगारीमा श्रमिकको उडान नगराउन व्यवसायलाई आह्वान गरेको छ। संघले आइतबार इजाजत वाला संस्थाहरूका नाममा आह्वान पत्र जारी गर्दै उक्त आग्रह गरेको हो। संघले गत साउन 7 गते सम्पन्न वृहत व्यवसाय भेलाको म्याण्डेट तथा सोही अनुसार साउन 22 गते पत्रकार सम्मेलन मार्फत घोषणा गरिएको चरणबद्ध संघर्षका कार्यक्रम बमोजिम, यसअघि पूर्व तथा अन्तिम श्रम स्वीकृति, नयाँ विज्ञापन तथा भिसा स्ट्याम्पिङ रोक्दै श्रम स्वीकृति भएका श्रमिकको उडान का लागि दिएको समयसीमा आइतबार साँझ समाप्त भएको बताएको छ। संघले भनेको छ भदौ 1 गतेदेखि देशभरका मुख्य तथा शाखा कार्यालयहरू समेत बन्द गरी वैदेशिक रोजगार सम्बन्धी सम्पूर्ण काम कारोबार तथा श्रमिकको उडान पूर्ण रूपमा बन्द गर्न गराउन सम्पूर्ण इजाजतवाला संस्थाहरूलाई सूचित गरिन्छ। संघले अघि बढ़ाएको संघर्ष कुनै व्यक्ति समूह वा तत्कालीन लाभ हानिको विषय नभई व्यवसायको पेशागत अस्तित्व, समान अधिकार र दीर्घकालीन भविष्यसँग जोड़िएको निर्णायक अभियान भएको समेत संघले बताएको छ।
0: एक महिनामै चार पटक बढ़्यो अण्डाको मूल्य शीर्षकमा आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ। बर्ड फ्लूसँगै कुखुरा अत्याधिक मात्रामा नष्ट भई अण्डा उत्पादनमा कमी आएपछि एक महिना अवधिमै अण्डाको मूल्य चार पटक बढ़ेको छ। नेपाल लेयर्स कुखुरा पालक संघले साउनमा अण्डाको समर्थन